थिए। मैले व्यर्था बिरु गरेर पछि पो सारप तिनीले दिए। मेरै वंशमा अवश्य अवतार नारायणले लेलान। तेरो राक्षसी वंश नाश गरी तैलाई मारिदेलान। हे रामचन्द्र अयोग्य हो तर पनि तिम्रा प्रभावले गरी सीता त्याग्न तयार बन्न सुमता आद्य शिरो परधारी। अर्काका कपडा जुत्ताहरू पनि हुँदैन हाइलाउनु, नाप्नु ठिक हुँदैन खाली दृजले निर्लज्ज गीत गाउनु। चिसो वस्त्र लगाई चट्ट सुतनु, जुठो भई शिर छुनु, सङ्गीनमा बसी भोजन आदि गरनु, दु जुठो भई चल्दिनु। यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नाइ गर्दछन्, तसमाथि सब काम छोड न भनु विद्वानहरू भन्दछन्। ब्रह्माजी शिवजी र विष्णु भगवान जो हुनु जगतका धनी, गर्तन सृष्टि र नाश यो सकलको हर्ता र कर्ता भनी। यस्तो यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन्, तसमति सब काम छोडन भनी विद्वानहरू भन्दछन्। राम राम हे दुनियाँ अचम्म सुनिया, बाँदरले गाई दुया, ढुङ्ग्रो पोखी गया दुधै लडी गया, सिलगढी पहिरो गया।

दुसासनले सारी तान्यो शकुनीले कुट्यो दुसासनले सारी तान्यो शकुनीले कुट्यो

तथु थर समुद्र आज सहजी भन्ने इधराधरी श्री रामका चरण र बिन्द मनले अत्यन्त चिन्तन गरी भन्छन् वीरहरूलाई त्यही हनुमान हे विरह पारतरी सीताजी कन भेट्दछु म अहिले जान्छु बडो भेट गरी पापी जन पनि रामका शरणले संसार पातहरू छ त उनकै काम निमित्त औडी सगली जान्छु दुतै हौ म त क्याडर छ र समुद्र तर सहजै पन्छु लङ्का भनी चारै पाउ जमिन विषय घसी कुदे हेर्दै तमासा पनि

कुरे दसैता वायु शरी हुन गए हनुमंत सैता अकस्मर गरी कुदेर हनुमान उठे दिया कासमा सीताजी कन भेटी फर्कन घेर रामचन्द्र का पासमा पुग्ने अकल बल छैन इनको बुझौ सबै बल भनी इन्द्रादीहरूले खटाई सुरसा जल्दी पठाए पनि जल्दी गई सुरसा अघिल्तिर बसिन् सामने हनुमानका के भन्छन् हनुमान भनेर खुसी भयो।

इति वादसुनी भन्दछिन्ती सुरसा मेरा मुखैमा पसी निस्किजाऊ नै भने म बलले पक्रेर दरा घसी भोकी मैलिँदा उरिन त कपाल खोरे कि केसा बुसाई लट्टा मात्र परे कि खाली भूमिमा रुँदै बसे कि तसाई राम चित्त दिएर मर्नु बढिया मानेर सीता तहा जन्नी मतलबली खडी भैनी पक्रेर गई महा एक दिन हनुमान म चित्रकूटमा रामका नजिकमा थिया

0: राई हो मर्छु मर्नलाई टर्दैन काल केही गरी मलाई सतभर बाँच्ने उपाय गरौला उपाय केही नभए अवश्य मरौला हस्त धन्यवाद
1: पूर्वक राजे पालन ताहा गर्दै हरिचन्द्रजी।

घुम्दै एक दिन दाई पर सरारी से आए पुगे धनी पारी देऊ मलाई पारी अहिले जान्छु भने थे जटाई माझी अलमलामाई थियो र उसाले छोरी पठायो तसाई आरे पर्वत तेरे तराईहरू सब नेपाली बेची तलाक सिपालो हुना गए दर्जा पिबाका सही मोला मोलिना गए हरम कुमारीहरू छोरी मैले भन्न पाछु छ।

0: पनि कम्मा सक्त भयो पोरा सोररी से भन्ने भएने तै पनि इहे नाथके यो अहिले कुकर्म गर्दा मलाई हुन जान्छ शर्म लागेको छु म हजुरलाई पछु शरीर पनि यो गनाए
1: एकै गुन्ज पुरुषमा तर पनि हुन्छन् ती पागल छोरी आफै गुण भएकामा नारीहरूले रोक्नु हरेके गरी

कृष्ण मधुबनैमा रासलीला भारी भयो सखी सबैमा मोर मुकुटा हातमा बंशी सारै सुनाउने बाँसुरीको धुनै मिठो मनै रुवाउने

种那种狼啊，他留手干嘛了你呢？我说那个宝哥的皮包一把大拿拿，我那

मा प्राण हरी लगेउ छैन तनैमा ज्ञान ध्यान सबै छुट्यो ऋषि र मुनिको छक्कै परे स्वर सुनि बंशी धुनीको

अब सिलोक भन्ने कुरा यो अहिले हालको होइन कि उहिलेका हुन् पुराना कुरा हुन्। अब यो अहिले पुराना कुराको कसैले ख्याल राख्दैन क्या हो क्या पुरानो भने। हे गौरी सुत हे प्रभु गणपते हे अष्ट सिद्धि पते हे स्वामी गज बगरा हे गुण निदान हे रिद्धि बुद्धि पते हे लम्बोदर हे कदम त बिजुली झैका त लगले खने मेरा दुख सबै फिर नजरती संसार सब देखने हे राधाग्रह का पिताजी मका हे अंधकार का हरी हे छायापति हे शनीश्वर पिता कोचन हजुर कैसरी हे श्री सूर्य जय जगत भारी घूमी घूमी सबको विचार गार दिने सारा रोगहरू नाश गराई दिनुहोस् मेरा ऊपर दुख दिने यी पञ्चायनका चरण कमलमा पर्तन गरैमा बसी इनका दुख विनाश गरी सुख दिनन् ई देव कमर कसी गुप्ती नाम धरी सकी नगरमा पस्ने बखतमा पनि कस्ता रिस त कष्ट बोगरी यहाँ उत्रिन आउला भनी चिन्ता धेर हुँदा युधिष्ठिरजीको मनमा लहर जो गयो सम्झी झट तहाँ जगत जननीको तप गर्न लाग्नु भयो दुखित भई जगदुम्बीको चरणमा धन गर्दछन् जो यहाँ पापको मुक्त भएर भक्तहरू ती पुग्छन् पदम पदमा गाई धाप बिखे गिरे यति भनी सज्जन जाउन रीति गरी झिक्छन् स्वर तले त भक्त दुःखमा पर्दा उतर छिन्धरी प्रभा प्रियसित जानी जगत जननीको चरणमा मनैले श्री राखी गुरुपति परिन झर शरणमा स्तुति गरे नि मन भई अति कातर स्वर गरी त मन गरे चिन सासै विदिषित नयन भर जलधरी हे दुर्गे सबलाई बर पनि दिने कोमल स्वरूप कि भई त्यो तिम्रो पनि बाला सूर्य सारीको मुख पन्ध्र चन्द्रै जाई सारै बाबु चतुर्मुखै अति कठोर श्रोणी परो धार पनि धारण गर्नुहुने म पर्दाछु शरण मङ्गल दिनुहोस् भनी मजुरका रङ जस्ता अति असल बाला छ करमा अधि खुल्ने निपुर मणिजलितका पाउ परिमा प्रभाल सिमिका झै गरिकन त घुम्ने गगनमा दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा।

0: दस, अन्ठानब्बे चौवालिस शून्य पैसठी चार सय छैसठी, अन्ठानब्बे अठार सैतिस पन्ध्र तेत्तिस।
1: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर अन्ठानब्बे चौवालिस एक्काइस चौबिस पैंतिस र शून्य एक त्रिचालिस एकहत्तर चार सड़चालिस। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: भूमे मंदिर को दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुईको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906066। भूमे मन्दिर कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुईको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाठी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।

0: छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
0: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवालिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवालिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटेपाटी, दुलखा।
1: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
0: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान, आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
2: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चार पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
2: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
2: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्। बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन। कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय दुलखा।
7: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
8: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू:
10: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
9: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
10: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
10: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाईमा बस्नुहुने तमाम आदरणीय श्रोता मित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरू डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो

0: हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौं। यो हामी सबैको दैनन्दिन कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईंलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौं। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बच्ची प्रसाद सापकोटा।
1: नारायण सम्मुखे चार थला भाय दक्षिणे सुख सम्पदा पृष्ठत प्रणनाशाय वामे चन्द्र धन क्षय। नमस्कार, रेडियो सैलो सामुदायिक एफएम 92.7 MHz म बद्र प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल भाद्र शुक्ल पक्ष सन् 2026 सेप्टेम्बर 25 तारीख आश्विन 9 गते शुक्रबार। आज अनन्त चतुर्दशीको व्रत गर्ने दिन हो। दक्षिणायन शरद ऋतु रौद्र नाम सम्मत सर शतभिषा नक्षत्र सौम्य जोग कुम्भ राशिका पश्चिममा कालो चन्द्रमा छ। सायद गर्दा कष्ट हुने, आजका जोगिनी पश्चिममा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पानी। आजका दिन 30 घडी 4 पलका छन्, उदय 5:54 अस्त 17:55 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट। मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठासो ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला, यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ, सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ, विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ, विदेशी यात्राको सम्भावना पनि छ, विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति पनि देखिएको छ। धनुराशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्नेछ, आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ, थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको, आज तपाईँको समय

0: तपाईका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्य तर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ, त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैनो सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: भर्खर तपाईँले पण्डित बद्रीप्रसाद सापकोटाको मुखारविन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछौ।

0: La sua fortunata si delle non scarse va dolle de lo passe au dei budis pavo no sa lo borgo zo ko sat no pastir bai so ke kutu monirat lama pakhrin
1: azadi kram sambad 2083 asoj 9 gate shukrabar september 25 tarik budis pratra anusar aja dawa ge bachyu si 14 gate charani ma ra aja ko jok khai rakheko jagir bai nay jagir khana hudaina ra कर्मचारीहरूले विभिन्न खालको बाधाहरू आउन सक्नेछ। छेवर गरी केश काट्ने दिन राम्रो छ र आजको ठेजर साछु परेको छ। आज जोगिनी या भूम तोङ पस्यु परेको छ, सायद गर्दा पछाडि पार्नुहोस्। लो वर्ग
0: जीवालो मुसाफरको मित्रलाई आज राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। लाङ्लो गाईबरूको मित्रलाई आज राम्रो देखिएको छ, कुनै पनि बित्न बाधा छैन। टाक्नु बाघबरूको मित्रलाई आज इच्छा देखिएको छ, घर घरै सीमा टाका टुक हुन सक्छ, चोट पटक लाग्न सक्छ, होसियार गर्नुहोस्, राम्रो हुनेछ। यही लो बिरालो पर्खको मित्रलाई आज इच्छा देखिएको छ, घर घरै सीमा टाका टुक हुन सक्छ, चोट पटक लाग्न सक्छ, होसियार गर्नुहोस्, राम्रो हुनेछ। धुब्लो गटुल पर्खको मित्रलाई आज राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। धुलो नागबरूको मित्रलाई आज सुख देखिएको छ, धर्मको टिटी धर्म गर्नुहोस्, पुण्य गर्नुहोस्, राम्रो हुनेछ।
1: कालो घोडा वर्गको मित्रलाई आज धर्मको तिथि धर्म गरी पुण्य कमाउनु पर्ने, धर्ममा मान जाने, धर्मले रुचाउने तिथिले बताएको छ। लुग्लो भेडा वर्गको मित्रलाई लास्ता टाढयात्रा आर्थिक कारोबार व्यापार व्यवसायहरू फैलिएर जाने देखेको छ। टेलो बाँदर वर्गको मित्रलाई आज लास्ता यहाँले पनि गरेको गर्नु खोजेको कामहरू सफल प्राप्त जुर्ने छ। झ्यालो चरा वर्गको मित्रलाई आज लासा टाढयात्रा आर्थिक कारोबार लिना दिना राम्रो, शत्रु हटेर जाने र मित्र जुटिए पनि योगले बताएको छ। खिलो कुकुर वर्गको मित्रलाई आज मध्यम खालको दिन, यहाँले कुनै प्रकारको विघ्न बाधा भोग्नु नपर्ने देखेको छ। फक्लो भन्जल वर्गको मित्रलाई आज मध्यम खालको दिन, तपाईँले पनि गरेको कामहरू सफल प्राप्त हुने देखेको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला। नमस्कार, सेवा, शुभ दिन।
2: श्रोताबेन, लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ। कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो, लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा। दोलखा र दोलखा आसपासका दृष्टजनहरूकै आवाजमा गुन्जिएका छन् यिनी आवाजहरू। तपाईलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोतावृन्द, लोकभजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने, बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोक भजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोक भजन सुनौ है त।

0: 往前来了把草里呢飞过。
1: दुलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईले सुन्नुभयो। उमेरले अति कटिसक्नु भएकी ज्येष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साँट्ने, मन बहलाउने र भावना साँट्ने सबै माध्यम यिनै भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनै भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोक भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै आजको अवस्थासम्म सैलुङ गाउँपालिका वडा नम्बर 8 निवासी ज्येष्ठजन कल्याणी थपलियाको कला पनि हामी सुन्छौं।
0: दुनियामै पाल्यो अल्लाई अल्लाई

0: भयो।
1: मौलिक श्लोक। जुन बेला रातभरि जाँतो पिर्नु पर्थ्यो, समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे। तर आज भोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ। यसैले हामीले यस्ता मौलिक भजन, मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं। विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा, चाडपर्व वा विशेष अवसरमा गाइने लोक भजनहरू विस्तारै विस्तारै हराउँदै गए। भजन गाउनको लागि ज्ञान, साधना र समूह समेत आवश्यक पर्छ। अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन। यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु, तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको।

0: श्रोता यी कण्ठस्थ श्लोकहरू जो ज्येष्ठजनहरूलाई मुखाग्र छन्। जीवनका भुगाईहरू श्लोक भन्थे, कहावत भन्थे, कहानी भन्थे, दुःख सुख हाँसो बिछोड मिलन सबै ठाउँमा यस्तै प्रसंगहरू जोडिन्थे र त नेपाली संस्कृति बन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनिदासँगै सहकर्मी पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली बिदामा छौ। नमस्कार।
1: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
2: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
2: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
2: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि। भीमेश्वर नगरपालिकाको सूचना।
2: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
1: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9161942909 र 9161739930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एकले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि।
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू।
3: यहाँ बोइलर गिरिराज लेर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844669008 9844669008।
1: दुर्गा एन्ड राजेश दनाचला सप्लायर्स चरीकोट पुरानो बजार भालुखोला
3: राँगाको मासु पाइने पसल भएको घर सँगै
1: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका स्थिर सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू
2: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्द्रावती भतेरेचौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रावती गाविसका सदस्यहरू असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्बन्धमा
2: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
5: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
6: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
5: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता? थाहा छैन तिमीलाई? केही थाहा छ?
6: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
5: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
7: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
6: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोर को ठीक अगाड़ी। थप जानकारी को लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
8: यो रेडियो सयुङको समय सूचक हो।
9: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। बोटेघोसीमा आएको विनाशकारी बाढ़ी नेपालको लागि मात्रै नभएर विश्वको लागि चेतावनीको सन्देश भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफू सधैं नेपालमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता। र भारी वर्षा र सम्भावित जोखिमका कारण दोलखाका सबै स्थानीय सरकारद्वारा आज विद्यालय बन्द गर्ने निर्णय।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेघोसीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउन भएको हो। वहाँले भोटेघोसी बाढ़ीले ठूलो जनधन र पूर्वाधार, जलविद्युत तथा जनजीवनमा क्षति पुर्याएको उल्लेख गर्नुहुँदै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझ बढ़िरहेको बताउनु भएको हो। प्रधानमन्त्री शाहले भोटेघोसी विपद नेपालले निम्त्याएको नभएको स्पष्ट पार्नुहुँदै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परिरहेको धारणा व्यक्त गर्नु भएको हो। राष्ट्रिय गौरवको काठमाण्डु तराई मधेस द्रुत फास्ट्याग आयोजनाको निर्माण अवधि थपिँदै जाँदा यसको लागि पनि उल्लेखीय रूपमा बढ़दै गएको छ। 3 वर्षमा बन्नुपर्ने आयोजना 12 वर्ष पुग्दै लाग्दा समेत नबनेको हो। काठमाण्डु तराई मधेस द्रुत गतिको विस्तृत परियोजना प्रतिवेदन डीपीआर अनुसार शुरूको अनुमानित निर्माण लागत 1,75,19,36,00,000 रूपियाँ थियो। समयमै काम सम्पन्न हुन नसकेमा थपिँदै जाँदा अहिले संशोधित अनुमानित लागत बढ़ेर 2,19,93,00,000,000 पुगेको छ। यस आयोजनामा भदौ मसान्तसम्म 94,22,00,000,000 खर्च भइसकेको बताइएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफू सधैं नेपालको सहयोगमा रहने बताउनु भएको छ। अमेरिकाको न्यूयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्ताका क्रममा वहाँले आफू पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भएको हो। संयुक्त राष्ट्रसंघको 81 औं महासभाको उच्च स्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले केही बेर अघि महासचिव गुटेरेससँग भेट गर्नुभयो भएको थियो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघ मुख्यालयमा स्थानीय समय अनुसार 36 बजे, नेपाली समय अनुसार शुक्रबार बिहान 4:15 बजे महासचिव गुटेरेससँग भेट गर्नुभएको बताइएको छ। अब एकैछिन व्यापारिक विश्राम।

0: माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844-059-929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844-300-282।

0: Mania.
1: Extreme Energy Drink.
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको कालिचो गाउँपालिका वडा नम्बर 9 19 वर्षीय विजय खत्री चोरी गरेको आरोपमा काठमाडौँको कोटेश्वरबाट पक्राउ पर्नु भएको छ। खत्रीले यही असोज 4 गते कालिचो गाउँपालिका वडा नम्बर 3 पार्वती खत्रीको घरको झ्याल फुटाई कोठामा प्रवेश गरेर राखिएको 6,77,000 रूपियाँ नगद चोरी गर्नुभएको दोलखा प्रहरीले जनाएको छ। चोरीपछि फरार हुनुभएको खत्रीलाई प्रहरीले असोज 6 गते काठमाडौँ महानगरपालिका वडा नम्बर 32 कोटेश्वरबाट पक्राउ गरेको हो। नियन्त्रणमा लिएर सोधपूछ गर्दा उहाँले चोरी गरेको रकम कोटेश्वरी स्थित एक घरभित्रको भर्याङ मुनि लुकाएको बताएपछि प्रहरीले रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोपचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरीले खत्रीले लुकाएर राखेको स्थानबाट जम्मा 2,04,010 रूपियाँ बरामद गरेको छ। मौसम विज्ञान विभाग तथा राष्ट्रिय व्यापार जोखिम नवीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार आगामी असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश सहित देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय दोलखाले उच्च सतर्कता अपनाउन जिल्लाका सबै नागरिकलाई अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गर्दै जिल्लाका नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकको लागि विशेष सावधानी अपनाउन आग्रह गरेको हो। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहिरो लगायतका विपदका घटना हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नबस्नको लागि नागरिकहरूलाई अनुरोध गरेको हो। त्यस्तै जिल्लाका 9 नै पालिकाहरूले पनि सार्वजनिक सूचना जारी गर्दै सतर्कता अप्नाउनको लागि अनुरोध गरेका छन्। भारी वर्षा र सम्भावित जोखिमका कारण दोलखाका सबै स्थानीय सरकारहरूले आज विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। मौसम विज्ञान विभाग तथा राष्ट्रिय व्यापार जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार असोज 8 गतेदेखि 12 गतेसम्म बागमती प्रदेश सहित देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन अनुरोध गरेसँगै जिल्लाका सबै स्थानीय तहहरूले आज विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। जिल्लाका 2 नगरपालिका र 7 गाउँपालिकाले नै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। जिल्लाको बैतेश्वर गाउँपालिकाले हिजो र आज विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने भमेश्वर नगरपालिका, जेरी नगरपालिका, गौरीशंकर, तामाकुसी, मेलुङ, सैलुङ, कालिङचोक, बिगु गाउँपालिकाले भने आज विद्यालय बन्द गर्ने निर्णय गरेको पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। त्यसै गरी जिल्लाको गौरीशंकर बहुमुखी क्याम्पसले आज पठन पाठन नगर्ने निर्णय गरेको छ। त्यसै गरी सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै दोलखाका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गर्दै सचेतना अभियान अघि बढ़ाइएको छ। जिल्ला स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 18 गण क्षेत्र र हेक्टर र हेडक्वार्टर र नेपाल प्रहरीले सम्भावित जोखिम क्षेत्र सिंगटी लगायतका क्षेत्रमा विद्यालय तथा सार्वजनिक स्थानमा माइकिङ गरी सचेतना अभियान चलाएका हुन्। नेपाल यातायात स्वतन्त्र मजदूर संगठन जिल्ला कमिटी दोलखाले मजदूरहरूबाट संकलन गरेको 19,741 रूपियाँ भोटेको सिबाडी पीड़ितको लागि सहयोग गरेका छन्। संगठनले हिजो लक्ष्मी सनराइज बैंक लिमिटेड मार्फत उक्त रकम बाढ़ी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उपलब्ध गराएका हुन्। विपदको समयमा प्रभावित परिवारमा ऐक्यबद्धता जनाउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको बताइएको छ। सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रे प्लानचोक जिल्लामा पनि सतर्कता अप्नाउन अनुरोध गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले सतर्कता अप्नाउन अनुरोध गरेको हो। त्यस्तै जिल्ला स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 15 गण हेडक्वार्टर र नेपाल प्रहरीले सम्भावित जोखिम क्षेत्र दोलनघाट, रोशी खोला आसपास, पकुण्ड बेसी लगायतका क्षेत्रमा माइकिङ समेत गरेको बताइएको छ। लगातार ठूलो वर्षा हुने मौसम पूर्व अनुमान शाखाको अनुमानपछि रामेछापमा सम्भावित बाढ़ी पहिरो लगायतका विपदजन्य घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणको लागि पूर्व तयारी थालिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले जिल्ला स्तर सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा संघ संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको हो। वर्षाको सम्भावनालाई ध्यानमा राख्दै रामेछापमा बाढ़ी तथा पहिरोको जोखिममुक्त क्षेत्रको पहिचान गरी राहत तथा प्रतिकार उपलब्ध मान लाग्न सबैलाई निर्देशन दिएको छ। काभ्रे प्लान्चोको रोशी गाउँपालिका नम्बर 7 कटुन्जेबाट थान सिंहतर्फ जाने भित्री सडक खण्डको यात्रु बाहक बस खोला तर्ने क्रममा बीचमा अड्किएको

चारवटा स्थानीय तहले असोज 8-9 गते सबै विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन्। शिक्षा विकास तथा सबने इकाई काभ्रेका प्रमुख सविता डंगालका अनुसार बनेपा, बेतानचोक, मण्डन, देउपुर र रोशी गाउँपालिकाले वर्षा, बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। अब आजको मौसम सम्बन्धी जानकारी। कर्णाली र सुदूरपश्चिमको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूना चापिए प्रणाली र मनसूनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकादेखि नै झरी शुरू भएको हो। आज र भोलि हावरी चट्याङ सहित ठूलो पानी पर्ने र पछि आइतबारदेखि मात्र वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तर झरी परिरहे पनि अहिले बिहानसम्म कुनै पनि नदी खोलामा पानीको ठूलो बहाव भने आएको छैन, तर पानीको बहाव बढ़न थालेको छ। आज र भोलि जोखिम बढ़िरहेको रहेकाले विशेष सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाको अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। आफू सधैं नेपालको सहयोगमा रहने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको प्रतिबद्धता। र भारी वर्षा र सम्भावित जोखिमका कारण दोलखाका सबै स्थानीय सरकारद्वारा आज विद्यालय बन्द गर्ने निर्णय। हवस्, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: सरस्वती इंग्लिश स्कूलको सूचना।
2: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिन्चोक गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिन हुन अनुरोध गरिन्छ।
1: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते। समय बिहान ठिक 10 बजे। स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल सिंगटी।
2: प्रथम पुरस्कार नगद 15,000, ट्रफी मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रु 10,000, ट्रफी मेडल र प्रमाणपत्र।
1: तृतीय पुरस्कार नगद रु 7,000, ट्रफी मेडल र प्रमाणपत्र। सान्त्वना पुरस्कार नगद रु 4,000, सातमा प्रमाणपत्र।
2: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
1: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा सम्बन्धी सूचना।
2: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 औं वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
2: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
1: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
2: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
1: संस्थाको विनियम तथा आन्तरिक कार्य

0: आवश्यक संशोधन सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
1: साधारण सभा हुने मिति र स्थानहरू मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विसुनटोल समय बिहान 8 बजेदेखि 10 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
0: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
1: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23 असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
0: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17
1: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी समय बिहान 7 बजेदेखि 9 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
0: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72 असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23 असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
0: साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको शेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55 98 44 23 63 23 98 45 75 88 88 मा सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
2: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
3: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त?
4: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
1: हो नि गुरुबा, त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
4: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
1: हाम्रा सेवा तथा सुविधाहरू
6: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ, सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा।
7: सुवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, सादो बाटो, चरीकोट, दोलखा।
1: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्ने सचिव, स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा, दोलखा।
3: हजुर बुबा, नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी।

0: जनकपुर धाम लुम्बिनी कपिल वस्तु सेजी सातसोत धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाडौँ भारत तर्फ हरिहर क्षेत्र तर्पण पटना मातृ मोक्ष पिण्डदान पुनः पुनः मा श्रद्धा स्थल गयाजी विष्णुपद दर्शन बैतरणी नदी स्नान तर्पण वैद्यनाथ धाम शिव सागर पञ्च स्नान गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी श्री रंगम कावेरी रामेश्वरम दर्शन बाइसकुण्ड स्नान कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन भीमा शंकर श्री एम्बकेश्वर श्रीडी साई बाबा ग्रीष्मेश्वर दर्शन नर्मदा नदी स्नान ओमकारेश्वर ममलेश्वर उज्जैन महाकालेश्वर दर्शन चोटिला चामुण्डा भगवती द्वारिकापुरी द्वारिकाधीश दर्शन गोमती गंगा स्नान तथा पिण्डदान नागेश्वर गोपी तलाउ भेट द्वारका बिन्दु सरोवर मातृ गया पिण्डदान पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर अम्बा देवी दर्शन वृन्दावन मथुरा गोकुल रमन रेती काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान चौरासी घाट दर्शन प्रयागराज अन्तिम गंगा स्नान श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश खाना बस्न अटो रिक्सा डुंगा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ समय अवधि 42 दिन रहनेछ प्रस्थान मिति 2083 साल माघ 5 गते थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793 9841870793 सादो बाटो चरीकोट दोलाखा त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण सेट सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
0: साधारण सभा हुने मिति 2083 साल असोज 11 गते स्थान भीमेश्वर नगरपालिका 2 चम्पूजा पार्क दोलाखा समय बिहान 10 बजेदेखि 5 बजेसम्म
1: साधारण सभामा प्रस्तुत हुने विषयहरू आर्थिक वर्ष 2082-83 कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रम र आय व्यय प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 2083-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने विनियम तथा कार्यविधि संशोधन गर्ने सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट सम्बन्धमा
0: 70 वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ शिर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ 2082 एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लब्धाङ्ग पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ
1: व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेर सदस्यहरूले एक प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो 2 प्रति अनिवार्य बुझाउनु पर्नेछ भीमेश्वर नगरपालिका वडा नम्बर 5 का शेर सदस्यको लागि यही मिति 2083 साल असोज 7 गते भीमेश्वर नगरपालिका 5 भस्मे सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म साधारण सभामा उपस्थित हुने शेर सदस्यहरूले 2083 असारसम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन अनुरोध
0: थप जानकारीको लागि सम्पर्क 0494902222 र 9844404060 सृजना खड्का सचिव त्रिपुरा महिला सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 2 दोलखा होइन ए हजुरआमा के भयो आइया आइया भन्दै हुनुहुन्छ त सन्चो छैन कि के हो
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु बसे उठ्न सकिँदैन उठे बस्न सकिँदैन
1: कहिले हातगोडा

0: दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
0: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊं।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

लाई स्थित सम्पूर्ण अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र र एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राख्न भनिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा तयार पारिएको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 र जिल्ला गत कार्ययोजनाको कार्यान्वयन गर्न मन्त्रालयले कड़ा निर्देशन दिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरण तथा जल मौसम विज्ञान विभागद्वारा जारी भएको ट्राभल एड भाइजरी यात्रा सुझाव र मनसून बुलेटिन बारे सर्वसाधारणलाई सूचित गराउन प्रशासनलाई सर्कुलर गरिएको हो। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। पहिरो खसेपछि कृष्णभीरको सड़क पूर्ण रूपमा अवरुद्ध। बिहिबारदेखि परेको अविरल वर्षाका कारण कृष्णभीरमा फेरि पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय गोजुरीका अनुसार बिहिबार राति सड़क माथिबाट ठूलो ढुङ्गा र चट्याङ सहितको पहिरो खसेपछि आगमन पूर्ण रूपमा ठप्प भएको हो। यसअघि गत भदौ 14 गते त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको भित्ता कटान गर्दा कृष्णभीरमा भीषण पहिरो गएको थियो। पहिरो गएको स्थानभन्दा माथि 210 मिटर नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि गत असोज 1 गतेदेखि मात्र सड़क दुईतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको थियो। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। भारी वर्षाको जोखिम, किसानलाई सतर्कता अपनाउन आग्रह। कृषि विभागले हुरी बतास सहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अन्जानमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणको लागि सावधानी अपनाउन आग्रह गरेको छ। मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धान बाली लगायत अन्य उत्पादनको संरक्षणका लागि किसानलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको हो। भित्राउन तयार भएको धान बालीलाई केही दिन परिपक्व भएपछि मात्र काट्न तथा काटेर भित्राउन छोडेको धानलाई हावा खेल्ने ठाउँमा राख्न र धान खेतको विभिन्न ठाउँबाट पानीको निकासको लागि आवश्यक प्रबन्ध गर्न किसानलाई अनुरोध गरिएको हो। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। देशभर मनसून पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना। हाल देशभर मनसूनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बंगालको खाड़ीमा बलियो न्यूनचापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा आसपास रहेको छ। यो प्रणाली शुरूमा बलियो न्यूनचापीय क्षेत्र कै तीव्रता कायम राख्दा उत्तर पश्चिममा सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी 12 घण्टामा उत्तर पश्चिम सर्ने क्रम रहेको बताइएको छ। उसी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। दोलखाको कालिन्चो गाउँपालिका वडा नम्बर 9 19 वर्षीय विजय खत्री चोरी गरेको आरोपमा काठमाडौँको कोटेश्वरबाट पक्राउ पर्नु भएको छ। खत्रीले यही असोज 4 गते कालिन्चो गाउँपालिका वडा नम्बर 3 पार्वती खत्रीको घरको झ्याल फुटाई कोठामा प्रवेश गरेर राखिएको 6,77,000 रूपियाँ नगद चोरी गर्नु भएको दोलखा प्रहरीले जनाएको छ। चोरीपछि फरार हुनु भएको खत्रीलाई प्रहरीले असोज 6 गते काठमाडौँ महानगरपालिका वडा नम्बर 32 कोटेश्वरबाट पक्राउ गरेको हो। नियन्त्रणमा लिएर सोधपूछ गर्दा उहाँले चोरी गरेको रकम कोटेश्वर स्थित एक घरभित्रको भर्याङ मुनि लुकाएको बताएपछि प्रहरीले रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोपचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरीले खत्रीले लुकाएर राखेको स्थानबाट जम्मा 2,04,010 रूपियाँ बरामद गरेको छ। मौसम विज्ञान विभाग तथा राष्ट्रिय व्यापार जोखिम नवीनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार आगामी असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश सहित देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले प्रशासन कार्यालय दोलखाले उच्च सतर्कता अपनाउन जिल्लाका सबै नागरिकलाई अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गर्दै जिल्लाका नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकको लागि विशेष सावधानी अपनाउन आग्रह गरेको हो। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहिरो लगायतका विपदका घटना हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नबस्नको लागि नागरिकहरूलाई अनुरोध गरेको हो। त्यस्तै जिल्लाका 9 नै पालिकाहरूले पनि सार्वजनिक सूचना जारी गर्दै सतर्कता अपनाउनको लागि अनुरोध गरेका छन्। भारी वर्षा र सम्भावित जोखिमका कारण दोलखाका सबै स्थानीय सरकारहरूले आज विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार
असोज 8 गतेदेखि 12 गतेसम्म बागमती प्रदेश

त्यस गरी कामसा स्थानमा भारी देखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन अनुरोध गरेसँगै जिल्लाका सबै स्थानीय तहहरूले आज विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाले नै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। जिल्लाको बैतेश्वर गाउँपालिकाले हिजो र आज विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने भमेश्वर नगरपालिका, जेरी नगरपालिका, गौरीशंकर, तामाकोशी, मेलुङ, सैलुङ, कालिङचोक, बिगु गाउँपालिकाले भने आज विद्यालय बन्द गर्ने निर्णय गरेको पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। त्यसै गरी जिल्लाको गौरीशंकर बहुमुखी क्याम्पसले आज पठन पाठन नगर्ने निर्णय गरेको छ। त्यसै गरी सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै दोलाखाका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गर्दै सचेतना अभियान अघि बढ़ाइएको छ। जिल्ला स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 18 गण क्षेत्र र हेडक्वार्टर र नेपाल प्रहरीले सम्भावित जोखिम क्षेत्र सिंहटी लगायतका क्षेत्रमा विद्यालय तथा सार्वजनिक स्थलमा माइकिङ गरी सचेतना अभियान चलाएका हुन्। नेपाल यातायात स्वतन्त्र मजदूर संगठन जिल्ला कमिटी दोलखाले मजदूरहरूबाट संकलन गरेको 19,741 रूपियाँ भोटेको सिबाडी पीड़ितको लागि सहयोग गरेका छन्। संगठनले हिजो लक्ष्मी सनराइज बैंक लिमिटेड मार्फत उक्त रकम बाढ़ी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उपलब्ध गराएका हुन्। विपदको समयमा प्रभावित परिवारमा ऐक्यबद्धता जनाउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको बताइएको छ। सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रे प्लानचोक जिल्लामा पनि सतर्कता अप्नाउन अनुरोध गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले सतर्कता अप्नाउन अनुरोध गरेको हो। त्यस्तै जिल्ला स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 18 15 गण हेडक्वार्टर र नेपाल प्रहरीले सम्भावित जोखिम क्षेत्र दोलनघाट, रोशी खोला आसपास, पकुण्डवेशी लगायतका क्षेत्रमा माइकिङ समेत गरेको बताइएको छ। लगातार ठूलो वर्षा हुने मौसम पूर्वानुमान शाखाको अनुमानपछि रामेछापमा सम्भावित बाढ़ी पहिरो लगायतका विपदजन्य घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणको लागि पूर्व तयारी थालिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले जिल्ला स्तर सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा संघ संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको हो। वर्षको सम्भावनालाई ध्यानमा राख्दै रामेछापमा बाढ़ी तथा पहिरोको जोखिममुक्त क्षेत्रको पहिचान गरी राहत तथा प्रतिकार्य उपलब्धमा लाग्न सबैलाई निर्देशन दिएको छ। काभ्रे प्लान्चोको रोशी गाउँपालिका नम्बर 7 कटुन्जेबाट थान सिंहतर्फ जाने भित्री सड़क खण्डको यात्रुवाहक बस खोला तर्ने क्रममा बीचमा अड्किएको छ। हिजो बिहान 9:50 बजे खोरी बोट स्थित खोला तर्ने क्रममा बसले खोला पार गर्न नसकेपछि बीचमा अड्किएको जानकारी प्राप्त भएपछि विपद व्यवस्थापन बेस बकुण्डेबेसीबाट उद्धार टोली परिचालन गरिएको थियो। जिल्लाका राजमार्ग तथा भित्री सड़कमा सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। नेपालमा मौसम विज्ञान विभागको मौसम बुलेटिन तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म दोलखा सहित देशभरका विभिन्न भूभागमा अति भारी वर्षाको सम्भावना रहेकाले आगमनमा रोक लगाइएको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण बाढ़ी पहिरो तथा गेगन बहाव तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले सम्भावित जनधनको क्षति न्यूनीकरणको लागि रातिको समय सवारी आगमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। सम्भावित बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे प्लान्चो खण्डमा 8 बाह्र असोजसम्म रातिको समयमा सवारी आगमनमा रोक लगाउने निर्णय गरिएको छ। मनसून प्रतिकारी कमाण्ड पोस्ट काभ्रे प्लान्चोको बुधबार बसेको बैठकले 8 बाह्र असोजसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म पिपी राजमार्गको काभ्रे खण्डमा सवारी आगमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। काभ्रे प्लान्चोकका 4 स्थानीय तहले असोज 8-9 गते सबै विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन्। शिक्षा विकास तथा सम्बन्धित इकाई काभ्रेका प्रमुख सविता डंगालका अनुसार बनेपा, बेतानचोक, मण्डन, देउपुर र रोशी गाउँपालिकाले वर्षा, बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारादेवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हार्दिक श्रद्धांजलि। दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा निवासी हाम्री आमा विष्णुमाया खत्रीको 66 वर्षको उमेर 2083 साल असोज 3 गते भएको असामयिक निधनले हामी मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै आमाप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछौ। साथै उहाँको 13 दिनको पुण्यतिथिको अवसरमा हाम्रा बन्धु बान्धव इष्टमित्र छरछिमेक सहित सम्पूर्ण मलामीजनहरूलाई 2083 साल असोज 15 गते हाम्रो घरमा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनु हुन यसै सूचना मार्फत निमन्त्रणा गर्दछौ। श्रीमान तिलक बहादुर खत्री, छोरा बुहारीहरू रामजी खत्री, कविता खत्री, बाबुराम खत्री, अनु खत्री, श्रीराम खत्री, पार्वती खत्री, छोरी ज्वाईहरू अनिता ढुङ्गेल, गणेश ढुङ्गेल, अम्बिका बस्नेत, केदार बस्नेत, कमला सुवेदी, कुमार सुवेदी र कविता कार्की, शुभदेव कार्की, नाति तथा नातिनी बुहारी बद्री खत्री, सरस्वती खत्री, नाति नातिनीहरू जीवन खत्री, निशान खत्री, आर्यन खत्री, नियान खत्री, जेनिसा खत्री र अञ्जली खत्री, पनातिनी वर्षा खत्री, जेठाजु भीम बहादुर खत्री, देवर तथा देवरानीहरू ज्ञान बहादुर खत्री, बालकुमारी खत्री, इन्द्र बहादुर खत्री, टेक कुमारी खत्री, पूर्ण बहादुर खत्री, दालकुमारी खत्री लगायत सम्पूर्ण खत्री परिवार तामाकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा दोलखा।
2: भीमेश्वर नगरपालिकाको सूचना।
3: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
2: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9814992909 र 9861779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
5: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9851009677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
7: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
8: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
7: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
8: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
7: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
8: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
7: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
8: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
7: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपत मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
9: हार्दिक मंगलमय शुभकामना। विजयदशमी, दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। राजु शर्मा प्रिन्सिपल, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल, सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।
10: धेरै शुभकामना। डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
10: डेंगू रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
10: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
11: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
12: जनस्वास्थ्य कार्यालय दुलखा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
13: शुभ प्रभात, जय श्री सच्चिदानन्द। समादरणीय श्रोतागण, प्रत्येक शनिबार बिहान प्रातकालीन यही समयमा प्रसारण हुँदै आइरहेको मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौं। अब प्रस्तुत छ यो सप्ताहको मानव धर्म सन्देश।

नमस्कार, जय श्री सच्चिदानंद, समादरणीय श्रोता बिंदु। आज आईपुगे छु म नेपाल मानव धर्म सेवा समिति बाट महात्मा त्रिगुणाबाईजी हजुरहरुको साथमा केही बेर आध्यात्मिक चिन्तन मानव धर्म सन्देशलाई लिएर हर साता जस्तै यो साता पनि हामी यो आधा घण्टाको बसाईमा केही आध्यात्मिक चिन्तन सन्देशहरूलाई यहाँ चर्चा परिचर्चा गर्नेछौ। त श्रोताबिन, हामी सधैँ यही चिन्तन गर्दै आइरहेका छौं, जो कि हाम्रो यस जीवनलाई सार तुल्याउने र आत्माको कल्याण गर्ने एकमात्र माध्यम आध्यात्मिक मार्ग हो। हामीले जति पनि यो संसारमा आएर प्राप्त गरेका भोग विलास, धन दौलत, विषय वस्तु बासना, जति पनि यो संसारको भौतिक चीजहरू सम्पदाहरू छन्, यो भौतिक सम्पदाले हाम्रो जीवनलाई बाँचुन्जेलको लागि सुख सुविधा दिनु सक्छ र हामीले उपभोग गर्नु सक्दासम्म, आफूले अधिकार प्रयोग गर्नु सक्दासम्म हामीलाई केही अमन चयन दिनु सक्छ। तर जीवन पर्यन्त अनन्तसम्म हामीलाई सुख आनन्द समृद्धि यसले दिनु सक्दैन, क्षणिक हो। त्यसकारण यो जीवनलाई अनन्त आनन्दमा पुर्याउनको निम्ति हामीलाई आध्यात्मिक पाटो अति नै महत्वपूर्ण हुन्छ। त्यसकारणले यो घोर कलियुग भनौ, अहिलेको समय परिस्थिति हामी बुझ्छौ, आफूले देखेको जति पनि दृश्यहरू छन्, बुझेको जति पनि आधारहरू छन्, जुन यो हाम्रो वर्तमान स्थितिलाई हामीले नियाल्दाखेरि यसलाई हामीले कलियुग भनेर बुझ्न सक्छौ। किन भन्दा कलिमा जो भविष्य वक्ताहरूले बताउनु भएको थियो, कलिमा अनेक प्रकारको पापाचार, दुराचार, भ्रष्टाचार र नराम्रो कर्ममा मात्रै मान्छेहरू अग्रसर हुनेछन्, धार्मिक आध्यात्मिक विचारहरूमा कमै सोच बनाउनेछन्, कमैले मात्रै त्यसमा चाहिँ विचार गर्नेछन्, ध्यान पुर्याउनेछन् भनेर जति पनि हाम्रा भविष्य वक्ताहरूले शास्त्रहरूले अंकित गर्नुभयो, सोही कुराहरू आज पुगिराखेको छ। त्यसकारण यस्तो परिस्थितिमा मानवले आफ्नो अस्तित्वलाई जोगाउनको निम्ति, आफूलाई महान बनाउनको निम्ति एकमात्र अध्यात्मको जुन मार्गलाई अपनाउनु अति जरूरी छ। त्यसकारण नेपाल मानव धर्म सेवा समिति हर प्रकारले यो जनमानसमा प्रचार प्रसार गर्नको लागि कोसिस गरिराखेको छ। हर मानवलाई सत्मार्गी बनाउने, सत्सङ्गी बनाउने र महान बनाउने आज मानव धर्मको उद्देश्य रहेको छ। त्यसकारणले सर्वे भवन्तु सुखिना, सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु मा कश्चित् दुःख भागोवेद। आज सन्तहरूको यो मत छ, सबै सुखी हुन्, सबै निरोगी हुन्, सबै चाहिँ यो संसारमा सद्भावना बाँड्दै बाँचुन्, आफ्नो जीवनको अधिकारलाई प्रयोग गरून् र आत्माको कल्याण गरून्।

कि ज्योति को बारे में, आत्मा को बारे में, ज्ञान को बारे में जति पनि प्रसंगहरू त्यहाँ लेखिए तापनि आज गीता पाठीहरूले, आज भागवत पाठीहरूले जब अध्ययन गरेर मात्रै त्यसको सार तत्वलाई प्राप्त गर्न सकिँदैन, किनभने गीतामा प्रकाशको व्याख्या गरिएको हुन्छ र त्यो गीताको प्रकाशको व्याख्याले हाम्रो कोठा, कमरा, घर उज्यालो हुँदैन, प्रकाशित हुँदैन। त त्यो गीताको जुन पुस्तकमा लेखिएको, शास्त्रमा लेखिएको व्याख्याले मात्रै हाम्रो यथार्थ जीवनमा प्रकाश ल्याइएन भनेदेखि त्यो प्रकाशलाई चाहिँ हामीले कसरी पाउने त? त्यो पाउने माध्यम पनि हामीलाई पाउनु अति जरूरी छ, जान्नु अति जरूरी छ। त्यस कुरालाई जनाउनको निम्ति चाहिँ हामीलाई गुरुको आवश्यकता पर्दछ। गुरुको अर्थ हुन्छ गुमाने अन्धकार, रुमाने प्रकाश। जो अन्धकार, अज्ञान रूपी अन्धकारमा फसेका, रुमलिएका, जुन भौतिकवादी बनेका मानवहरूलाई अध्यात्मवादी बनाउनु र अन्धकारदेखि निकालेर जुन अज्ञान रूपी अन्धकार फटाएर ज्ञान रूपी प्रकाशमा लैजानु एक गुरुको काम हुँदछ। त्यसकारण गुरुको हजुर हामीलाई अति आवश्यकता पर्दछ। गुरुले नै हजुर हाम्रो जीवनलाई धन्य र महान गर्ने त्यो मार्ग बताउनुहुन्छ। हामी भौतिक संसारमा जति पनि सिपहरू सिक्छौ, जति पनि हामीले ज्ञानहरू हासिल गर्छौ, विज्ञानहरू हामीले हासिल गर्छौ, सबैलाई गुरुकै माध्यमद्वारा, टिचरको माध्यमद्वारा, शिक्षकको माध्यमद्वारा हामीले प्राप्त गर्छौ, सिक्छौ। उहाँहरूको पासमा गएर विनम्र अनुरोध गरेर हामी उहाँहरूको नियम अनुरूप चलेर नै त्यो शिक्षाहरूलाई, सिपहरूलाई हामी ग्रहण गर्छौ, सिक्छौ भनेदेखि आदरणीय श्रोताबिन, हाम्रो जुन जीवन कल्याण, आत्मा उद्धारको, आत्मकल्याणको मार्गलाई पनि जान्नुको लागि गुरुको अति जरूरी छ र सोही गुरुको पासमा गएर हामीले आत्मकल्याणको मार्ग खोज्नु जरूरी छ। जसरी भगवान कृष्णले अर्जुनलाई सम्झाउनु भयो, हे अर्जुन, तिमी आफ्नो आत्मकल्याण गर्नको निम्ति, आफ्नो जीवन कल्याण गर्नको निम्ति तिमीले गुरुको उपासमा गएर, गुरुको शरणमा गएर सेवा प्रश्न प्रणामले, विनम्र भावले, बालकको जस्तो हृदय लिएर तिमीले सद्गुरुको उपासमा गएर सोध, खोज, तब तिमीलाई त्यो तत्वदर्शी सद्गुरुले नै तिमीलाई त्यो तत्व ज्ञानको बोध गराउनेछ भनेर अर्जुनलाई सम्झाउनु भएको थियो। भनेदेखि अर्जुनले त्यस्तो जुन समयमा जसले सत्सङ सुनाउँदै तत्वको बोध गराउने सल्लाह दिँदै हुनुहुन्छ, अर्जुनले कुनै पनि संघ संस्था, कुनै पनि मठ मन्दिर भ्रमण गरेर हिँड्नु भएन। उहाँले सही अड्कल लगाउनुभयो, जसले त मलाई यसको सल्लाह दिँदै हुनुहुन्छ, जसले मलाई यसको बारेमा व्याख्या गर्दै हुनुहुन्छ, वास्तवमा उनै तत्वदर्शी गुरु हुन सक्छन् भनेर अर्जुनले भगवान कृष्णको चरणमा नतमस्तक भएर अनि ज्ञानको, तत्व ज्ञानको बोध गरेर उहाँले आफ्नो जीवनलाई धन्य र महान गराउनुभयो। आज हामी गीता पाठ गर्छौ र गीताको सार नै यही हो। त्यसकारण हामीले पनि यो जुन समय अनुसार, समयको जुन सद्गुरूलाई प्राप्त गरेर आफ्नो जीवनलाई धन्य र महान गराउनु छ। त सज्जनो, आज हामी जति पनि गुरूहरूको पक्षमा हामी पढ्छौ, सुन्छौ, त हेर्नुहोस् विगतका महान पुरुषहरू, विगतका गुरूहरू जति पनि आफ्नो समयको बेलामा, आफ्नो समयमा आएर भक्तहरूलाई, शिष्यहरूलाई तत्वको बोध गराउनु भयो, ज्ञान दिनुभयो, आत्माको उद्धारको मार्ग देखाउनु भयो, त समय पूरा भयो। उहाँहरू त यस धराधामदेखि विदा हुनुभयो। आज उहाँहरूको लीला, उहाँहरूको कहानी केवल पुस्तकमा सीमित रह्यो। त सज्जनो, आजको यो समयमा, आजको यो वर्तमान युगमा हामीलाई त्यस्तो महान गुरु कहाँ पाइन्छ? कसले चाहिँ हामीलाई त्यो शास्त्रको ज्ञान बोध गराउँछ? कसले त्यो तत्त्व ज्ञान हामीलाई प्राप्त गराउँछ भनेर हामीले खोजी गर्नु आज बहुत जरूरी छ, नितान्त आवश्यकता छ। आज हेर्नु संसारमा हर मानवहरू भ्रमित भइराखेका छन् कि संसारमा संघ संस्थाहरू बर्खामा च्याउ उम्रे झैं उम्रिराखेका छन्, गुरूहरू संसारमा शिष्य भन्दा बढी निक्लिराखेका छन्। सबले मेरो पासमा आऊ, म तिमीलाई मार्ग देखाउँछु, मेरो पासमा आऊ, म तिमीलाई स्वर्गको अनुभूति गराउँछु, मेरो पासमा आऊ, म तिमीलाई यस्तो चिज देखाउँछु, उस्तो चिज देखाउँछु। हर व्यक्तिले, हर गुरूले सम्पूर्ण मानव समाजलाई आज भ्रमित बनाइराखेको छ। त सज्जनो, यस्तो बेलामा

0: आफूले सही गुरु कसरी चुन्ने त सही मार्ग कसरी पत्ता लगाउने सबैले आफ्नो आफ्नो मार्ग त सही नै बताउँछ सबैले आफूलाई राम्रै भन्छ सबैले आफ्नो राम्रै प्रशंसा गरेको हुन्छ आफ्नो प्रशंसा गरेको सबैलाई मनपर्छ आफ्नो बारेमा नराम्रो बोल्नु नराम्रो सुन्नु कसैलाई मन पर्दैन तर सही तरिकाले शिष्यलाई मार्गदर्शन दिन सक्छ सक्दैन उनीहरूको जुन कल्याण गर्नु सक्छ सक्दैन शिष्यले पनि त्यो विचार गर्नुपर्ने कुरो छ त सज्जनो शिष्यले के विचार गर्नु पर्यो भन्दा जुन वेदौको ज्ञान जुन शास्त्रको भनाई र सदियौंदेखि चल्दै आएको सनातन धर्म जुन धर्मको नाश छैन जुन धर्मको जन्म छैन जुन धर्म चाहिँ एकदम अनवरत रूपले सदियौंदेखि चल्दै आएको छ त्यही धर्मले सारा जीव चराचर प्राणीको रक्षा गरेको छ संसारलाई धारण गरेको छ आज धर्म संसारमा अनेक छैनन् आज मानवको मत अनुसार धर्मलाई अनेक क्षेत्रमा अनेक जातिमा अनेक सम्प्रदायमा बाँटिराखेको छ धर्मलाई विभाजन गरेका छन् तर सही सद्गुरूले के भन्नुहुन्छ भन्दाखेरि सच्चा सन्तहरू के भन्नुहुन्छ भन्दा धर्म एक छ सत्य एक छ ईश्वर एक छ धर्म अनेक छैन त धर्म एक संस्कृत शब्दबाट बनेको ध्री धातुबाट बनेको एउटा शब्द हो त धर्मको अर्थ हुन्छ धारण गर्नु आज हेर्नु संसार चराचर प्राणीलाई केले धारण गरेको छ आज मनको हृदयमा मनको शरीरमा कुन शक्तिले धारण गरेको छ कुन शक्तिको अभावमा मानव चाहिँ निर्जीव प्राणीमा एउटा लासमा मुर्दामा परिणत हुन्छ त्यो शब्दलाई पनि हामीले बुझ्नु छ त धारण गर्ने शक्ति हामी जीव चराचर प्राणी सम्पूर्ण जलचर थलचर नवचर जति पनि प्राणी छन् लगायत मनुष्य शरीरमा धारण गर्ने शक्ति एक छ त्यो धारण गर्ने शक्ति नै धर्म हो त वास्तवमा धर्मलाई जान्नु त्यो धारण गर्ने शक्तिलाई जान्नु नै धर्मलाई जान्नु हो आज धर्म मान्ने विषय होइन सज्जनो धर्म जान्ने विषय हो धर्मलाई जानेर हामीले आफ्नो जीवनको मर्मलाई बुझ्नु त्यो मानवको सही धर्म हो त्यसकारण मानव जीवनलाई मात्र नभएर सम्पूर्ण चराचर प्राणी यो विश्व ब्रह्माण्डलाई धारण गर्नेवाला शक्तिलाई जो गुरुले जनाउनु सक्छ जो गुरुले बताउनु सक्छ उही गुरु सद्गुरु हो जुन भगवानको नाम हामी चर्चा गर्छौ आज भगवानको नाम त हर व्यक्तिले हर भक्तले अनेक प्रकारले आफ्नो आफ्नो तरिकाले जपेकै हुन्छन् तर सन्तहरू भन्नुहुन्छ शास्त्रको मत छ कि भगवानको नाम संसारमा अनेकौं छ भनेको छ कोटि नाम संसारमै ताते मुक्ति नहोए आदि नाम जो गुप्त जपे बुझे बिरला कोए संसारमा भगवानको गुणवाचक नाम त करोडौं छन् लाखौं छन् त त्यो करोडौं लाखौं गुणवाचक नामले आज मनुष्यको कल्याण भएको भनेर शास्त्रमा बताएको छैन शास्त्रमा जति पनि नामको व्याख्या आउँछ कि शास्त्रमा कुन नामले चाहिँ भक्तको उद्धार भयो भन्दा अजपा नाम योगिना मोक्षदायिनी अजपा गायत्री जुन नाम छ जपिरहनु नपर्ने यो मुख र जिब्रोको सहारा लिनु नपर्ने त्यो अजपा गायत्री स्वयं आफै चलाए मान्छ जपाए मान्छ त्यो अजपा गायत्रीको जप गर्नाले बडे बडे योगीहरू बडे बडे ऋषि मुनिहरू राजा महाराजाहरूको कल्याण भयो भनेर शास्त्रमा उल्लेख गरिएको छ त्यसकारण त्यो अजपा गायत्रीलाई जब जान्दछौ हामी जब जप्दछौ हामी तब नै हाम्रो जीवन कल्याण हुन्छ त त्यो अजपा गायत्री चाहिँ आज हामीलाई कसले सिकाउँछ आज हेर्नुहोस् हाम्रो संस्कृति हाम्रो परम्परा हामी सनातन धर्मावलम्बीवाली हामी के भन्छौ भन्दाखेरि हाम्रो धर्म पूजा पाठ गर्नु मन्दिर जानु हाम्रो धर्म पूर्वजहरूले जो कर्म गर्दै ल्याएको त्यो गर्नु र हाम्रो धर्म गायत्री मन्त्रको जाप गर्नु ओम भूर्भुवस्व तत्सवितुर्वरेण्यम भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् यो मन्त्रको जाप गर्नु मालाको जाप गर्नु यही नै हाम्रो सनातन धर्म हो सोचेका छौं त श्रोताबिन सनातन धर्म त्यो हो जुन सदियौंदेखि जुन यो सृष्टिको आरम्भ हुनुभन्दा अगाडि यो विश्व ब्रह्माण्डको रचना हुनुभन्दा अगाडि यो संसारमा यो विश्वमा यो ब्रह्माण्डमा एक शक्ति थियो जुन शक्तिबाट चाहिँ यो पृथ्वीको सृजना भयो विश्व ब्रह्माण्डको रचना भयो त्यो शक्ति नै वास्तवमा धर्म हो त्यो शक्ति नै ईश्वरीय तत्त्व हो त्यो शक्ति नै भगवान हो। त्यो शक्तिलाई जबसम्म हामी जान्दैनौ त्यही नै अजपा गायत्री हो। त त्यो शब्दलाई त्यो नामलाई जब हामी जान्दैनौ तब त हाम्रो जीवन कल्याण छैन। र त्यो नाम जान्नको लागि आज जो उपाय गुरुले हामीलाई बताउन सक्दैन त त्यो नाम त्यो तत्व जनाउनको निम्ति तत्वदर्शी गुरु नै चाहिन्छ, सद्गुरु नै चाहिन्छ जसले त्यो तत्वको बोध गराइदिन्छ। जीवनमा अजपा गायत्रीको जाप गराउन सक्दछ उही नै वास्तवमा समयको सद्गुरु तत्वदर्शी महान पुरुष हुन सक्छ। सज्जनो त्यसकारणले नेपाल मानव धर्म सेवा समिति बार बार हर मानवको समक्षमा कर जोडेर दश औला जोडेर विन्ती गर्दछ कि हे मानव जान जाग जागो रे जिन जागना अब जागन की बार फिर क्या जागे नानका जब सोवे पाउ पसार। तिम्रो यो जाग्ने समय हो, जाग्ने समयमा तिमीले जाग। यो शरीरमा तागत हुँदै शरीरमा बुद्धि क्षमता हुँदै मन हुँदै तिमीले जाग। जान त्यो परमात्मा जुन शक्तिले तिम्रो शरीरलाई जीवित राखेको छ त्यो शक्तिलाई जान। त्यस शक्तिलाई जान्यो भने तिम्रो जीवन कल्याण छ, अन्यथा अनि पनि जन्मनु अनि पनि मर्नु अनि पनि गई गर्वैतिर पर्नु। अब त प्रभुजी पार लगाओ यो भवसागरबाट उठाओ। कति जन्मिने कति मर्ने जन्मनु मर्नुको चक्र त कुमालको चक्र जस्तै घुमिराखेको छ। जन्म्यो मर्यो जन्म्यो मर्यो खायो पियो मौज मस्ती गर्यो जीव प्राणी 84 लाख जुनी घुम्यो त त्यो जन्म मरणको चक्र देखि हे प्रभु अब त प्रभुजी पार लगाओ, अब पार गरिदिनुहोस्। यो जन्म मरणको चक्रबाट छुटाइदिनुहोस्। भक्तहरू यसरी पुकार गर्छन् त पार लगाउनको निम्ति हामीलाई यो भवसागरदेखि उतार्नको निम्ति 84 लाख जुनीदेखि छुटकारा दिलाउनको निम्ति समयको तत्वदर्शी महान पुरुष सद्गुरुदेव यो वर्तमान स्थितिमा खड़ा भइसक्नु भएको छ, अवतार लिएर आइसक्नु भएको छ। हजुर हामीले जान्नु र नजान्नुमा फरक हो त श्रोताबिन। त्यसकारण हामी सही तरिकाले सही साँचो सद्गुरुको पहिचान गरौं, खोजी गरौं। किन यो विवेकशील प्राणी हजुर हामीलाई भगवानले विवेकशील प्राणी भनेर मानवलाई सृष्टिको सिरताज क्राउन अफ क्रिएसन भनेर बतायो। त्यसकारण सृष्टिको सिरताज हुनुको कारण हामी विवेकशील बुद्धिजीवी प्राणी हुनुको कारण हामीले चाहिँ आफ्नो विवेकलाई बुद्धिलाई केमा लगाउनु पर्यो भन्दा आफ्नो जीवन कल्याण आत्माको कल्याण हुने मार्ग बताइदिने जो गुरु छ उनलाई परख गर्नको लागि उनलाई चिन्नको लागि चाहिँ हामीले त्यो आफ्नो विवेक लगाउनु पर्यो। त सज्जनो त्यसकारण नेपाल मानव धर्म सेवा समिति बार बार आग्रह गर्दछ हर मनुष्यलाई अधिकार छ आफ्नो सही धर्म चिन्नु। आफ्नो जुन सृष्टिकर्ता हामीलाई सञ्चालन गर्नेवाला हामीलाई धारण गर्नेवाला शक्तिलाई जान्ने हर मानवको अधिकार छ। यो होइन कि यो जातले मान्नुपर्छ त्यो जातले मान्नुपर्छ पढे लेखेको विद्वान हुनुपर्छ धनवान व्यक्ति हुनुपर्छ भन्ने छैन। नेपाल मानव धर्म सेवा समिति सम्पूर्ण जनमानसलाई स्वागत गर्न चाहन्छ। चाहे पढे लेखेको विद्वान होस् चाहे अनपढ होस् गंवार होस् चाहे धनी व्यक्ति होस् चाहे निर्धन व्यक्ति होस् मानवले त्यो वस्तुलाई जान्न सक्ने मानवको अधिकार छ। मानव मात्र जागेर उठेर त्यस शक्तिलाई जानौ सद्गुरुको शरणमा जाउँ सद्गुरुको पहिचान गरौं र सद्गुरुको शरणमा गएर त्यो आत्माको तत्वको बोध गरेर हामीले आफ्नो जीवनलाई धन्य र महान गरौं भन्दै मानव धर्म बार बार यो आध्यात्मिक सन्देश मानव धर्म सन्देश मार्फत रेडियो मार्फत हजुरहरूलाई सदा सर्वदा बारम्बार विन्ती चढाइराखेको छ। सज्जनो त त्यसकारण विचार गरौं सोचौं हामीले आफ्नो समय छँदै उमेर छँदै यो कुराहरूलाई मनन गरौं नत्र आछे दिन पाछे गया प्रभु से किया न हेत पाछे पछताए होता क्या जब चिड़िया चुग गई खेत जब समय हुँदा तागत हुँदा बल हुँदा उमेर हुँदा हामीले त्यो कुरालाई विचार गर्दैनौ अनि पछि हाम्रो उमेर सक्छ आयु सकिसक्छ उमेर बित्छ अनि बुढेसकाल लागिसकेपछि दुःख पाइसकेपछि यो शरीर छुटिसकेपछि पछुताएर हाम्रो केही हुनेवाला छैन हाम्रो काम बन्नेवाला छैन हामीले सुधार्न खोज्दा सुध्रिनेवाला पनि छैन। त्यसकारणले समय छँदै हामीले चाहिँ आफ्नो जीवनलाई धन्य र महान गर्ने त्यो मौकालाई नचुकाऊ भन्दै आज यो समयमा समयको तत्वदर्शी महान पुरूष सद्गुरुदेव श्री सतपालजी महाराज यस धरातममा यो जुन सदियौंदेखि सनातन धर्मको उजागर गर्दै जुन पुनरुत्थान गर्दै रामायणको भागवतको गीताको सारलाई जनाउँदै अजपा गायत्रीलाई हर मानवको घटघटमा जनाउँदै आउनु भएको छ उहाँको शरणमा परेर हामी आफ्नो जीवनलाई धन्य र महान गरौं। अब यही आउँदो असोज महिनाको 5 गते परम पूज्य इष्टदेव श्री गुरु महाराजजीको पावन जन्मोत्सव परेको छ। आदरणीय श्रोताबन्धु त सम्पूर्ण श्रोताबिन सम्पूर्ण भक्त समाजले यो विचार गरौं कि उहाँको जुन वर्तमान समयको यो कलिको चपेटामा जति पनि भौतिकवादी बनेर भौतिक सम्पदामा पिल्सेका मानवलाई अध्यात्म ज्ञान दिएर उद्धार गर्नुहुने समयको तत्वदर्शी महान पुरूषको पावन जन्मोत्सवमा उपस्थित भएर उहाँको आशीर्वचन प्राप्त गरेर हामीले आफ्नो जीवनलाई धन्य र महान गरौं। हाम्रो कार्यक्रम कार्यशाला केन्द्रीय कार्यशाला छ गौशालामा कार्यालय र सोही कार्यालयमा हाम्रो परम पूज्य इष्टदेव श्री गुरु महाराजजीको पावन जन्मोत्सव 5 गते धुमधामको साथमा मनाउन गइराखेको छ। यही जुन रेडियो स्टेशनबाट हजुरहरू सम्पूर्ण श्रोता बन्धुलाई निमन्त्रणा गर्न चाहन्छु, हजुरहरू पनि त्यस शुभ घड़ीमा सामेल भएर कार्यक्रमको शोभा बढाई र महान पुरूष समयको तत्वदर्शी सद्गुरुदेव महाराजजीको आशीर्वचनलाई आशीर्वादलाई प्राप्त गरी आफ्नो जीवनलाई धन्य र महान गरौं र साथै परम पूज्य इष्टदेव श्री गुरु महाराजजीको पावन जन्मोत्सवको उपलक्ष्यमा यही आउँदो असोजको 3 गतेको दिन वृहत रक्तदान कार्यक्रम पनि नेपाल मानव धर्म सेवा समितिले सञ्चालन गर्दै आएको छ हर साल र हर साल जस्तै यो साल पनि 3 गतेको दिन वृहत रक्तदान कार्यक्रम गर्ने जुन जमर्को गर्दैछ। त्यसकारणले सम्पूर्ण श्रोता बन्धुहरू जो जसले पनि सामाजिक सेवामा जुट्नु भएको छ आफ्नो एक थोपा रगतले अरूको जीव ज्यानलाई बचाउन सक्छ भन्ने त्यो नारा लिएर हामी अघि बढ़िराखेका छौं। हजुरहरूले पनि यसमा साथ दिन सक्नुहुनेछ। स्थान हाम्रो गौशाला चौक पुलिस बिट अगाडि रहनेछ भने हाम्रो सोही समय सोही दिन सोही समयमा बल्खुमा पनि सोही कार्यक्रम हुनेछ र हजुरहरूले जहाँ जहाँ बसेर यो कार्यक्रम सुन्नुहुँदैछ र हजुरहरूले सोही स्थानलाई पत्ता लगाएर जानुहोला र आफ्नो अमूल्य रगतलाई दान गरेर कैयौं दुखी बिमारीहरूको जीवनलाई जोगाएर अमूल्य पुण्यलाई आर्जन गर्नुहोला भन्दै यहाँको प्रविधिमा साथ दिने प्राविधिक भाइलाई धन्यवाद दिँदै र सम्पूर्ण श्रोताहरूलाई रेडियो सुनिदिनु भएकोमा म धन्यवाद दिँदै आफू यहाँदेखि ओझेल हुन चाहन्छु। धन्यवाद।
1: कार्यक्रम सुने पश्चात हजुरहरूमा कुनै पनि प्रकारका जिज्ञासा भए हामीलाई यस ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। नेपाल मानव धर्म सेवा समिति केन्द्रीय कार्यालय गौशाला काठमाडौँ। फोन नम्बर 01 धुलिखेल
2: अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
3: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: ड्राइभर म माइलो मोटर चलाउँदै
6: ए माइला गुरुजी।
7: हजुर सर, लाइसेन्स निकाल्नु न त गुरु।
6: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न सर।
7: चुप।
8: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
9: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
2: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
2: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
3: एकीकृत फ्रेण्डशिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएक पर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते। काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा। 2083 आश्विन 20 गते मंगलबार। प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र। 2083 आश्विन 22 गते बिहिबार। मुख्य कार्यालय, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू। गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते। सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र। स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikrit.friendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव, एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5, दोलखा।
2: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
10: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
0: यो रेडियो सैलुङको समय सूचक हो।
11: यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
2: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौ कि झै लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
1: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
4: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
5: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
4: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
5: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
4: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने

0: प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटो कपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान, मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
1: वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा, इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभाका एजेण्डाहरू, सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
2: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सूर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोझ, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा, कारिङचोक माध्यमिक विद्यालयको प्रांगण, बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा 0494-421-671 र 0494-421-912। स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर, सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो, राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाण्डुको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ, सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरू।

0: मा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 98410 1709 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल
1: नमस्ते डाक्टर सर
2: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
1: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
2: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
2: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: चरीकोटमा अब टिभीएसमा अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल भीमेश्वर छ सामुदायिक अस्पताल अगाडि आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट टिभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट दुई भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस फटाफट फाइनान्स नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असो 7 गतेदेखि 12 गतेसम्म सामुदायिक अस्पताल भीमेश्वर 6 चरीकोट पेट्रोल पम्प तर्फ सम्पर्क कालिका अटो पार्ट्स एन्ड मसिनरी वर्कसप 98545487 97039549543 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछ

0: California. Extreme energy drink.
1: जिरे नगरपालिका दुलखाको अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभाग लगायतका निकायबाट मौसम पूर्वानुमान गरिए अनुसार यही मिति 2083 साल असोज महिनाको 8 गतेदेखि 12 गतेसम्म भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गरी जिरी नगरपालिकाभित्र बसोबास गर्नुहुने सम्पूर्ण नगरवासीलाई सुरक्षित रूपमा रहनुहुन, अति आवश्यक काम बाहेक कुनै पनि यात्रा नगर्नुहुन, साथै विपदको समयमा जिरी नगरपालिकाले सम्पर्क नम्बरमा सम्पर्क गरी सहयोग लिनुहुन अनुरोध गरिन्छ। मित्रबहादुर जिरेल नगर प्रमुख, सम्पर्क मोबाइल नम्बर 9860087388। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत, सम्पर्क मोबाइल नम्बर 9845445888। रूपेश अधिकारी विपद व्यवस्थापन फोकल पर्सन तथा सूचना अधिकारी 9843484।

0: मोबाइल नम्बर 9860742446। पद्यमान जिरेल वडाध्यक्ष वडा नम्बर 4 सम्पर्क मोबाइल नम्बर 9861707517। नरबहादुर जिरेल वडा अध्यक्ष वडा नम्बर 5 सम्पर्क मोबाइल नम्बर 9849099187। रविन्द्र कुमार जिरेल कार्यवाहक वडा अध्यक्ष वडा नम्बर 6 सम्पर्क मोबाइल नम्बर 9861206011। शान्ता नेपाली वडा अध्यक्ष वडा नम्बर 7 सम्पर्क मोबाइल नम्बर 9944289308। कृष्ण कुमार खत्री वडा अध्यक्ष वडा नम्बर 8 सम्पर्क मोबाइल नम्बर 9944465634। र ज्ञानु पाखरिन वडा अध्यक्ष वडा नम्बर 9 सम्पर्क मोबाइल नम्बर 9819909092। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका जिरी दोलखा।
1: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र नेटको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्यमध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरूमध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा।
1: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म। स्थान श्री कालीनाग मन्दिरको हल। कार्यक्रम सभा उद्घाटन, उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह 12 बजेदेखि अपराह 4:30 सम्म। छहरा चौतारो मलेपु क्षेत्रीय सभा मलेपु टोल सबै। असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा टोरीखेत झमासी सितका ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दुडडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
0: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्दरावती गाविसको माथिल्लो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से डिडाकाउले पोखरी र नामथाजोर। असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
1: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय

0: पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98513 16224 र 97848 28 78 77। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्च तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङचो गाउँपालिका 8 सुनखानी दोलखा।
1: जागिर खाने मौका त आको थियो नि, तर
2: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आज सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 20 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

विशाल श्रीमद भागवत महापुराण ध्यान माहिक्यमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 98-5-12-45-779, 98-49-924-09, 98-44-39-94-13, 98-41-96-99-45, 98-44-46-56-50। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलाखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाटघर इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधि गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 औं बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार मानि सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
1: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
2: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
1: शेर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब @milijulikalingchok साकोस 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakus@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
2: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेल डाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलीजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामीचाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाँगु दोलाखा मागापौवा कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाघखुर दोलाखा काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलाखा फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 6 कालापानी दोलाखा दोलाखा, नामदू सेवा केन्द्रको कार्यालय बैतेश्वर छ नामदू दोलाखा, मार्बू वडा नम्बर सातको कार्यालय बैतेश्वर सात मार्बू दोलाखा, मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर पाँच मैना पोखरी दोलाखा, मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका तीन डुडे बजार दोलाखा, लिसंखु पाखर सेवा केन्द्रको कार्यालय लिसंखु पाखर गाउँपालिका पाँच मुडे सिन्धुपाल्चोक।
2: मिति 2083 साल असोज 4 गते आइतबार। एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक। कार्यक्रम स्थल मसन डाँडा। ठेगाना भीमेश्वर नगरपालिका एक छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई। भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दुलखा भीमेश्वर नगरपालिका तीन र छ। कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दुलखा भीमेश्वर नगरपालिका चार। सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच। महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती छाप दुलखा भीमेश्वर नगरपालिका सात कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दुलखा भीमेश्वर नगरपालिका सात कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दुलखा भीमेश्वर नगरपालिका आठ र नौ देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दुलखा।
1: मिति 2083 साल असोज 10 गते शनिबार। इकाई नम्बर तीन क्षेत्र काठमाडौँ। कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस। ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सीकोला काठमाडौँ। 2083 साल असोज 13 गते मंगलबार। क्षेत्र मुख्य निर्णय प्रमाणित। कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय। ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलाखा।

0: 88-62। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टीटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98-61-55-780 र 98-41-57-70-69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98-44-55-40-60, प्रकाश थापा 98-44-55-40-60। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: ए बुढी, मलाई धानकोमा लैजा भन्या।
3: अब के गर्छ धानीकोमा नि? धानीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
2: त्यहाँ चाहिँ के हुन्छ नि?
3: त्यहाँ के हुँदैन? नपति आए सुन त यहाँ।
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीच बजार, चरीकोट, दोलखा। सम्पर्कको लागि 98-41-57-70-69।
2: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98-44-39-92-92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। निलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
7: यस निलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082

0: वर्षको आर्थिक कारोबारपछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
0: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिंचो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्रांगण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
1: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिंचोक गाउँपालिका सुनखानी दोलाखा।
2: साधारण सभा सम्बन्धी सूचना
0: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण शेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते आइतबार घट स्थापनाको दिन समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म स्थान कालिंचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध साधारण सभामा उपस्थित हुने शेर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रु 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलागाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरिकोट दोलखा। बेबीज दिवस 2083 को अवसरमा कृषि तथा पशुपन्छी विकास कार्यालय दोलखाको अनुरोध। रेबिज रोग जनावरको टुकाईबाट मानिसमा सर्ने प्राणघातक जेनेटिक रोग हो। यो संक्रमित कुकुर, जंगली जनावर जस्तै स्याल, फ्याउरोले टुकेमा, चिथुरेमा वा सम्पर्कमा आउँदा तिनीहरूको रियालबाट सर्दछ। मुख्यतया यो भाइरसले मस्तिष्कमा असर पुर्याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ। नेपालले सन् 2030 रेबिज रोगलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। त्यसैले कुकुर बिरालोलाई पहिलो पटक 12 हप्तामा र त्यसपछि प्रत्येक वर्ष रेबिज विरूद्धको खोप लगाऊ। रेबिज रोग 99% ज्यान लिने घातक र 100% रोकथाम गर्न सकिने रोग हो। यही मिति 2083 साल असोज 6 गतेदेखि 12 गतेसम्म निशुल्क कुकुर र बिरालोलाई खोप लगाउने कार्यक्रम भएकाले आफ्नो घरपालुवा तथा वरपरका सामुदायिक कुकुर बिरालोलाई कार्यालयमा ल्याई खोप लगाउनु हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-115 र 98-57-045-114 कृषि तथा पशुपन्छी विकास कार्यालय चरीकोट दोलखा।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
1: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
3: ठूलो गार्डन खुला स्पेस बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
1: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा
4: The Rising Star School.
5: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
4: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
2: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना
0: शैक्षिक सत्र 2082मा कालिन्चोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084देखि कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ शैक्षिक सत्र 2084को लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ
2: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति सम्पर्क मोबाइल नम्बर 9851234361 9844321464 गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392 सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9841853949 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 विद्यालयको फोन नम्बर 0949410132 इमेल sharewotiengliss@gmail.com
6: अविनाश तिमी किन निराश छौ त
7: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
6: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844300282
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 माघपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10औं वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
1: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
0: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 4 माघापौवा दोलखा।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठी। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला, चरीकोट, दोलखा।
4: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, सादो बाटो, चरीकोट, दोलखा।
5: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्ने, सचिव, स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: आया आया।
1: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
0: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
0: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुउद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: यस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने मिति 2083 साल असोज 11 गते, स्थान भीमेश्वर नगरपालिका 2 चम्पूजा पार्क दोलखा, समय बिहान 10 बजेदेखि 5 बजेसम्म।
4: साधारण सभामा प्रस्तुत हुने विषयहरू आर्थिक वर्ष 2082-83 को कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत, छलफल र पारित गर्ने, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति तथा कार्यक्रम र आय व्यय प्रस्तुत, छलफल र पारित गर्ने, आर्थिक वर्ष 2083-84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने, विनियम तथा कार्यविधि संशोधन गर्ने सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट सम्बन्धमा।

0: वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ शिर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। 2082 को एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लब्धाङ्ग पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
1: व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेर सदस्यहरूले एक प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो दुई प्रति अनिवार्य बुझाउनु पर्नेछ। भीमेश्वर नगरपालिका वडा नम्बर 5 का शेर सदस्यको लागि यही मिति 2083 साल असोज 7 गते भीमेश्वर नगरपालिका 5 भस्मे सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म साधारण सभामा उपस्थित हुने शेर सदस्यहरूले 2083 असारसम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क 0494902 र 98444064। सृजना खड्का, सचिव, त्रिपुरा महिला सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका 2, दोलखा। भूमे मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ। दोलाखाको कालिंचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बंचारे नरीभुईको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98169064। भूमे मन्दिर कालिंचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बंचरे नरीभुईको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिंचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाठी भहरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाठी भहरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाठी भहरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 98448559970 र 98141755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिंचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98448540।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङ्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिङ्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रवती गाविसका सदस्यहरू। असोज 24 गते कालिङ्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिङ्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षित तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा,
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड, कालिङ्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
0: भीमेश्वर नगरपालिकाको सूचना।
1: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
0: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9161942909 र 9161779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: भनेको नि कति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
1: होइन है साइला दाई के बिग्रियो खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त
0: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ नि कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
1: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
0: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
2: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
3: ख्याल राख्नुहोस् तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
4: विचार गर्नुहोस् अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ
3: सम्झनाहोस् जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
4: याद राख्नुहोस् जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पीर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन् यसै कारण
3: होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
4: सजग बन्नुहोस् कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ आफैलाई पनि त्याग्न सक्नुहुन्छ तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
3: जिम्मेवारी बहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा हुँदैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
4: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ
3: कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन शारीरिक यातना त पाइरहेका छैनन् बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन् तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील
1: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
6: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
1: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
6: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दोलखा जिल्ला तामकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा निवासी हाम्री आमा विष्णुमाया खत्रीको 66 वर्षको उमेर 2083 साल असोज 3 गते भएको असामयिक निधनले हामी मर्माहित भएका छौं। यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै उहाँको 13 दिनको पुण्यतिथिको अवसरमा हाम्रा बन्धु बान्धव इष्टमित्र छरछिमेक सहित सम्पूर्ण मलामीजनहरूलाई 2083 साल असोज 15 गते हाम्रो घरमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन यसै सूचना मार्फत निमन्त्रणा गर्दछौ। श्रीमान तिलक बहादुर खत्री, छोरा बुहारीहरू रामजी खत्री, कविता खत्री, बाबुराम खत्री, अनु खत्री, श्रीराम खत्री, पार्वती खत्री, छोरी ज्वाईहरू अनिता ढुङ्गेल, गणेश ढुङ्गेल, अम्बिका बस्नेत, केदार बस्नेत, कमला सुवेदी, कुमार सुवेदी र कविता कार्की, शुभदेव कार्की, नाति तथा नातिनी बुहारी बद्री खत्री, सरस्वती खत्री, नाति नातिनीहरू जीवन खत्री, निशान खत्री, आर्यन खत्री, नियान खत्री, जेनिसा खत्री र अञ्जली खत्री, पनातिनी वर्षा खत्री, जेठाजु भीम बहादुर खत्री, देवर तथा देवरानीहरू ज्ञान बहादुर खत्री, बालकुमारी खत्री, इन्द्र बहादुर खत्री, टेक कुमारी खत्री, पूर्ण बहादुर खत्री, दालकुमारी खत्री लगायत सम्पूर्ण खत्री परिवार तामकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा दोलखा। हार्दिक मंगलमय शुभकामना। विजय दशमी, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। राजु शर्मा प्रिन्सिपल, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल, सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय दुलखा।
4: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
5: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू:
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: ए माइला गुरुजी।
8: हजुर सर, लाइसेन्स निकाल्नु न त गुरु।
7: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
8: चुप।
9: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक शिव विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
10: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
4: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
4: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
11: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
12: होइन, के एक्लै गुनगुन गरिरहेको?
11: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
12: अनि के भयो त, लगेर पाले भइगयो नि?
11: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
12: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
12: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
13: एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावजीवहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते, काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा, 2083 आश्विन 20 गते मंगलबार, प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्रांगण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्रांगण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र, स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोल।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टेल फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो

0: प्रमाणपत्र समानपत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढ़ीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू। आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा। आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा।
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा। विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा। सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
2: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
2: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
2: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
3: ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
4: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई?
3: त्यहाँ चाहिँ के हुन्छ नि?
4: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
5: हाम्रा सेवा तथा सुविधाहरू। लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने। दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने। खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने। मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने। खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने। फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने। क्याप लगाउने,
6: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841570079।
3: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
7: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
8: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
9: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

चरीकोटमा अब टिभीएसमा अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। भीमेश्वर छ सामुदायिक अस्पताल अगाडि आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% सम्म क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्स, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 7 गतेदेखि 12 गतेसम्म सामुदायिक अस्पताल भीमेश्वर 6 चरीकोट पेट्रोल पम्प तर्फ सम्पर्क कालिका अटो पार्ट्स एन्ड मसिनरी वर्कसप 98545487 97045349543। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछ।

0: Siphonia.
1: Extreme energy drink.
2: जिरे नगरपालिका दुलखाको अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभाग लगायतका निकायबाट मौसम पूर्वानुमान गरिए अनुसार यही मिति 2083 साल असोज महिनाको 8 गतेदेखि 12 गतेसम्म भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गरी जिरे नगरपालिकाभित्र बसोबास गर्नुहुने सम्पूर्ण नगरवासीलाई सुरक्षित रूपमा रहनुहुन, अति आवश्यक काम बाहेक कुनै पनि यात्रा नगर्नुहुन, साथै विपदको समयमा जिरे नगरपालिकाले सम्पर्क नम्बरमा सम्पर्क गरी सहयोग लिनुहुन अनुरोध गरिन्छ। मित्रबहादुर जिरेल नगर प्रमुख, सम्पर्क मोबाइल नम्बर 9860087388। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत, सम्पर्क मोबाइल नम्बर 9845445888। रूपेश अधिकारी विपद व्यवस्थापन फोकल पर्सन तथा सूचना अधिकारी 9843484323। विवेक घिमिरे प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय जिरी, सम्पर्क मोबाइल नम्बर 9845409041। राम नारायण शाह सशस्त्र प्रहरी सहायक निरीक्षक अस्थायी मनसुन प्रतिकार्य बेस जिरी, सम्पर्क मोबाइल नम्बर 9845092824। आङ पासाङ शेर्पा ओडा अध्यक्ष ओडा नम्बर 1, सम्पर्क मोबाइल नम्बर 9849307771। निङ पाल्दे शेर्पा ओडा अध्यक्ष ओडा नम्बर 2, सम्पर्क मोबाइल नम्बर 9914816632। फुर्बा शेर्पा कार्यवाहक ओडा अध्यक्ष ओडा नम्बर 3, सम्पर्क मोबाइल नम्बर 9860074246। पद्यमान जिरेल ओडा अध्यक्ष ओडा नम्बर 4, सम्पर्क मोबाइल नम्बर 9861707517। नरबहादुर जिरेल ओडा अध्यक्ष ओडा नम्बर 5, सम्पर्क मोबाइल नम्बर 9849099187। रविन्द्र कुमार जिरेल कार्यवाहक ओडा अध्यक्ष ओडा नम्बर 6, सम्पर्क मोबाइल नम्बर 9861206011। शान्ता नेपाली ओडा अध्यक्ष ओडा नम्बर 7, सम्पर्क मोबाइल नम्बर 9944289308। कृष्ण कुमार खत्री ओडा अध्यक्ष ओडा नम्बर 8, सम्पर्क मोबाइल नम्बर 9944465634। र ज्ञानो पाखरिन ओडा अध्यक्ष ओडा नम्बर 9, सम्पर्क मोबाइल नम्बर 9819909092। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका जिरी दोलखा।
3: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आआफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
3: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083

0: प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा।
1: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म। स्थान श्री कालीनाग मन्दिरको हल। कार्यक्रम सभा उद्घाटन। उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह बजेदेखि अपराह्न 4:30 सम्म। छहरा चौतारो मलेपु क्षेत्रीय सभा मलेपु टोल सबै। असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कार्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
0: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्द्रावती गाविसको माथिलो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से डिडाकाउले पोखरी र नामथजोर। असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
1: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाग बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका 8 सुनखानी दोलाखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
1: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
0: असो 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शीर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
0: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0949-421-671 र 0949-421-912। स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, सम्पर्क नम्बर 98410-17-99, 98410-17-99। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला दिउँसोको एक बजेको छ।

0: दक्ष तथा अनुभवी प्रशिक्षक द्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
0: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
1: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
2: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 औं बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 औं वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
2: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन, संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम, संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट, लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
3: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव, प्रश्न र सुझाव, एकै निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
2: शेर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijulik.coop.np, youtube@milijulikkalingchok/sakos 6358, फेसबुक पेज मिलीजुली दोलखामा अपलोड गरिनेछ। शेर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
3: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार, इकाई नम्बर 1, क्षेत्र सुनखानी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेलडाँडा दोलखा, सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलखा, बाबरे मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलखा, बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलखा, बाबरे

0: निकोपानी संस्कृत माध्यमिक विद्यालय कालिङचुक चार हिलेपानी दोलाखा, निकोभूमि माध्यमिक विद्यालय कालिङचुक दुई निकोभूमि दोलाखा, सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका चार सिंगटी दोलाखा, लिङवा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका चार घ्याङघर डाँडा दोलाखा, गौरीशंकर गाउँपालिका सात नाजिङ दोलाखा, थामी चाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका आठ थामी चाँगु दोलाखा, मागापौवा कृषि उपसंकलन केन्द्र सैलुङ तीन बाघखुट दोलाखा, काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ पाँच काटाकुटी दोलाखा, फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ छ गोठपानी दोलाखा, फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ छ कालापानी दोलाखा, नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर छ नामदु दोलाखा, मार्बु वडा नम्बर सातको कार्यालय बैतेश्वर सात मार्बु दोलाखा, मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर पाँच मैना पोखरी दोलाखा, मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका तीन डुडे बजार दोलाखा, लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका पाँच मुडे सिन्धुपाल्चोक।
1: मिति 2083 साल असोज 4 गते आइतबार। एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक कार्यक्रम स्थल मसन डाँडा ठेगाना भीमेश्वर नगरपालिका एक छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दुलखा भीमेश्वर नगरपालिका तीन र छ कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दुलखा भीमेश्वर नगरपालिका चार सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती छाप दुलखा भीमेश्वर नगरपालिका सात कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दुलखा भीमेश्वर नगरपालिका सात कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दुलखा भीमेश्वर नगरपालिका आठ र नौ देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दुलखा।
0: मिति 2083 साल असोज 10 गते शनिबार। इकाई नम्बर तीन क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सीकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलखा। पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949421397 0949421943 0949421539 0949421303 फोन गरी जानकारी लिन सक्नुहुनेछ।
1: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचुक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
0: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर एक 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर दुई असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर तीन असोज 26 गते गौरीशंकर गाउँपालिका पाँच एबीथान हाटघर इकाई नम्बर चार असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर सात मार्बु असोज 27 गते गौरीशंकर छ जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर पाँच असोज 28 गते मानेडाँडा माध्यमिक विद्यालय गौरीशंकर चार झ्याकु इकाई नम्बर छ असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका एक यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका दुई गरी डाँडा र इकाई नम्बर सात असोज 30 गते जनउपकार साहकोस परिसर गौरीशंकर गाउँपालिका दुई जुगु प्रतिनिधिमूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार तीन पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा।
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
0: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
3: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: विशाल श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्सङ्ग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852445779, 9849924409, 9844994913, 9841699945, 9844446550। आयोजक नेपाल मानव धर्म सेवा समिति, जिल्ला शाखा आश्रम दोलखा, उपशाखा आश्रम सुन्द्रावती।

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्त गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका सुनखानी दोलखा।
2: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण शेयर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते आइतबार घट स्थापनाको दिन समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध साधारण सभामा उपस्थित हुने शेयर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेयर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रू 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलागाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरीकोट दोलखा। बेबीज दिवस 2083 को अवसरमा कृषि तथा पशुपन्छी विकास कार्यालय दोलखाको अनुरोध। रेबिज रोग जनावरको टुकाईबाट मानिसमा सर्ने प्राणघातक जेनेटिक रोग हो। यो संक्रमित कुकुर, जंगली जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा, चिथोरेमा वा सम्पर्कमा आउँदा तिनीहरूको रियालबाट सर्दछ। मुख्यतया यो भाइरसले मस्तिष्कमा असर पुर्याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ। नेपालले सन् 2030 रेबिज रोगलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। त्यसैले कुकुर बिरालोलाई पहिलो पटक 12 हप्तामा र त्यसपछि प्रत्येक वर्ष रेबिज विरूद्धको खोप लगाऊ। रेबिज रोग 99% ज्यान लिने घातक र 100% रोकथाम गर्न सकिने रोग हो। यही मिति 2083 साल असोज 6 गतेदेखि 12 गतेसम्म निशुल्क कुकुर र बिरालोलाई खोप लगाउने कार्यक्रम भएकाले आफ्नो घरपालुवा तथा वरपरका सामुदायिक कुकुर बिरालोलाई कार्यालयमा ल्याई खोप लगाउन हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-115 र 98-57-045-114। कृषि तथा पशुपन्छी विकास कार्यालय चरीकोट दोलखा।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: The Rising Star. Rising Star? Rising Star?
5: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
2: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
1: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
2: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष, सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234361, 9844321164, गणेश आले मगर अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 9864002392, सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ, राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 9141853949, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9161404888, विद्यालयको फोन नम्बर 0949410132, इमेल sharesarewotiengliss@gmail.com।
6: अविनाश, तिमी किन निराश छौ त?
7: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
6: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844300282।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
10: होइन हौ दाई, तपाईँ यो हिरोइन वर्षा राउत भन्ने बित्तिकै के साह्रो एको रहौ।
11: जब म तेरो भाउजू वर्षा राउतलाई सम्झिन्छु नि, म आफूलाई राज कपूर उसलाई नर्गिस, आफूलाई देव आनन्द उसलाई आशा परेश, आफूलाई राजेश खन्ना उसलाई ममताज देख्न थाल्छु।

0: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 मागपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको दशौं वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र अन्य प्रस्तावहरू।
1: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
0: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा।
2: सरस्वती इंग्लिश स्कूलको सूचना।
1: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिङचोक, गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते, समय बिहान ठिक 10 बजे, स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल सिंगटी।
1: प्रथम पुरस्कार नगद 15,000, ट्रफी, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रु 10,000, ट्रफी, मेडल र प्रमाणपत्र।
2: तृतीय पुरस्कार नगद रु 7,000, ट्रफी, मेडल र प्रमाणपत्र। सान्त्वना पुरस्कार नगद रु 4,000, साथमा प्रमाणपत्र।
1: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
2: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 औं वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
2: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन,

0: निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
1: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
0: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विसुनटोल। समय बिहान 8 बजेदेखि 10 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 गोकशिला। समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
1: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी। समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ। समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरन्थली। समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17।
0: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी। समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ। समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
1: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55, 98 44 23 63 23, 98 45 75 88 88 मा सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
2: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
3: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ। ओहो हो त रत त गाँठे
4: होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ
5: ए साथी हो कसैले थाहा छ त
4: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
6: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
4: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
7: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
6: हाम्रा सेवा तथा सुविधाहरू
4: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
9: अरे मा कसम यार
10: मेरो बच्चाको आमा बन्न लायक कोही छ भने त्यो यही केटी हो यो दिल पनि साह्रै फिल्मी भयो यार मान्छेहरू मायामा पर्दा कस्तो हुन्छ
9: मलाई हेर्न
10: त पनि मायामा परिस
9: यो तन्नेरी मलाई सम्हाल्नै गाह्रो भयो साथी
11: तन्ने

0: my God.
1: Hazur.
0: No, you guys are not.
2: बाइकवालीले पठाउनु लागेको हो कि क्या हो?
3: कसले भन्यो?
2: भन्नु पर्छ र विक्रम भन्ने बित्तिकै लागले बुत्तुक्कै हुन्छ।
4: बादल, तपाईँ भन्नुपछि हुरुक्कै छ त।
5: होइन होला,
4: थाहा छ तपाईँलाई भेटेपछि रोमान्टिक हुन थालेथे।

0: सिन्नीगेर मेरे बहुले तो तोड़ न सके ना तैं तोड़ खोत
1: बादर को चाल बाघ चाल
2: चाहे जेसुकै होस् हाम्रो मित्रतालाई कसैले तोड्न सक्दैन। एक दुई तीन
0: छ पारो छिन्
2: चार पाँच छ
0: हाम्रो दोस्ती छ
2: छ छ छ
0: हाम्रो दोस्ती छ
2: छ छ छ
3: हाम्रो दोस्ती छ
4: बागबहादुर तँलाई चिडियाखानामा लगेर थुन्नु नपरोस्।

0: सुवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 औं वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
1: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रामेश्वरम द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ तथा तीनधाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सेजी सासो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनः पुनः मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिव सागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, बाइस कुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर त्रिअम्बकेश्वर श्रीडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर ममलेश्वर उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर अम्बा देवी दर्शन, वृन्दावन मथुरा गोकुल रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलखा। त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण सेट सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
2: साधारण सभा हुने मिति 2083 साल असोज 11 गते, स्थान भीमेश्वर नगरपालिका 2 चम्पूजा पार्क दोलाखा, समय बिहान 10 बजेदेखि 5
0: बजेसम्म। साधारण सभामा प्रस्तुत हुने विषयहरू आर्थिक वर्ष 2082-83 कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत, छलफल र पारित गर्ने, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति तथा कार्यक्रम र आय व्यय प्रस्तुत, छलफल र पारित गर्ने, आर्थिक वर्ष 2083-84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने, विनियम तथा कार्यविधि संशोधन गर्ने सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट सम्बन्धमा।
2: 70 वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ शिर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। 2082 एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लब्धाङ्ग पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
0: व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेर सदस्यहरूले एक प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो दुई प्रति अनिवार्य बुझाउनु पर्नेछ। भीमेश्वर नगरपालिका वडा नम्बर 5 का शेर सदस्यको लागि यही मिति 2083 साल असोज 7 गते भीमेश्वर नगरपालिका 5 भस्मे सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म साधारण सभामा उपस्थित हुने शेर सदस्यहरूले 2083 असारसम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क 0949-492-22 र 9844-40

0: 64 सृजना खड्का सचिव त्रिपुरा महिला सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 2 दोलखा।
1: होइन
2: ए हजुरआमा के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
2: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
2: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: घुमै मन्दिरको दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दुलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलाखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ रुद्री चण्डी वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
2: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
2: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्। कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
2: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
4: हार्दिक श्रद्धाञ्जली। दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा निवासी हाम्री आमा विष्णुमाया खत्रीको 66 वर्षको उमेर 2083 साल असोज 3 गते भएको असामयिक निधनले हामी मर्माहित भएका छौं। यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै उहाँको 13 दिनको पुण्यतिथिको अवसरमा हाम्रा बन्धु बान्धव, इष्टमित्र, छरछिमेक सहित सम्पूर्ण मलामीजनहरूलाई 2083 साल असोज 15 गते हाम्रो घरमा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनु हुन यसै सूचना मार्फत निमन्त्रणा गर्दछौं। श्रीमान तिलक बहादुर खत्री, छोरा बुहारीहरू रामजी खत्री, कविता खत्री, बाबुराम खत्री, अनु खत्री, श्रीराम खत्री, पार्वती खत्री, छोरी ज्वाईहरू अनिता ढुङ्गेल, गणेश ढुङ्गेल, अम्बिका बस्नेत, केदार बस्नेत, कमला सुवेदी, कुमार सुवेदी र कविता कार्की, शुभदेव कार्की, नाति तथा नातिनी बुहारी बद्री खत्री, सरस्वती खत्री, नाति नातिनीहरू जीवन खत्री, निशान खत्री, आर्यन खत्री, नियान खत्री, जेनिसा खत्री र अञ्जली खत्री, पनातिनी वर्षा खत्री, जेठाजु भीमबहादुर खत्री, देवर तथा देवरानीहरू ज्ञानबहादुर खत्री, बालकुमारी खत्री, इन्द्रबहादुर खत्री, टेककुमारी खत्री, पूर्णबहादुर खत्री, दालकुमारी खत्री लगायत सम्पूर्ण खत्री परिवार तामकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना। विजय दशमी, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। राजु शर्मा प्रिन्सिपल, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल, सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी नीतको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्बन्धमा,
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाका नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेड, कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
0: भीमेश्वर नगरपालिकाको सूचना।
1: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
0: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9444000628, 9161942909 र 9161779930 मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
0: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला दिउँसोको 3 बजेको छ।

0: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय दुलखा।

0: ए सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइक पर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते, काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार, प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते, सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र, स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikrit.fri.endship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव, एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

0: जिरी पाँच दोलखा।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेव को दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
0: श्री गाईखुरा महादेव को शिलामा गाई को पाइला, थुन, बाघ को पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवारलाई, पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका दुई, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065, 98510661065। वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा, इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभाका एजेण्डाहरू: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
2: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा, कारिङचोक माध्यमिक विद्यालयको प्रांगण, बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा, 0494-421-671 र 0494-421-912। स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू: स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410 1709 98410 1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: 别提咱们上干部室那俺们来管账了。
1: 哦，那谢谢。

0: 어야 어야 어떠다 또 했고 어기 아빠니 손냐사 예쁘리 뭐라이 남이 거만 말자 하냐
1: अब क्या कर धामी को मानी धामी को मैं ना अब इंदौर डिजिटल बीस बाजार में लोई जाने पर तो क्या सीम लाई
0: क्या तो इसकी मुंता नहीं
1: क्या क्या हो देना मैं पति है सुना तो ये
2: आम्रा सेवा तथा सुविधा हरू लामो समय देखी अनुभवी डॉक्टर अरु द्वारा उपचार करीनी दांत को जरा भर्ने दुखे को दांत लाई उपचार करीनी खाली ठाउँ मा आफ्नै जस्तो फिक्स दांत लगाउने मेसिन बाटै दांत भर्ने दांत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टी का साथ हालिने फुल सिटी मेसिन बाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577079
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्केट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा

0: क्षतिपूर्ति राशिको बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका स्थिर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधि गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका स्थिर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका स्थिर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074-34 ख-बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण स्थिर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: हो पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हौ मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: यही हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: यो रेडियो सैलुङको समय सूचक हो।
6: अहिले अपराह्नको 4 बजेको छ।

अपरान्न 4 बजेको दोलखा आसपासका स्थानीय खबरहरूको संगालु सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। भारी वर्षा र सम्भावित जोखिमका कारण दोलखाका सबै स्थानीय तहका विद्यालय आज बन्द। रामेश्वर नगरपालिकामा चालू आर्थिक वर्ष साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम सञ्चालन हुने लगायतका स्थानीय प्रसंग सहित अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, सोमबारदेखि मौसममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षको गतिविधि बढ़ने भएको छ। मौसमविद रोजना लामी छानेको अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित नेउला चापीय प्रणालीको प्रभावले त्यसका धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। माडे तथा पहिरोको जोखिम पनि बढ़ेको छ। नेउला चापीय प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्र रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामी छानेले बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चिनिया राजदूत वाङ माओमिङ बीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ। भेटको क्रममा मन्त्री लम्सालले रसुवा बाढ़ी बाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास र सुवागढ़ी केरूङ नाका पुनः सञ्चालन करिब 6 लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा असहज आवत जावतका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ। यस्तै मुस्ताङको कोराला तथा तातोपानी नाकाको प्रभावकारी रूपमा सञ्चालन लगायतका विषयमा चीन सरकारबाट आवश्यक सहयोगको लागि आग्रह गरिएको पूर्वाधार विकास मन्त्रालयको सचिवालयले जनाएको छ। वर्षासँगै देशका विभिन्न नदी तथा खोलामा जल सतह बढ़दै गएको छ। भक्तपुरको हनुमन्ते खोला र काभ्रेको रूसी खोलाले सतर्कता पार गरेका छन्। भक्तपुरको जगती जलमापन केन्द्रमा हनुमन्ते खोलाको जल सतह सतर्कता तह पार गरेको छ। यस्तै काभ्रेको पनौती जलमापन केन्द्रमा रूसी खोलाको जल सतह सतर्कता तह

बसोबास तथा यात्रा नगर्न नागरिकलाई सतर्कता अप्नाउन आग्रह गरिरहेको छ। कोशी ब्यारेजमा पानीको बहाव बढ़ेसँगै 31 ढोका खोलिएको छ। अहिले ब्यारेज रेड अलर्टको अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद आर्यले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले कोशी ब्यारेजमा 2,40,000 क्युसेक बाढ़ी मापन भएको छ। यद्यपि अघिल्लो वर्ष कोशीमा 5,00,000 क्युसेक माथि बाढ़ी मापन भएको थियो। कोशी ब्यारेजमा अहिले रेड अलर्टको अवस्था छ। यद्यपि अघिल्ला 5 वर्षमा 5,00,000 सेकसम्म बाढ़ी मापन भएको थियो। सीडी अर्याले भन्नुभयो, आँतिनुपर्ने अवस्था चाहिँ छैन, तर हामी अल आउटमा छौं। उहाँका अनुसार कोशी पुल भएर चल्ने सवारी साधन भने रोकिएका छैनन्। अहिले नै सवारी साधन रोक्नुपर्ने अवस्था छैन। बाढ़ीको मापन बढ़यो भने आवश्यकता अनुसार निर्णय हुन्छ, उहाँले भन्नुभयो। अब दोलखा र आसपासका गतिविधिहरू। भारी वर्षा र सम्भावित जोखिमका कारण दोलखाका सबै स्थानीय तहहरूले आज विद्यालय बन्द गरेका छन्। मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार आगामी असोज 8 गतेदेखि 12 गतेसम्म बागमती प्रदेश सहित देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन अनुरोध गरेसँगै जिल्लाका सबै स्थानीय तहहरूले आज विद्यालय बन्द गरेका हुन्। दोलखाको भेमेश्वर नगरपालिकाले साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले कार्यक्रम सञ्चालन गर्न लागेको हो। मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषि फार्म कृषक समूह तथा कृषक सहकारीबाट प्रस्ताव आह्वान गरिएको भेमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले जानकारी दिनुभयो। कार्यक्रममा 20% लागत साझेदारीमा सञ्चालन हुने उहाँले बताउनुभयो। यस्तै नगरपालिकाले मागमा आधारित किवी तथा तरकारी खेती सम्बन्धी तालिम समेत सञ्चालन गर्ने तयारी गरेको छ। दोलखाको मेलुङ स्वास्थ्य चौकीमा आज खुला रक्तदान कार्यक्रम गरिएको छ। जिल्लामा रगत अभाव हुन नदिनको लागि नेपाल रेडको सोसाइटी मेलुङ उपशाखा दोलखाको आयोजना मेलुङ स्वास्थ्य चौकीको समन्वयमा भएको खुला रक्तदान कार्यक्रममा 23 जनाले रगत दान गर्नु भएको नेपाल रेडको सोसाइटी जिल्ला शाखा दोलखाका मन्त्री भरत प्रधानले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकामा रक्तदान कार्यक्रम सञ्चालन गरी रगत दान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हीरा कुमार तमाङ, गाउँपालिका वडा नम्बर 7 का वडा अध्यक्ष नवराज कड्का र नेपाल रेडका सोसाइटी जिल्ला शाखा दोलखाका मन्त्री भरत प्रधान लगायतको सहभागी रहेको थियो। रोशी खोलामा आएको बाढ़ीले बीपी राजमार्ग अन्तर्गत काभ्रेको दुई स्थानका अस्थायी डाइभर्सन भगाएको छ। बाढ़ीले नमो बुद्ध नगरपालिका वडा नम्बर 6 चौकी डाँडा र रोशी गाउँपालिका वडा नम्बर 7 घुमाउनेमा निर्माण गरिएको डाइभर्सन भगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख काभ्रेका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताउनुभयो। यसअघि आएको बाढ़ीले सड़क बगाएपछि उक्त स्थानमा डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालनको व्यवस्था मिलाइएको थियो, तर बिहिबार रातिदेखि परेको वर्षसँगै रोशी खोलामा आएको बाढ़ीले डाइभर्सन नै बगाएपछि उक्त सड़क खण्डमा यातायात सञ्चालन प्रभावित भएको हो। आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्व अनुमानपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अप्नाउन जिल्लावासीलाई आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले सार्वजनिक गरेको विशेष मौसम बुलेटिन अनुसार असो 7 गतेदेखि 12 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ र हाउरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। रामेछापमा समेत वर्षा भइरहेको र थप भारी वर्षा हुन सक्ने पूर्व अनुमान रहेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रशासनले सर्वसाधारणलाई सतर्कता रहन आग्रह गरेको हो। हवस् त, यो खबरसँगै अपराह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: चरीखोजमा अब टिभीएसमा अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। भीमेश्वर 6 सामुदायिक अस्पताल अगाडि आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्स, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन। एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 7 गतेदेखि 12 गतेसम्म सामुदायिक अस्पताल भीमेश्वर 6 चरीकोट पेट्रोल पम्प तर्फ। सम्पर्क कालिका अटो पार्ट्स एन्ड मसिनरी वर्कसप 98545487, 97035549543। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछ।

0: TBS 하이너 썸만다호.
1: 수바나바살 수바나바살 수바나바살 हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Extreme Energy Drink.
1: जिरी नगरपालिका दुलखाको अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभाग लगायतका निकायबाट मौसम पूर्वानुमान गरिए अनुसार यही मिति 2083 साल असोज महिनाको 8 गतेदेखि 12 गतेसम्म भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गरी जिरी नगरपालिकाभित्र बसोबास गर्नुहुने सम्पूर्ण नगरवासीलाई सुरक्षित रूपमा रहनुहुन, अति आवश्यक काम बाहेक कुनै पनि यात्रा नगर्नुहुन, साथै विपदको समयमा जिरी नगरपालिकाले सम्पर्क नम्बरमा सम्पर्क गरी सहयोग लिनुहुन अनुरोध गरिन्छ। मित्रबहादुर जिरेल नगर प्रमुख, सम्पर्क मोबाइल नम्बर 9860087388। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत, सम्पर्क मोबाइल नम्बर 9845445888। रूपेश अधिकारी विपद व्यवस्थापन फोकल पर्सन तथा सूचना अधिकारी 9843484373। विवेक घिमिरे प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय जिरी, सम्पर्क मोबाइल नम्बर 9845900140। राम नारायण शाह सशस्त्र प्रहरी सहायक निरीक्षक अस्थायी मनसुन प्रतिकारी बेस जिरी, सम्पर्क मोबाइल नम्बर 9845092824। आङ पासाङ शेर्पा वडा अध्यक्ष वडा नम्बर 1, सम्पर्क मोबाइल नम्बर 9849307771। निङ पाल्दे शेर्पा वडा अध्यक्ष वडा नम्बर 2, सम्पर्क मोबाइल नम्बर 9914816432। पूर्वा शेर्पा कार्यवाहक वडा अध्यक्ष वडा नम्बर 3, सम्पर्क मोबाइल नम्बर 9860074246। पद्यमान जिरेल वडा अध्यक्ष वडा नम्बर 4, सम्पर्क मोबाइल नम्बर 9861707017। नरबहादुर जिरेल वडा अध्यक्ष वडा नम्बर 5, सम्पर्क मोबाइल नम्बर 9849089187। रविन्द्र कुमार जिरेल कार्यवाहक वडा अध्यक्ष वडा नम्बर 6, सम्पर्क मोबाइल नम्बर 9861206011। शान्ता नेपाली वडा अध्यक्ष वडा नम्बर 7, सम्पर्क मोबाइल नम्बर 9944289308। कृष्ण कुमार खत्री वडा अध्यक्ष वडा नम्बर 8, सम्पर्क मोबाइल नम्बर 9944645634। र ज्ञानो पाखरिन वडा अध्यक्ष वडा नम्बर 9, सम्पर्क मोबाइल नम्बर 9819909092। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका जिरी दोलखा।
2: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण श्रेष सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
2: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन। आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव, प्रश्न र सुझाव, एकै निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
2: शेष सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.co.np, युट्युब @milijuli कालिङचोक साकोस, 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेर सदस्य ज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50@sakos@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार, इकाइ नम्बर 1 क्षेत्र सुनखानी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेल डाँडा दोलाखा, सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा, बाबरे मिलीजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा, बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा, बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा, निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा, सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा, लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा, गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा, थामी चाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामी चाँगु दोलाखा, मागापौवा कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखुड दोलाखा, काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा, फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलाखा, फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 6 कालापानी दोलाखा, नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलाखा, मार्बु वडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलाखा, मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलाखा, मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलाखा, लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक।
1: मिति 2083 साल असोज 4 गते आइतबार, एकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर 1 कार्यक्रम स्थल मसन डाँडा, ठेगाना भीमेश्वर नगरपालिका 1 छेमावती दुलखा, भीमेश्वर नगरपालिका वडा नम्बर 2 भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर 2 दुलखा, भीमेश्वर नगरपालिका 3 र 6 कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दुलखा, भीमेश्वर नगरपालिका 4 सर्व माध्यमिक विद्यालय टहले मन्दिर, भीमेश्वर नगरपालिका वडा नम्बर 4 टहले दुलखा, भीमेश्वर नगरपालिका वडा नम्बर 5 महेन्द्र द्वे माध्यमिक विद्यालय, भीमेश्वर नगरपालिका 5 माटी दुलखा, भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार, भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार दुलखा, भीमेश्वर नगरपालिका 5 बुढा भीमसेन माध्यमिक विद्यालय, भीमेश्वर नगरपालिका 5 किराती साप दुलखा, भीमेश्वर नगरपालिका 7 कुटीडाँडा माध्यमिक विद्यालय, भीमेश्वर नगरपालिका 7 मकैबारी दुलखा, भीमेश्वर नगरपालिका 7 कुप्री प्राथमिक विद्यालय, भीमेश्वर नगरपालिका 7 कुप्री दुलखा, भीमेश्वर नगरपालिका 8 र 9 देवी माध्यमिक विद्यालय, भीमेश्वर नगरपालिका 8 बोस दुलखा।
2: मिति 2083 साल असोज 10 गते शनिबार, इकाई नम्बर 3 क्षेत्र काठमाडौँ, कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस, ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सीकोला काठमाडौँ, 2083 साल असोज 13 गते मंगलबार, क्षेत्र मुख्य निर्णय प्रमाणित, कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय, ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलाखा। पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949421397, 0949421943, 0949421549, 0949421303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ।
1: ठाकुर प्रसाद पाठक सचिव मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 48 88 62 9844 46 88 62

विशाल श्रीमद भागवत महापुराण ज्ञान महायज्ञ मा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 98512547779, 98549924909, 98449394, 98146999945, 98446056550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङचोक गाउँपालिका वडा नम्बर 8 कार्यालय प्रांगण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेयर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमेश तिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका सुनखानी दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: तँलाई घरको याद आउँदैन?
1: आउँछ नि यार, तर के गर्ने, होस्टेलको लाइफै रमाइलो छ।
0: मलाई थाहा छ किन
1: हिन्छ क्लासमा
0: ला।

0: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण सेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 25 गते आइतबार, घट स्थापनाको दिन। समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म। स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू। संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध साधारण सभामा उपस्थित हुने सेर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित सेर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रू 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलगाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरीकोट दोलखा। बेबीज दिवस 2083 को अवसरमा कृषि तथा पशुपन्छी विकास कार्यालय दोलखाको अनुरोध। रेबिज रोग जनावरको टुकाईबाट मानिसमा सर्ने प्राणघातक जेनेटिक रोग हो। यो संक्रमित कुकुर, जंगली जनावर जस्तै स्याल, फ्याउरोले टुकेमा, चिथोरेमा वा सम्पर्कमा आउँदा तिनीहरूको रियालबाट सर्दछ। मुख्यतया यो भाइरसले मस्तिष्कमा असर पुर्याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ। नेपालले सन् 2030 रेबिज रोगलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। त्यसैले कुकुर बिरालोलाई पहिलो पटक 12 हप्तामा र त्यसपछि प्रत्येक वर्ष रेबिज विरूद्धको खोप लगाऊ। रेबिज रोग 99% ज्यान लिने घातक र 100% रोकथाम गर्न सकिने रोग हो। यही मिति 2083 साल असोज 6 गतेदेखि 12 गतेसम्म निशुल्क कुकुर र बिरालोलाई खोप लगाउने कार्यक्रम भएकाले आफ्नो घरपालुवा तथा वरापरका सामुदायिक कुकुर बिरालोलाई कार्यालयमा ल्याई खोप लगाउन हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 0494211115 र 9857045114। कृषि तथा पशुपन्छी विकास कार्यालय चरीकोट दोलखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: The Rising Star. Rising Star? Rising Star?
5: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
6: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा
0: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना
1: शैक्षिक सत्र 2082मा कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084देखि कक्षा आठसम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ शैक्षिक सत्र 2084को लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ
0: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति सम्पर्क मोबाइल नम्बर 9851234361 9844321 गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392 सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9841885399 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 विद्यालयको फोन नम्बर 0949410132 इमेल sharesarewotiengliss@gmail.com
7: अविनाश तिमी किन निराश छौ त
8: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
7: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844300282
10: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 माघपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको साउन 29 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
10: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू
1: साधारण सभा हुने मिति स्थान र समय मिति 2083 साल असोज 29 गते समय बिहान 10 बजे स्थान सहकारी संस्थाको प्रांगण
10: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ फोन नम्बर 9844461888 अध्यक्ष धनबहादुर तामाङ सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा
0: श्रम संजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
0: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
0: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
1: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विसुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 9 गते सैलुङ सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17।
1: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेघानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55, 98 44 23 63 23, 98 45 75 88 88 मा सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
11: जागिर खाने मौका त आको थियो नि, तर
12: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
11: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
12: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
13: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
14: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
13: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
14: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
15: यो रेडियो सैलुङको समय सूचक हो।
16: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो स्टाइलिंग सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: सरस्वती इंग्लिश स्कूल को सूचना।
2: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिम्चोक गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिन हुन अनुरोध गरिन्छ।
1: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते। समय बिहान ठीक 10 बजे। स्थान श्री सरस्वती इंग्लिश बोर्डिंग स्कूल सिंगटी।
2: प्रथम पुरस्कार नगद 15,000, ट्रफी मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र।
3: विनियम नीति तथा
2: द्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
4: त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
4: साधारण सभा हुने मिति 2083 साल असोज 11 गते। स्थान भीमेश्वर नगरपालिका 2 चम्पूजा पार्क दोलाखा। समय बिहान 10 बजेदेखि 5 बजेसम्म।
2: साधारण सभामा प्रस्तुत हुने विषयहरू आर्थिक वर्ष 2082-83 को कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत छलफल र पारित गर्ने। आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति तथा कार्यक्रम र आय व्यय प्रस्तुत छलफल र पारित गर्ने। आर्थिक वर्ष 2083-84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने, विनियम तथा कार्यविधि संशोधन गर्ने सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट सम्बन्धमा।
4: 70 वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ शिर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। 2082 एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लब्धाङ्ग पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
2: व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेर सदस्यहरूले एक प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो 2 प्रति अनिवार्य बुझाउनु पर्नेछ। भीमेश्वर नगरपालिका वडा नम्बर 5 का शेर सदस्यको लागि यही मिति 2083 साल असोज 7 गते भीमेश्वर नगरपालिका 5 भस्मे सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यहरूले 2083 असार सम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
4: थप जानकारीको लागि सम्पर्क 0494-90-222 र 98-44-40-64-60। सृजना खड्का, सचिव, त्रिपुरा महिला सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका 2, दोलखा। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
4: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
4: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा वायु देवताको पूजापाठ गर्नु परेमा नवग्रह शान्ति गर्नु परेमा र जालरक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

घुमे मन्दिरको दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा

0: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर एक पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर एक पवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचोर गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शीर्ष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति, नियमावली, निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाका नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।

0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देशीय सहकारी संस्था लिमिटेड कालिंचो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
0: भीमेश्वर नगरपालिकाको सूचना।
1: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझेउला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
0: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9161942909 र 9161779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
3: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
5: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
6: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
6: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
6: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
6: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा शिविर नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लो बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
3: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक श्रद्धांजलि। दोलखा जिल्ला तामकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा निवासी हाम्री आमा विष्णुमाया खत्रीको 66 वर्षको उमेर 2083 साल असोज 3 गते भएको असामयिक निधनले हामी मर्माहित भएका छौं। यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै आमाप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछौं। साथै उहाँको 13 दिनको पुण्यतिथिको अवसरमा हाम्रा बन्धु बान्धव इष्टमित्र छरछिमेक सहित सम्पूर्ण मलामीजनहरूलाई 2083 साल असोज 15 गते हाम्रो घरमा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनुहुन यसै सूचना मार्फत निमन्त्रणा गर्दछौं। श्रीमान तिलक बहादुर खत्री, छोरा बुहारीहरू रामजी खत्री, कविता खत्री, बाबुराम खत्री, अनु खत्री, श्रीराम खत्री, पार्वती खत्री, छोरी ज्वाईहरू अनिता ढुङ्गेल, गणेश ढुङ्गेल, अम्बिका बस्नेत, केदार बस्नेत, कमला सुवेदी, कुमार सुवेदी र कविता कार्की, शुभदेव कार्की, नाति तथा नातिनी बुहारी बद्री खत्री, सरस्वती खत्री, नाति नातिनीहरू जीवन खत्री, निशान खत्री, आर्यन खत्री, नियान खत्री, जेनिसा खत्री र अञ्जली खत्री, पनातिनी वर्षा खत्री, जेठाजु भीमबहादुर खत्री, देवर तथा देवरानीहरू ज्ञानबहादुर खत्री, बालकुमारी खत्री, इन्द्रबहादुर खत्री, टेक कुमारी खत्री, पूर्णबहादुर खत्री, डालकुमारी खत्री लगायत सम्पूर्ण खत्री परिवार तामकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा दोलखा।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय दुलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: ड्राइभर म माइलो मोटर चलाउँदै
4: ए माइला गुरुजी।
5: हजुर सर,
4: लाइसेन्स निकाल्नु न त गुरु।
5: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न सर।
4: चुप।
6: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
7: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊं। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए दुर्गायन राजस्थाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
1: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएक पर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाडौँ सेवा केन्द्र। काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली एकाइ दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार। प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण र एकाइ तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikrit.fri.endship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिरी 5 दोलखा।
9: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
10: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
11: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
12: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
13: पाँडे पनि किन दुखेको पक्छौ हँ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
12: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
13: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
12: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र भने?
13: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494125542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
14: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ट्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। देशभर सक्रिय मनसूनका कारण जनजीवन प्रभावित, विशेष सावधानी र सतर्कता अपनाउन सरकारद्वारा नागरिकमा आग्रह। आगामी सोमबारदेखि मौसममा सुधार हुँदै जाने। रसुवाको भोटेको सिमाएको विनाशकारी बाढ़ीमा परि 1,453 जनाको मृत्यु, 1,334 शव व्यवस्थापन, 4,718 जना अझै सम्पर्कविहीन, खोजी कार्य जारी। र ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्ध विराम लम्ब्याउने सहमति। राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पुग्नु भएको बताइएको छ। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्रा अवलोकनको लागि राष्ट्रपति पौडेल हनुमान ढोका दरबार क्षेत्र स्थित गद्दी बैठक पुग्नु भएको हो। उहाँलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता ढंगलले स्वागत गर्नुभएको थियो। कार्यक्रममा उपराष्ट्रपति रामसाय प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री सूर्य मुवागले, सभामुख डोल प्रसाद अर्यल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, विभिन्न मन्त्रालयका मन्त्री, सांसद, प्रहरी प्रमुख, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो। देशभर सक्रिय मनसूनका कारण बिहिबार बिहानैदेखि भइरहेको अविरल वर्षाका कारण बुटोल देशभरको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी 3 दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी र सतर्कता अपनाउन अनुरोध गरिरहेको छ। सरकारले पनि नागरिकहरूमा आग्रह गरिरहेको छ। निरन्तरको वर्षाका कारण लगातार देशभर विभिन्न क्षेत्रमा रहेका मुख्य राजमार्ग र सड़क सञ्चालहरूमा अवरोध सृजना भएको पाइएको छ। विशेष गरी पुराना सड़क खण्ड र पहाड़ी मार्गमा बढ़ी तथा पहिरोको जोखिम बढ़ेको भन्दै स्थानीय प्रशासनले अत्यावश्यक भएको यात्रा नगर्न र नगर्न आह्वान गरिरहेका छन्। मौसमविदका अनुसार मनसूनी न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले वर्षाको मात्रा अझै बढ़न सक्ने आकलन गरिएको छ। तिनाउ नदी लगायतका स्थानीय खोलाको जलसतह बढ़ने जोखिमलाई मध्यनजर गर्दै नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। सड़क विभागले राजमार्गमा पहिरो खस्ने सम्भावनालाई ध्यान राख्दै सम्बन्धित निकायलाई तय अवस्थामा रहन निर्देशन दिएको छ। लामो दूरीका सवारी चालकहरूलाई यात्रा गर्दा मौसम र सड़क अवस्था बुझेर मात्र निस्कन अनुरोध गरिएको बताइएको छ। स्थानीय प्रशासनहरू र स्थानीय तहले सुरक्षा निकायलाई उद्धत गर्दै कार्यको लागि तयारी अवस्थामा रहन निर्देशन दिइरहेका छन्। अबको 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद रोजना लामी छानेको अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशको धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। असोज 12 गते देखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान गरिएको उहाँले बताउनुभयो। लगातारको वर्षासहित देशका विभिन्न नदी तथा खोलाहरूमा जलसतह बढ़दै गएको छ। भक्तपुरको हनुमन्ते खोला र काभ्रेको रूसी खोलाले सतर्कता तह पार गरेको छ। भक्तपुरको जगती जलमापन केन्द्रमा हनुमन्ते खोलाको जलसतह सतर्कता तह पार गरेको छ। यस्तै काभ्रेको पनौती जलमापन केन्द्रमा रूसी खोलाको जलसतह सतर्कता पार गरेको छ। निरन्तर वर्षाका कारण रूसी नदीमा समेत बहाव बढ़ेको कोशी ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। यस्तै इलामको कनकाई र मैनाचुली जलमापन केन्द्रमा पनि सतर्कता पार गरेको बताइएको छ। महाशाखाको अनुसार आज गोर्खा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरमा भएर बग्ने नदी तथा खोलामा बाढ़ेको उच्च जोखिम छ। त्यस्तै ताप्लेजुङ, पास्तर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाहीमा पनि पानीको जोखिम रहेको
मा पनि बाढ़ीको जोखिम रहेको छ। त्यसै गरी सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे प्लान्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बार, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, तनहुं, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, बागलुङ पर्वत, रूकुम पूर्व, रूकुम पश्चिम, प्युठन, रोल्पा, सल्यान, डोल्पा, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम, बजाङ, डोटी, डाँचुला, बैतडी र डडेलधुरा तथा आसपासको जिल्लामा ससाना नदीको बहाव बढ़न सक्ने सम्भावना रहेको छ। यी क्षेत्रमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र सड़क छेउमा बसोबास तथा यात्रा नगर्न नागरिकहरूलाई अनुरोध गरिरहेको छ। पानीको सतह बढ़ेपछि कोशी ब्यारेजको 33 ढोका खोलिएको छ। कोशी ब्यारेजमा 56 ढोका छन्। तीमध्ये 33 खोलिएको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्यले जानकारी दिनुभयो। अहिले कोशी ब्यारेजमा 2,56,000 क्युसेक बाढ़े मापन भएको छ। अघिल्लो वर्ष कोशीमा 5,00,000 क्युसेक मापन भएको थियो। पानीको सतह बढ़े पनि कोशीमा अहिलेसम्म जोखिम नरहेको मन्त्रालयका उपसचिव आचार्यले बताउनुभयो। भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको भदौ 10 गते आएको बाढ़ीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार अहिले को निरन्तर वर्षबाट थप समस्यामा परेका छन्। खुला ठाउँमा निर्माण गरिएका अस्थायी

0: पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङचो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलाखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चिनिया राजदूत वाङ माओमिङ बीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री लम्सालले रोसुवामा बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रोसुवा गढ़ी केरूङ नाका पुनः संचालन, करिब 6 लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवाजावतका लागि सहयोगको आग्रह गर्नुभएको छ। त्यस्तै मोस्ताङको कोरला तथा तातोपानी नाकाको प्रभावकारी संचालन लगायतका विषयमा चीन सरकारबाट आवश्यक सहयोगको लागि आग्रह गर्नुभएको पूर्वाधार विकास मन्त्रालयको सचिवालयले जनाएको छ। रसुवाको भोटेको छेमा आएको विनाशकारी बाढ़ीका कारण शुक्रबार 11 बजेसम्म 1453 जनाको शव फेला परेको छ। रसुवामा 236 जना, नुवाकोटमा 204, धादिङमा 72, चितवनमा 368, गोर्खामा 79 जना, तनहुमा 38, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1451 जनाको शव फेला परेको हो। साथै 2 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ। फेला परेका शवको पहिचानको लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1334 वटा शव व्यवस्थापन माटोमुनि सुरक्षित रूपमा राखिएको छ। शव पहिचानका लागि मृतकको 1329 र आफन्तको 2600 गरी कुल 3389 वटा डीएनए नमूना संकलन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4718 जनाको खोजी कार्य भइरहेको छ। यस्तै विभिन्न जिल्लामा रहेको होल्डिङ सेन्टरमा 1205 जना व्यक्तिलाई राखिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भारतसँग नेपालको सम्बन्ध अहिले उत्कृष्ट अवस्थामा रहेको बताउनु भएको छ। न्यूयोर्कमा आयोजित एसिया सोसाइटीको एक कार्यक्रममा बोल्नुहुँदै खनालले नेपाल र भारत बीचको सम्बन्ध बहुआयामिक र बलियो रहेको बताउनु भएको हो। नेपालको कुल वैदेशिक व्यापारको करिब 2/3 भारतसँग हुने उल्लेख गर्नुहुँदै वहाँले दुई देश बीच सामाजिक तथा सांस्कृतिक सम्बन्ध समेत गहिरो रहेको बताउनु भएको हो। मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोराला नाका आसपासमा शुक्रबारदेखि हिमपात भइरहेको छ। हल्का वर्षासँगै हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कोराला क्षेत्रमा हल्का वर्षासँगै हिमपात भइरहेको हो। मौसम पूर्वानुमान महाशाखा र वर्षा र हिमपात हुन सक्ने भएकाले कोराला नाका तथा आसपासका क्षेत्रमा यातायात सञ्चालन गर्दा विशेष सावधानी अप्नाउन महाशाखाहरूले अनुरोध गरिरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाको विशेष मौसमी बुलेटिनमा गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।
3: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
4: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
3: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234161, 9844321164, गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन।

0: समिति। सम्पर्क मोबाइल नम्बर 9864002392। संचालक समिति सदस्य गिरबहादुर तामाङ। राजु शर्मा प्रिन्सिपल। सम्पर्क मोबाइल नम्बर 9841853949। कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888। विद्यालयको फोन नम्बर 0494410132। इमेल sheesareesaraewotiengliss@gmail.com।
1: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। भारी वर्षा र सम्भावित जोखिमका कारण दोलखाका सबै स्थानीय तहहरूले आज विद्यालय बन्द गरेका छन्। मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार असोज 8 गतेदेखि 12 गतेसम्म बागमती प्रदेश सहित देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेसँगै जिल्लाका सबै स्थानीय तहले आज विद्यालय बन्द गरेका हुन्। दोलखाको भीमेश्वर नगरपालिकाले यस वर्ष साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले कार्यक्रम सञ्चालन गर्न लागेको हो। मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषि फार्म कृषक समूह तथा कृषि सहकारी संस्थाहरूबाट प्रस्ताव आह्वान गरिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले जानकारी दिनुभयो। कार्यक्रममा 50% लागत साझेदारीमा कार्यक्रम 50% लागत साझेदारीमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ। दोलखाको मेलुङ स्वास्थ्य चौकीमा आज खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। जिल्लामा रगत अभाव हुन नदिनको लागि नेपाल रेड क्रस सोसाइटी मेलुङ उपशाखा दोलखाको आयोजना र मेलुङ स्वास्थ्य चौकीको समन्वयमा भएको खुला रक्तदान कार्यक्रममा 23 जनाले रक्तदान गर्नु भएको नेपाल रेड क्रस सोसाइटी दोलखा जिल्ला शाखाका मन्त्री भरत प्रधानले जानकारी दिनुभयो। उहाँका अनुसार रक्तदान कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हीरा कुमार तमाङ, गाउँपालिका वडा नम्बर 7 वडा अध्यक्ष नवराज खड्का र नेपाल रेड क्रस सोसाइटी दोलखा जिल्ला शाखाका मन्त्री भरत प्रधान लगायतको सहभागिता रहेको थियो। दोलखामा गत भदौ महिनामा 10 जना व्यक्ति हराउनु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत भदौ महिनाको मार्षिक रिपोर्ट अनुसार जिल्लामा 10 जना व्यक्ति हराउनु भएको हो। जिल्लामा हराउनु भएका मध्ये 6 जना फेला पर्नु भएको छ भने 4 जनाको खोजी कार्य जारी रहेको छ। रामेछापमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले सार्वजनिक गरेको विशेष मौसम बुलेटिन अनुसार असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ र हाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। रामेछापमा समेत वर्षा भइरहेको र थप भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रशासनले सर्वसाधारणलाई सतर्कता रहन आग्रह गरेको हो। रोसीखोलामा आएको बाढ़ीले बीपी राजमार्ग अन्तर्गत काभ्रेको दुईवटा स्थानका अस्थायी डाइभर्सन बगाएको छ। बाढ़ीले नवबुद्ध नगरपालिकोडा नम्बर 6 का चौकी डाँडा र रोसी गाउँपालिकोडा नम्बर 7 मा घुमाउनेमा निर्माण गरिएको डाइभर्सन बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताउनुभयो। यसअघि आएको बाढ़ीले सड़क बोकाएपछि उक्त स्थानमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनको व्यवस्था मिलाइएको थियो। तर बिहिबार रातिदेखि परेको वर्षासँगै रोसी खोलामा आएको बाढ़ीले डाइभर्सन नै बगाएपछि उक्त खण्डमा यातायात सञ्चालन प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी काभ्रेका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो। रोसीमा आएको बाढ़ीले चौकी डाँडा र घुमाउनेमा बनाएको अस्थायी डाइभर्सन बगाएको छ। उहाँको अनुसार बाढ़ी र पहिरो को कारण राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले शुक्रबार बिहानदेखि नै राजमार्गमा यातायात अवरूद्ध भएको छ। रामेछाप जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिन अनुसार देशभर धेरै वर्षा भइरहेकाले जिल्ला प्रशासन कार्यालय रामेछापले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेको छ।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
8: अब बाँकी प्रसंगहरू। मकवानपुरको सीमात खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। बकैया गाउँपालिका 11 र मकवानपुर गढ़ी गाउँपालिका 1 को सीमामा पर्ने सीमात खोलाले बगाउँदा मकवानपुर गढ़ी गाउँपालिका 1 का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बिहिबार साँझ खोलाको बीचमा ढुंगामा पुरूषको शव पड़किएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा खोलाको बीचमा ढुंगामा अड्किएको शव बाहिर निकालिएको भनाइरहेको छ। बाराको कोहलबीमा शुक्रबार करेन्ट लागेर एक बालक मृत्यु भएको छ। घरमा घटनामा 4 जना घाइते हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय बाराको अनुसार कोहलबी नगरपालिका 3 जुगुवाका 10 वर्षका बालक आकाश रामको मृत्यु भएको हो। उहाँलाई टीभी चलाउन खोज्दा तार सर्ट भएर करेन्ट लागेको हो। बालकलाई तत्कालै अस्पताल लगिएपछि चिकित्सकले मृतक घोषणा गर्नुभएको थियो। बालकलाई करेन्ट लागेको अवस्थामा छुट्याउन जानुभएका 4 जना घाइते हुनुभएको छ। घाइते हुनेमा बालककी हजुरआमा 70 वर्षीय एत बहिरा राम, मृतककी दिदी 12 वर्षीय निलम राम, स्थानीय फूलकुमारी राम र 41 वर्षीय अनिता शर्मा रहनु भएको प्रहरीले जनाएको छ। विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा दुई पक्षीबीच कोटाकोट भएको छ। विराटनगर महानगरपालिका 6 को वडा अधिवेशनको क्रममा शुक्रबार दिउँसो दुई पक्षीबीच कोटाकोट भएको हो। नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा कोटाकोट भएपछि प्रहरीले 1 जनालाई नियन्त्रणमा लिएको छ। बलभद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेको बेला विवाद भएको थियो। मुरङ प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रक अनुसार द्विपक्षीय विवाद भएको थियो। कोटाकोट पछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेद्वार विराटनगर सहका इरसाद मोहम्मदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। गोर्खाको ददौडी नदीको खोलामा खोजमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरी मल्ले सकुशल उद्धार गरेको छ। शुक्रबार मानसिक अवस्था सामान्य रहेका पालुङटार नगरपालिका 1 खोपलाङ कोसगाडे घर भएका सोनाम गुरूङ बिहानदेखि खोजमा फसिरहनु भएको थियो। उहाँलाई सशस्त्र प्रहरी बलको नम्बर 29 गुल्माबाट खटिएको टोलीले गोर्खा नगरपालिका 10 स्थित 6 बेटारबाट उद्धार गरेको हो। नदीको खोजबाट उद्धार गरेर उहाँलाई प्रहरीको अस्थायी प्रहरी पोस्ट 6 बेटारमा बुझाइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाशिङटनमा भएको उच्चस्तरीय वार्तामा अमेरिका चीन व्यापार युद्ध विरामलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ। व्हाइट हाउसमा हिजो भएको झण्डै 3 घण्टाको भेटवार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता, ताइवान, इरान र अन्य रणनीतिक विषयमा छलफल भएको रोएल्सले जनाएको छ। अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टरले दुई देशबीचको कायम व्यापार युद्ध विरामलाई आउँदो चार महिना अर्थात जनवरी 10 लम्ब्याउने समझदारी भएको बताउनु भएको छ। वार्ताका क्रममा राष्ट्रपति सीले ताइवानको विषयमा चीनको संवेदनशीलता दोहोर्याउनु हुँदै अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न नहुने धारणा राखेको खबर मूल्य गरिएको छ। दुवै देशबीच तनाव बढ़न नदिन सैन्य तथा उच्च स्तरीय संवाद कायम राख्नुपर्ने विषयमा पनि छलफल भएको छ। त्यस्तै कृत्रिम बुद्धिमत्ता प्रविधिको विकास र त्यससँग जोड़िएको विषयमा पनि वार्ताको प्रमुख एजेण्डा रहेको बताइएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। देशभर सक्रिय मनसूनका कारण जनजीवन प्रभावित, विशेष सावधानी र सतर्कता अपनाउन सरकारद्वारा नागरिकमा आग्रह। आगामी सोमबारदेखि मौसम सुधार हुँदै जाने। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीमा परि 1453 जनाको मृत्यु, 1334 शव व्यवस्थापन, 4718 जना अझै सम्पर्कविहीन, खोजी कार्य जारी। र ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्ध विराम लम्ब्याउने सहमति। अवस्थ सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
2: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
1: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
2: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
1: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
2: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
3: हार्दिक मंगलमय शुभकामना विजय दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी संपूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहन्भएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ राजु शर्मा प्रिन्सिपल कुबेर बुढाथोकी भाइस प्रिन्सिपल सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा
4: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ
4: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
4: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला
4: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 असोज 31 गते समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का सम्पर्क नम्बर 9844067014 सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844463536।
4: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा।
1: वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा, इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
2: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494-421-671 र 0494-421-912।
5: चरीकोटमा अब टीबीएसमा अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। भीमेश्वर 6 सामुदायिक अस्पताल अगाडि आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टीबीएस चढ्दा पाउनुहुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट, टीबीएसको सुनको चाबी अथवा 100% सम्म क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्स, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टीबीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 7 गतेदेखि 12 गतेसम्म सामुदायिक अस्पताल भीमेश्वर 6 चरीकोट पेट्रोल पम्प तर्फ सम्पर्क कालिका अटो पार्ट्स एन्ड मसिनरी वर्कसप 9854045817, 9705549543। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछ।

0: Extreme energy drink.
1: जिरे नगरपालिका दुलखाको अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभाग लगायतका निकायबाट मौसम पूर्वानुमान गरिए अनुसार यही मिति 2083 साल असोज महिनाको 8 गतेदेखि 12 गतेसम्म भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गरी जिरे नगरपालिकाभित्र बसोबास गर्नुहुने सम्पूर्ण नगरवासीलाई सुरक्षित रूपमा रहनुहुन, अति आवश्यक काम बाहेक कुनै पनि यात्रा नगर्नुहुन, साथै विपदको समयमा जिरे नगरपालिकाले सम्पर्क नम्बरमा सम्पर्क गरी सहयोग लिनुहुन अनुरोध गरिन्छ। मित्रबहादुर जिरेल नगर प्रमुख, सम्पर्क मोबाइल नम्बर 9860087388। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत, सम्पर्क मोबाइल नम्बर 9845445888। रूपेश अधिकारी विपद व्यवस्थापन फोकल पर्सन तथा सूचना अधिकारी 9843487323। विवेक घिमिरे प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय जिरी, सम्पर्क मोबाइल नम्बर 9845409001। राम नारायण शाह सशस्त्र प्रहरी सहायक निरीक्षक अस्थायी मनसुन प्रतिकारी बेस जिरी, सम्पर्क मोबाइल नम्बर 9845092824। आङ पासाङ शेर्पा वडा अध्यक्ष वडा नम्बर 1, सम्पर्क मोबाइल नम्बर 9849307771। निङ पाल्दे शेर्पा वडा अध्यक्ष वडा नम्बर 2, सम्पर्क मोबाइल नम्बर 9914816432। पूर्वा शेर्पा कार्यवाहक वडा अध्यक्ष वडा नम्बर 3, सम्पर्क मोबाइल नम्बर 9860074246। पद्यमान जिरेल वडा अध्यक्ष वडा नम्बर 4, सम्पर्क मोबाइल नम्बर 9861707517। नरबहादुर जिरेल वडा अध्यक्ष वडा नम्बर 5, सम्पर्क मोबाइल नम्बर 9849089187। रविन्द्र कुमार जिरेल कार्यवाहक वडा अध्यक्ष वडा नम्बर 6, सम्पर्क मोबाइल नम्बर 9861620611। शान्ता नेपाली वडा अध्यक्ष वडा नम्बर 7, सम्पर्क मोबाइल नम्बर 9944289308। कृष्ण कुमार खत्री वडा अध्यक्ष वडा नम्बर 8, सम्पर्क मोबाइल नम्बर 9944645634। र ज्ञान पाखरिन वडा अध्यक्ष वडा नम्बर 9, सम्पर्क मोबाइल नम्बर 9819909092। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका जिरी दोलखा।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि,
5: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि
7: प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 8 20 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
8: यो रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
1: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन। आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
2: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
1: शेर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np youtube@milijulikalingchok/sakus 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakus@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
2: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार। इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेलडाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्यान दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामीचाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाँगु दोलाखा मागापौवा कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाखुर दोलाखा, काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा, फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलाखा, फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 6 कालापानी दोलाखा, नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलाखा, मार्बु वडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलाखा, मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलाखा, मेलुङ र तामकोशी गाउँपालिका डुडे बजार तामकोशी गाउँपालिका 3 डुडे बजार दोलाखा, लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक।
2: मिति 2083 साल असोज 4 गते आइतबार। एकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर 1 कार्यक्रम स्थल मसनडाँडा। ठेगाना भीमेश्वर नगरपालिका 1 छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर 2 भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर 2 दुलखा भीमेश्वर नगरपालिका 3 र 6 कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दुलखा भीमेश्वर नगरपालिका 4 सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर 4 टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर 5 महेन्द्र द्वय माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दुलखा भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका 5 बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किराती साप दुलखा भीमेश्वर नगरपालिका 7 कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 7 मकैबारी दुलखा भीमेश्वर नगरपालिका 7 कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका 7 कुप्री दुलखा भीमेश्वर नगरपालिका 8 र 9 देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दुलखा।
1: मिति 2083 साल असोज 10 गते शनिबार। इकाई नम्बर 3 क्षेत्र काठमाडौँ। कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस। ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ। 2083 साल असोज 13 गते मंगलबार। क्षेत्र मुख्य निर्णय प्रमाणित। कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय। ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलाखा। पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949421397 0949421943 0949421549 0949421303 फोन गरी जानकारी लिन सक्नुहुनेछ।
2: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
1: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
4: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-4682 9844-4682।
5: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङचोक गाउँपालिका वडा नम्बर 8 कार्यालय प्रांगण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका सुनखानी दोलखा।
2: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण शेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते आइतबार घट स्थापनाको दिन समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध साधारण सभामा उपस्थित हुने शेर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रू 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलगाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरीकोट दोलखा।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: सरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814808542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
4: ब्रुम ब्रुम। कालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
5: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
6: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ
7: ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
8: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
6: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे है साथी हो
9: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
8: हाम्रा सेवा तथा सुविधाहरू
6: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटी खोला चरीकोट दोलखा
10: The Rising Star.
11: Rising Star?
10: Rising Star?
12: Yes, the Rising Star School.
10: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
12: 3 दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
10: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
12: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
13: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
1: शैक्षिक सत्र 2082 कालिंचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
0: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति सम्पर्क मोबाइल नम्बर 9851234361 9844321164 गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392 सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9841885399 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 विद्यालयको फोन नम्बर 0949410132 इमेल sheresarewotiengliss@gmail.com। सरस्वती इंग्लिश स्कूलको सूचना।
1: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिंचोक गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार माने विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते। समय बिहान ठिक 10 बजे। स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल सिंगटी।
1: प्रथम पुरस्कार नगद 15,000, ट्रफी मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र।
0: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी मेडल र प्रमाणपत्र। सान्तोना पुरस्कार नगद रू 4,000, सातमा प्रमाणपत्र।
1: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
0: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाई गत रूपमा सञ्चालन

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 माघपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र अन्य प्रस्तावहरू।
4: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते। समय बिहान 10 बजे। स्थान सहकारी संस्थाको प्रांगण।
3: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461888। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा।
0: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बेलुकाको 8 बजेको छ।

नमस्कार साथै साहित्यिक अभिवादन रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको सातामा झैं आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz साहित्यिक प्रस्तुति हो कार्यक्रम गीति कथा। गीति कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनः प्रसारण आइतबार अपरान्न 4 बजेको समाचार पछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सँगै हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि। कार्यक्रम गीति कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक तथा स्रष्टाहरू लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र कार्यक्रम गीति कथाको आजको बसाईमा पनि अघिल्लो 2 साताबाट एउटा लामो कथाको शुरूआत भएको छ र कथाको शीर्षक हो विवाह पछिको जिन्दगी। यस कथालाई रंजन परियारजीले लेख्नु भएको कथाको आज तेस्रो भाग रहेको छ। कथाको तेस्रो भाग सुनाउन एकैछिनमा आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कोशेलीबाट गर्न चाहन्छु। सांगीतिक कोशेली पछि म आइहाल्छु। तपाईहरू कार्यक्रम सुन्दै गर्नुहोला।

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत गरे। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीति कथाको साथमा हुनुहुन्छ। गीति कथाको आजको बसाईमा पनि अघिल्लो दुई साताबाट शुरू भएको कथा बिहे पछिको जिन्दगीको तेस्रो भाग लिएर आएको छु, जसलाई रञ्जन परियारजीले लेख्नु भएको। अब सुनौ कथा बिहे पछिको जिन्दगीको यो तेस्रो भाग।

गाउँको दाइले मलाई पैसाकै लागि घुमाई फिराइयोन प्रस्ताव राख्नुभयो। मसँग अब दुईटा बाटो थिए, कि त उसको ओछ्यान बनेर पैसा लिनु पर्ने, कि त माइतीमै थन्किएर बस्नु पर्यो। तर म माइतीमा बस्दा मेरो भाइको घर नभन्ला कि भन्ने डरले सताउन थाल्यो। मैले आँट्नु त पर्छ नि, आखिर सधैँ डराएर पनि भएन, कराएर पनि भएन। जिन्दगी लामो छ, यसरी कहाँ हुन्छ, कहिलेसम्म हुन्छ र? सधैँ अरूको साथ खोजेर मात्र पनि त नहुने रहेछ। आँखाभरि आँसु भरि आफूले आफैलाई फेरि धिक्कारे, ऐनामा हेरेर थुके, अनि भने थुक्क, कस्तो जिन्दगी लिएर आइसेस नि अभागी। सँगैको साथीहरू कति आनन्दमा छन्, कति रमाइलोमा छन्, खाएका छन्, बसेका छन्, घुमेका छन्। आफ्नो भने सानेमा विवाह, त्यहीमाथि घरबार बिग्रेको, अझै माइतीमा थन्किएको मान्छेहरूले मलाई हेर्ने नजर्ने अलग बनाइसके, आफ्नो जिन्दगीदेखि थाकिसके। मेरो मोबाइलमा नोटिफिकेसनको आवाज आयो, उठाएर हेरे, त्यही दाईको म्यासेज आएको रहेछ। उसले लेखेको थियो, विचार गर है, विचार गर, तिम्रो एक घण्टाको समयले केही पनि बिग्रदैन, जे भए पनि हामी बीच गोप्य हुन्छ, पीर नमान, तिम्रो हातमा छ तिम्रो जिन्दगी कता लैजाने भन्ने कुरा, विचार गरेर भन, म तिम्रो म्यासेजको पर्खाइमा छु। उसको कुराले म निकै टुटे, एकदम धेरै रोए पनि कसरी सम्हाल्नु जस्तो पो लाग्न थाल्यो आफैलाई, अनि आँखाबाट आँसु खसाल्दै उसलाई म्यासेज गर्न थाले। हो, म घर बिग्रिएको केटी हौ, सायद मेरो साथमा मेरो श्रीमान हुनुहुन्थ्यो भने तपाईँले यस्तो भन्ने हिम्मत राख्नु हुन्नथ्यो, तर म कमजोर छु, मसँग केही छैन भन्ने थाहा भएर नै तपाईँले मेरो मौकाको फाइदा उठाउन खोज्नु भएको मलाई थाहा छ, तर मलाई आफ्नै नजरमा गिरेर पैसा कमाउनु छैन। म तपाईँसँग सुताउला, बदलामा पैसा पाउला, बजार जाउँला, भोलि सहर पुगाउला, राम्रो दिन आउला, तर म आफूले आफूलाई कसरी माफ गर्न सक्छु? म त आफ्नो नजरमा बेस्या नै त हुन्छु नि। तपाईँप्रति आभारी छु, तपाईँको यो कुरा म जिन्दगीभर बिर्सने छैन। तपाईँले गर्दा मलाई अब अन्य पुरुषसँग नजिक हुन हुँदैन, सबैले शरीरकै आशु गर्छन् भन्ने कुरा याद गराइदिनु भयो। हो, हामी एउटै आमाले जन्माएको त होइन, तर मैले तपाईँलाई कसम दाइ नै सम्झेको थिएँ, तर तपाईँले यस्तो भन्नुहोला थाहा थिएन।

साथी कहाँ हुन्छु का, यो मुहार कहिले देख्न नपाइने पो कि। मनमा कति धेरै डर लाग्यो, आमाको पाउमा समाए। थाहा थियो हामी हिन्दूहरूको छोरीले बाउ आमाको पाउ छुनु हुँदैन भन्ने कुरा पनि, तर बाबा आमा भन्दा ठूलो भगवान कुनै हुँदैन। भगवानको पाउ पर्नु के को पाप हो र? आमा बाबुको पाउमा जब मेरो हात पर्यो, आँखाबाट यस्तै बढेर आँसु झर्न थाल्यो। मानो म साँच्चै धेरै टाढा जाँदैछु जस्तो, साँच्चै संसार अर्कै भएको जस्तो। बाबा आमाको पाउलाई समाएर मनमा नै भन्न थाले, न तपाईहरूको गल्ती भयो, न मेरो नै गल्ती भयो, अब बाँकी भनेकै भगवानलाई दोष लगाउन त हो नि। खै कस्तो भाग्य हो यस्तो, न आफू खुसी हुन सके, न बाउ आमालाई खुसी भन्न सके। कति धेरै रहर थियो मेरो नामले बाबा आमाको गर्वले छाती फुलोस् भन्ने। तर हेर्नुहोस् न, मैले तपाईँहरूलाई मान्छेको अगाडि मजाकको पात्र पो बनाइदिएँ, मलाई माफ गर्नुहोस् है। म सधैँको लागि अब यो घर छोडेर जाँदैछु, बाँचे भने पक्का आउँछु, नत्र यो जुनीको लागि यस्तै भयो। अर्को जुनी चाहिँ हजुरहरूको छोरा भएर जन्मिन पाऊ भन्दै आमाको पाउमा चुप्पा खाए। उहाँहरूले थाहा नपाउने गरी कोठामा आए। मोबाइल हेरे,

आँगनमा उभिएर अन्तिम पल्ट माइती गरे दित मरुन्जेल अनि आँखाभरि आँसु बनाएर पानीमा प्याट प्याट चप्पल पड्काउँदै लागे म गन्तव्यविहीन यात्रातिर। पानीको भेलसँगै बगेका मेरा सपनाहरू अनि काखमा छोरा रोएको आवाजले मलाई मन खिन्न बनायो। सायद चिसो लागेको हुनुपर्छ। नजिकैको एउटा चौतारीमा गए। सुरुवालको केही भाग चप्पलले हिला छ्यापेर भिजेछन्। छाताले पनि सबै भाग ढाक्न कहाँ सक्थ्यो र झोलाको आधा भागहरू पनि भिजेछन्। कति गाह्रो जिन्दगी, अहिले आएर किन निस्कियो होला जस्तो लाग्न थाल्यो। एक मनले भन्यो, फर्केर जान्छु माइती नै, यसरी कोही नभए जसरी त के हिँड्नु। जे जस्तो भए पनि बाउआमा त छन् नि मेरो। फेरि सोचे, कति दुःख दिनु बाउ आमालाई पनि, अझै कति धेरै समस्या भोग्न त बाँकी नै छ। यसरी पहिलो पाइलामै हार खाएर त कसरी हुन्छ। जे भए पनि आफूलाई सम्हाल्नै पर्यो। भयो, मरे मरिन्छ त, मर्ने जन्मिएको त हो नि। म मरे भने छोराको पाप नलागोस् भनेर आँट निकाले। बिस्तारै अगाडि बढे। केही समय हिँडेपछि पानीहरू रोकिएको महसुस भयो। अलिअलि सिमसिम पर्दै थियो। बादलहरू फाटेर अलिअलि उज्यालो भए जस्तो अब भने बाटो प्रष्ट देखिन्थ्यो। गाउँमा भाले बासेको आवाज आउन थालेको थियो। हल्ला खल्लाहरू बिस्तारै बढ्दै थिए। म भने आफ्नै धुनमा थिएँ। बाटोमा चरा चुरुङ्गीहरू उड्दा पनि मेरो सातो नै जान्थ्यो, म जससँग हुन्थे। काखमा छोरालाई च्यापेर पानीले भिजेका कपडा र कपाल लिएर हिँडे म कता हो कता। लगभग एक घण्टाको हिँडाएपछि म नयाँ ठाउँमा पुगे जहाँ मलाई कसैले चिन्दैनथे। एकछिन बसे, भोक लागे जस्तो भएको थियो, तर के गर्नु, खल्तीमा एक सुक्खा पैसा थिएन। मागेर खान पनि जिन्दगीमा आजसम्म केही मागेको थिएन। तर साह्रै नै भोक लाग्यो। मनमा नै सोचे, अहिले केही खाना पाएन भने त दिनभरि केही खाना पाइँदैन, बरु यता कतै केही मागेर खान्छु। गाउँको मान्छे त दानी हुन्छ भन्छन् भन्दै नजिकैको पसलमा पुगे। दाई, मलाई बिस्कुट दिनुहोस् न। उहाँले बिस्कुट दिँदै भन्नुभयो, 10 रुपियाँ है। मैले भने, मसँग त पैसा छैन दाई, यसै दिनुहोस् न, साह्रै भोक लागेको छ। उहाँले मेरो हातको बिस्कुट खोज्दै भन्नुभयो, मिल्दैन दिनलाई, बिहान बिहानै बोनी पनि भएको छैन, कहाँ उधारो माग्न आएको। कस्तो कस्तो मान्छे हुन्छन् यार, बिहान बिहानै दिमाग खराब गर्छन् भन्दै उल्टे पो करायो। के गर्न सक्थे र, मुख निहाउरो बनाएर नजिकैको धारामा गए। टन्ना पानी खाए के था, बाटोमा त्यही पानी पनि खान पाइएला नपाइएला। छोरालाई दुध चुसाउँदै बसे। केही बेरमा काठमाडौँ काठमाडौँ भन्ने बस आयो। सहचालकले भन्नुभयो, काठमाडौँ जाने हो दिदी, आउनु सिट खाली छ। म हो भन्दै बसमा चढे। बसमा रौनक छाएको, सबै मान्छेहरू नयाँ नयाँ कपडामा, बसमा त्यस्तै गीत बजेको। फिक्का थिए तिमी बिना आइदेऊ जुन बानी, खल्लो थिए तिमी बिना आइदेऊ नुन बानी। कस्तो राम्रो गीत, तर गाडीमा हुँदा मैले मेरो जिन्दगीको धेरै भोगाईहरू सम्झे। गाडीमा स्कूलको साथीहरूसँग भ्रमण गएको, जहाँ मेरो जिन्दगीको सबैभन्दा धेरै खुसी भएको पलहरू छन्, म कहिले पनि बिर्सन सक्दिन। गाडीमा बिहेको दिन रुँदै गएको पनि म कहिले बिर्सन सक्दिन। अनि पर्सेपल्ट गाडीमा माइती फर्किँदा हिरोनी जस्तो सम्झेको पनि बिर्सन्न। अनि फेरि गाडीमा नै व्यथा लाग्दा अस्पताल गएर बच्चा पाएको दिन पनि कहिले पनि बिर्सन सक्दिन। फेरि आज यसरी गाडीमा नै कहाँ हो कहाँ जाँदैछु, यो कसरी बिर्सन सकुला र जान। आँखाबाट यसरी आँसु खस्न थाले मैले अगाडि केही देखिन। यस्तो लाग्न थाल्यो, आँखाबाट खसेका आँसुलाई जसो तसो सम्हालेर बसे। केही बेरमा सहचालक भाइ भाडा उठाउँदै आउनुभयो र भन्नुभयो, कहाँ जान्यौ दिदी। मैले भने, काठमाडौँ। उसले भन्यो, 500 रुपियाँ है भाडा। मैले भने, मसँग त एक पैसा पनि छैन नि भाइ, प्लिज मलाई काठमाडौँसम्म लगिदेऊ न। उसले भन्यो, मजाक नगर्नुहोस् न दिदी, खै छिटो दिनु, अरूको पनि उठाउनु छ। मैले भने, मजाक होइन कि, साँच्चै मसँग पैसा छैन भाइ। उसले रिसाउँदै भन्यो, त्यसो भए यहीँ झर्नुहोस् तपाईँ। कस्तो कस्तो मान्छे हुन्छन् यार, पैसा छैन भने किन चढ्नु गाडीमा। मैले हात जोड्दै भने, बिन्ती छ भाइ, तिमी मेरो भाइ जस्तो मान्छे हो, मलाई काठमाडौँसम्म लगिदेऊ, म तिम्रो गुण कहिले पनि बिर्सने छैन, बिन्ती छ। उसले झर्किँदै भन्यो, तपाईँलाई गुण लगाएर के गर्नु, तेलको भाउ यस्तो बढेको छ, आकाशबाट आउँदैन क्यारे तेल। गुरुजी, गाडी रोकिदिनुहोस् त। उसले मलाई गाडीबाट जबरजस्ती निकालेर गाडीबाट झार्यो। गाडीको मान्छेहरू सबैले तमासा हेर्न बसे। सबैले मेरो मुखमा हेरे मात्र मैले आज थाहा पाएँ कि संसारमा मानवता भन्ने कुरा नै हराइसकेछ भनेर। फ्यास्त झोला बिरे। छोरा रोइराखेको थियो। गाडी धुलो उडाउँदै अगाडि बढ्यो। म भने टाउको थपक्क समाएर एकछिन भुइँमा बसे। भगवानलाई भन्न थाले, थुक्क भगवान, के त साँच्चै छस् र हाम्रो लागि पनि। मैले तेरो के बिगारेको थिएँ र मलाई यतिसम्म गर्छस् क्या, म कहाँ जानु के गर्नु कसलाई सुनाउनु मेरो पीड़ा भनेर आँतिँदै कराउन थाले। फेरि छोरा रुन थाल्यो। सम्झाउनै पर्यो भनेर एउटा कुनामा लगेर छोरालाई दूध खुवाउन थाले। अब कसरी जाने काठमाडौँ के गर्नु। भोकले टाउको रिङ्ग्याउन थाल्यो। 10 बज्न लागिसकेको थियो। अनि बाटोमा आउने गाडी मोटर बाइकलाई रोक्न थाले। कसैले पनि रोकिदिएन।

धेरै संघर्ष पछि एउटा सामान बोक्ने बोलेरो गाड़ी रोकियो जसमा एउटा ड्राइभर मात्र थियो। उसले सोध्यो, कहाँ जाने हो नानी? मैले भने, काठमाडौँ जाने हो। फेरि भन्नुभयो, आऊ बस। म गाड़ीमा बसे। उहाँले कुरा गर्न थाल्नुभयो, अनि घर कहाँ हो? मैले त्यो भन्दा अगाडि नै भने, मसँग त पैसा नै छैन, भोक लागेको छ, बरु केही खानेकुरा छ भने दिनुहोस् न। उहाँले पाउरोटी दिँदै भन्नुभयो, लाऊ यो खाऊ। हामी खाँदै कुरा गर्दै अगाडि बढ्यौं। उहाँले भन्नुभयो, म काठमाडौँ त जाँदिन, गल्छी भन्दा अलिकति भित्र मेरो घर छ, त्यहाँसम्म जाऊ, म तिमीलाई केही रकम दिउँला, अनि काठमाडौँ जानु हुँदैन। मैले भने, हुन्थ्यो न त, तर भयो दाई, मलाई कसैको विश्वास लाग्दैन, सबै स्वार्थी त हुन्छन्, जहाँसम्म पुग्नुहुन्छ त्यही छोडिदिनुहोस्, भइहाल्छ, म जान्छु नि। फेरि उहाँले भन्नुभयो, हेर, बिना पैसा यहाँ केही पनि छैन, भनेको जस्तो सजिलो पनि छैन। हो, मान्छेको विश्वास गर्न गाह्रो छ आजकल, तर सबै उस्तै हुन्छन् भन्ने पनि त छैन नि, होइन र? उहाँको कुराले मन अलिकति शान्त भयो। सायद उहाँ चाहिँ राम्रो मान्छे हुनुहुन्छ जस्तो लाग्यो। मन खुसी भयो, फुरुङ्ग भयो। छोरी मान्छेलाई खुसी साने कुराबाट मिल्छ। उहाँले सायद आदम घाटतिर आएपछि भन्नुभयो, खाना खान्छौ, भोक लागेको होला। मैले नै कसरी भन्न सक्थे र? हुन्छ भने, गाड़ी रोकेर हामीले खाना खायौं र केही बेरमा नै हामी गल्छी चोक आइपुग्यौं। उहाँले गाड़ी मोडेर त्रिशुली जाने बाटोतिर लैजानुभयो। एउटा पुल तरेपछि हामी अलिअलि गाउँ भएको जस्तो ठाउँमा पुग्यौं। बाटो पिच अनि वरिपरिको सुन्दर दृश्य हेर्दै उहाँको घरमा पुग्यौं। आऊ बस भन्दै मलाई उहाँले उहाँको घरमा राख्नुभयो अनि पर्सबाट 2000 पैसा निकालेर दिँदै भन्नुभयो, आऊ म मेरो घर देखाउँछु, मेरो परिवार चिन्जान गराउँछु, अनि अहिले गल्छी लगेर बस चढाइदिन्छु काठमाडौँ जाने। म हुन्छ भन्दै उहाँको घरभित्र चढ्न थाले। तर जब एउटा कोठाभित्र पुगे, उहाँले अचानक कोठाको ढोका बन्द गर्नुभयो। उहाँले एक्कासी कोठाको चुक्कु लगाएपछि मेरो मुटुले ठाउँ छोड्यो। सायद सबै मान्छे उस्तै हुँदैनन् भन्ने भ्रम सकिन लागेको जस्तो छ। उहाँले मेरो विश्वास तोडिदिनु भयो। त्यत्रो विश्वास गरेर उहाँको घरको कोठासम्म आएको म। उहाँ बिस्तारै नजिक आउनुभयो। मेरो काखमा छोरा सुतिराखेको थियो। मेरो सल तानेर भुइँमा फ्यालिदिनु भयो। मलाई लाग्यो म माथि बलात्कार हुन लाग्यो। डरले मेरो मुटु भत भएको थियो। म आत्तिएँ, कराउन खोजेँ। उहाँले मेरो मुख थुनिदिनु भयो र मलाई खाटमा लडाउनु भयो। छोरालाई जबरजस्ती थुतेर अर्को कुनामा राखिदिनु भयो। म माथि त्यो पुरुषको अत्याचार म कसरी रोक्न सक्थे र? मेरा कोमल हातहरू उसका ती सारो हातहरूको चापलाई कसरी फुत्काउन सक्थे, कसरी छुटकारा पाउन सक्थे र मैले? उहाँले मेरो दुवै हात समाउनु भयो। म माथि चढेर मलाई थिच्न थाल्नुभयो अनि मेरो गाला र घाँटी सुमसुम्याउन थाल्नुभयो। मलाई निकै पीड़ा भएको थियो। चिच्याउन खोजे तर झ्यालडोका बन्द भएको घरबाट आवाज बाहिर जान सकेन। बिस्तारै उसले मेरो कम्मरमा हात लग्यो र मेरो सुरुवाल खोलिदिन लाग्यो। उसले मेरो दुईटै हातहरू मेरो टाउको माथि लगेर समाएको थियो। कसो कसो मैले एउटा हात फुत्काउन सफल भए अनि उसको कपालमा झुन्डिए। मेरो एक हातको प्रयासले उसलाई के नै हुन्थ्यो र? उसले मेरो कपडा खोलिदिसकेको थियो। मैले उसको कपाल लुस्न छोडे। मैले हार खाए। आँखाबाट बढेर आँसु झर्न थाल्यो। छोरा छेउमा थियो, रोयो। सायद नबुझे पनि उसलाई पनि महसुस भएको होला मेरो पीड़ा। कता कताबाट आँखा नजिकैको रक्सीको बोतलमा पुग्यो। बोतल उठाएर मर्ने गरी उसको टाउकोमा हिर्काए। ऊ आइया भन्दै उठ्यो। फेरि लात्तीले हानेर उसलाई त्यही खाटमा लडाइदिए। रिसको झोकमा दुई तीन पटक उसलाई बोतलले हिर्काए। सायद बेहोस भएछ क्यारे। टाउकोबाट रगत बगेको देखेर म आफै डराउन थाले। मैले के गरेँ यस्तो? मलाई अब मार्छन् भन्ने भयो। मेरो डरले हात थरेर काम्न थाल्यो। मलाई झनझन डर लाग्न थाल्यो। छोरालाई काखमा च्यापेर हतार हतार निस्के त्यहाँबाट। जे जस्तो भए पनि डर त लाग्ने रहेछ। के गर्ने होला, कसो गर्ने होला, आफूलाई सम्हाल्न निकै गाह्रो पो भयो। जान अब कहाँ जानु, मनमा डर लाग्न थाल्यो। कतै पुलिसले समाउने पो हो कि भनेर छिटो छिटो हिँडे। अगाडि पार गरेर गएको पुलनिर आएपछि पुलपारीको बजार होटलहरू अनि गल्ती चौकैमा भएको चौकी पार गर्ने आँट आएन। त्यसपछि म अतालिए। कहाँ जाउँ, कसलाई भनौं, कसलाई सुनाऊ? डरले खुट्टाहरू काम्न थाले। त्यसपछि माथि बनतिर उकालो लागे। निकै बेर उकालो चढेपछि त्यहाँ एउटा मन्दिर रहेछ। कस्तो पानी तिर्खा लागेको थियो। वरिपरि हेरे, धाराहरू कतै पनि देखिन। सायद हिजो साँझदेखिको पानी होला मन्दिरको दियोहरूमा जम्मा भएको रहेछ। त्यसैलाई सालको पातले निकालेर पिए।
मन शान्त भो वरिपरि जताततै केरा गाइरहेछन्। यसो हेर्न थाले, कुनै गाडी पाकेको छ कि खानु पर्यो भनेर नभन्दै एउटा बोटमा केरा पाकेको रहेछ। बोट पनि न्युरेको, टिप्न पनि सजिलो भयो। अलिकति केरा पानी खाएपछि पेट अगाएको जस्तो लाग्यो अनि मनमाने मुसुक्का हाँसे। खै किन हो, आफैलाई अचम्म लाग्यो। छोरालाई दूध चुसाए, दूध पनि मजाले खाए छोराले आयो पनि। सायद मलाई यस्तो महसुस भएको पनि हुन सक्छ। अब काठमाडौँ कसरी जाने? घरबाट निस्किएको बल्ल त 5-6 घण्टा हुँदैछ। यति छिट्टै कसरी हार खानु र मैले? खै कसरी पो जाने? मनमा अनेक कुरा खेल्न थाले अनि डर पनि। पैसा नभए केही नहुने रहेछ। कसलाई के भन्नु, कसलाई गुनासो पोख्नु? सायद मसँग पनि टन्न पैसा हुन्थ्यो भने यसरी किन दुनियाँले थुकेको थुक जसरी बस्नु पर्थ्यो र? मन अमिलो पार्दै थिए। आँखा मन्दिरको दानपेटिकामा पुग्यो, जहाँ टन्न पैसा थियो अनि मन्दिरको भित्र पनि पैसा थियो। आखिर भगवानलाई पैसा के जरुरी छ र? बरु त्यो पैसाले मेरो जिन्दगी त चल्थ्यो। दानपेटिका फुटाएर पैसा निकाले, मन्दिरमा भएका केही पैसाहरू पनि सकेसम्म निकाले, भगवानलाई ढोगे। मलाई माफ गरिदिनुहोस् है, पाप नलागोस् भगवान भनेर भगवानसँग माफी मागे। मनमाने लाग्यो, मलाई पाप लाग्छ होला। फेरि सोचे, पापी दुनियाँमा धर्म गरेर पनि त के नै पाइने रहेछ र? मान्छेहरूले जो सानो देख्छन् उसैलाई हेप्ने रहेछन्। के गर्नु, बाध्यता थियो मेरो। पैसा र छोरा लिएर म गल्थी चोकसम्म आए। कस्तो चिसो कोक्र म खान मन लाग्यो। भर्खरकी सुत्केरी जस्तै त हो नि, म आखिर मनलाई बाँध्न कहाँ सकिन्छ र? भोलिको ठेगान छैन, कहाँ जाने के खाने? मरिन्छ कि बाँचिन्छ त्यो पनि थाहा छैन। भयो खाँदिन, त्यो खाने पैसाले गाडी भाडा तिर्छु भन्ने सोच आयो। फेरि सोचे, भयो मरियो भने पनि त यस्तो मन थियो भन्ने मात्र हुन्छ भन्ने सोचेर एउटा खाजा पसलमा छिरे। म र चिसो कोक खाएँ अनि केही पैसा गर्न थाले। 10, 50 र 100 को गरेर जम्मा पैसा 4,325 रहेछ। होटलमा पैसा तिरेर म लागे गल्थी चोकमा। चोककै उकालोनिर हरियो रङको गाडी रोकिराखेको थियो, सायद धादिङबाट आएको हुनुपर्छ। धादिङ काठमाडौँ लेखिएको थियो पछाडिपट्टि नै। म गाडीमा चढे, केही बेर माने गाडी अगाडि बढ्यो। अब म अलिकति भए पनि ढुक्क थिएँ, अलिकति भए पनि मन शान्त थियो। कमसे कम अब गाडी भाडा नभएर म गाडीबाट झर्नु पर्ने त थिएन नि। मन शान्त अनि हलुका गीतको धुनमा मस्त मलाई अलिकति भए पनि हलुका भएको महसुस भएको थियो। आकाशबाट अलिअलि पानी पर्न थाल्यो, सायद म खुसी भएर होला आकाश पनि खुसीले रोएको। एक किसिममा हामी टायल घर भन्ने ठाउँ कट्यौं। अगाडि बाटो पहिरो गएछ अरे, अलिकति बाटो जाम पर्यो, सायद समय लाग्छ के अरे। मोबाइल हेरे, चार्ज पनि सकिन लागेछ। कति छिट्टै 5 बज्न लागेछ। बाटोमा मान्छे हाल्दै झाड्दै गर्दा समय त लागिहाल्छ नि। बिस्तारै मन आत्तिन थाल्यो, किनकि अब साँझ पर्न लाग्यो। कहाँ जाने, कहाँ बस्ने चिनेको मान्छे कोही छैन। ओहो, डर लाग्न थाल्यो, मन आत्तिन पो थाल्यो। के गर्ने होला, कसो गर्ने होला? मन भरभर हुन थाल्यो अनि बिस्तारै उज्यालो डाँडा पारी कट्यो, अन्धारो हुन थाल्यो। जाममा गाडी बिस्तारै बिस्तारै अगाडि बढ्दै थियो। गाडीको चाप अनि मेरो मनमा छटपटि। गाडीमा भएकाहरूलाई केही पीड थिएन, किनभने सबैको आफ्नो गन्तव्य थियो। गाडीबाट झरेर जाने ठाउँ थियो, त्यसैले अरूलाई जामको केही मतलब थिएन। एउटा म थिएँ जो एकदम एक्लो थिएँ। कस्तो आमाको याद पो आयो, रुन मन लाग्यो। कहाँ हुनुहुन्छ होला आमा जस्तो लाग्यो। मेरो कति पीर लागेको होला भनेर झन् आतिन मन लाग्यो। फोन गर्न मन लाग्यो, फेरि डर पनि लाग्यो। कतै म घर गएको छैन भन्ने थाहा भयो भने के होला जस्तो लाग्यो अनि जे होला होला भन्ने सोचेर चुपचाप लागेर बसेँ। केही बेरमा जाम खुल्यो, गाडी अगाडि बढ्यो, तर मेरो मनमा अझै पनि त्यही खुल्दुली। गाडी माछा पोखरी गएर रोकियो, अन्तिम स्टेशन त्यही रहेछ। म गाडीबाट झरे, अब कहाँ जानु? रातिको 8 बजिसकेको थियो, अब के गर्नु? नानीलाई बोकेर बसिरहेको थिएँ दिलमा। त्यतिकैमा एउटा केटा आएर भन्यो, जाने हो? मैले सोधेँ, कहाँ? उसले भन्यो, तिम्रो कोठा भए तिम्रो कोठा, नत्र मेरोमा गए पनि हुन्छ, 5,000 दिन्छु रातभरिको। मैले उहाँको कुरा बुझेँ, तर सवाल जवाफ गर्न मन लागेन। नयाँ ठाउँ, नयाँ मान्छेहरू, कसैसँग बोल्नु अगाडि 1,000 पटक सोच्नुपर्छ। कसको मनमा के छ कसैलाई थाहा हुँदैन। यो त सहर हो, मान्छेहरूको भिड उस्तै छ, गाडीहरूको चाप त्यस्तै, अनि प्रत्येक मान्छेहरूबाट बारम्बार एउटै प्रश्न जाने हो। जमै सायद यो ठाउँ नै यस्तै छ के अरे? रङ्गी बिरङ्गी कपडा लगाएर आधा शरीर देखाएका महिलाहरू हुन् कि पुरूषहरू हुन् कुन्नी?
एउटा सानो ब्याग बोकेर केटाको आवाज जस्तै गरी प्रत्येक उभिने केटाहरूलाई वार्ता गर्दै थिए, जाने हो जमै यस्तै यस्तै, सायद यहाँ शरीरको पनि व्यापार हुन्छ अनि मान्छेहरू आउने गर्छन् आफ्नो प्यास मेटाउनको लागि। अरूको चर्तीकला के हेर्नु, आफ्नो नै यस्तो बिजोग भएको छ, अब कहाँ जाने के खाने थाहा छैन। मोबाइलमा पनि चार्ज थिएन, आँखाभरि आँसु पिलपिल पार्दै मन्दिर खोज्न थाले। अब त्यतै मन्दिरको पेटीमा बस्नु पर्ला भनेर त्यतिकैमा मलाई केही मान्छेहरूले यो केटी त चोर जस्तो छे, हेर कसको बच्चा चोरेर आइसे भन्दै झुटो आरोप लगाएर मलाई गाली गर्न थाले। थुक्क, कस्तो सहर हो यस्तो, आफ्नै सन्तानको चोर भए आज मलाई सुनिदिने बुझिदिने कोही भएन। त्यो मान्छेहरूको हल्ला अनि सबैले मलाई यताउताबाट तानतुन गर्न थाले। म नाई नाई भन्दै चिच्याउन थाले। केही बेरमा पुलिस आयो अनि सबै शान्त भयो। मलाई पुलिसले आफ्नो गाडीमा राख्यो र भन्यो, तिम्रो नै सन्तान हो भन्ने के प्रमाण छ, कोही चिनेको मान्छे बोलाऊ अनि म तिमीलाई जान दिन्छु। मैले भने, आफ्नै सन्तानलाई पनि म के प्रमाण दिएर भनौँ मेरै छोरा हो भनेर, यतिसम्म पनि कसरी हुन सक्नुहुन्छ तपाईँहरू। हेर्नुहोस्, बच्चाले मेरै दुध चुसिरहेको छ, पेटमा हेर्नुहोस् दागहरू, अझै विश्वास लाग्दैन। पुलिसले झर्को मान्दै भन्यो, ल ल भयो विश्वास गरे, कोही चिनेको मान्छे बोलाउनुहोस् अनि हामी छोडिदिन्छौ। तर कसलाई भन्नु, को छ र मेरो। त्यतिकैमा गाउँको एउटा भाइ साइकलमा आइराखेको देखे, सायद उसले पनि मलाई देखेछ। अरे, साइकल रोकेर बोलायो, दिदी तपाईँ यहाँ कसरी? मलाई त्यो भाइ भगवान भेटेको जस्तो भयो। पुलिसले भन्यो, तिमी उसलाई चिन्छौ? उहाँमाथि बच्चा चोरेको आरोप लागेको छ, त्यसैले हामीले उहाँलाई चौकी लान लागेको। उसले भन्यो, हे सर, कहाँ उहाँ चोर हुने, उहाँको नै बच्चा हो। अस्ति भर्खर म गाउँमा जाँदा उहाँको छोराको निवारण हुँदै थियो। तपाईँले गलत सोच्नुभयो या बुझ्नुभयो जस्तो छ, छोडिदिनुहोस् उहाँलाई, मेरो दिदी हो। भाइको कुरा सुनेपछि मलाई पुलिसले छोडिदियो। मनमाने खुसी भए, आफ्नै भाइले बरु यसरी बुझिदिएन सायद, तर गाउँको कोहो कोहो भाइले यसरी साथ दियो। उसले साइकल डोर्याएर हिँड्यो अनि हामी कुरा गर्दै बाइपासको ओकालो लाग्यौं। अनि दिदी यहाँ के गर्न आउनु भएको हो त नि? मैले भने, म त भागेर आएको हो नि कान्छा, घरमा कसैलाई थाहा छैन, तर तिमीले पनि कसैलाई नभनाए। उसले भन्यो, अनि दिदी अब कहाँ जानुहुन्छ त, यस्तो सहरमा कोही हुँदैन। हजुरले गल्ती गर्नुभयो दिदी, तपाईँले सोचेको जस्तो एक रति छैन यो सहर, सबै मतलबी मान्छेहरूले भरिएको छ काठमाडौँ। मैले लामो सास फेरे, अब के गर्ने होला त भाइ? उसले भन्यो, खै दिदी म त के भनौँ र। उसले फेरि भन्यो, भनेपछि अब तपाईँ कहाँ जाने के खाने केही ठेगान छैन है? मैले निराश हुँदै भने, बाबु कहाँ जाने त, अब जाने ठाउँ पनि कहाँ नै छ र, न साथमा पैसा नै छ न केही छ, एक्लो ज्यान भए त गाडीको अगाडि गएर मर्दिन्थे, फेरि छोरा छ, यतै केही सानो तिनो काम पाए गर्ने सोचेको छु, अनि जसो तसो छोरालाई हुर्काउन पाए जिन्दगी अलिक सजिलो हुन्थ्यो कि भन्ने आशा लागेको छ मलाई चाहिँ। तर खै के कसरी सुरु गर्ने हो? भाइले भन्यो, दिदी मेरो कोठा यही नेपाल टारमा हो, पहिले जाउँ खाना पनि खाऊ अनि सल्लाह गरौंला नि, मेरो पनि दिदी बहिनी छैन, हजुर आफ्नै दिदी भेटे जस्तो भयो, जाउँ है दिदी, भाइजे जस्तो छ खाउँला नि, मिठो मसिनो, अब यति राति कहाँ जानुहुन्छ र? भाइको कुरा ठिक हो त्यसैले हुन्छ भन्दै मुन्टो हल्लाए। भाइले मासु पसलमा गएर मासु पनि किन्यो, धनियाँ मसलाहरू किन्यो। केही बेरमा हामी भाइको कोठामा पुग्यौं, सानो कोठा, भान्सा र बेडरूम एउटै कोठामा। सायद कोठाको भित्ताभरि उसको सपनाहरू रंगिएका थिए, पत्रिकाहरू टाँसिएका थिए। उसले मलाई एउटा खाट देखाउँदै भन्यो, दिदी त्यहाँ बस्नुहोस् नै। म बसे, छोरालाई दुध चुसाए, ऊ हात खुट्टा धोएर आयो अनि मलाई हेर्दै भन्यो, दिदी तपाईँको कपडा फोहोर भएको रहेछ, म मेरो आमाको कपडा दिन्छु, लाउनुहुन्छ र? मैले मुस्कुराउँदै भने, आमाको कपडा कहाँ हुनुहुन्छ र आमा? उसले रुन्चेश्वरमा भन्यो, आमा कहाँ हुनुहुन्छ भन्नु दिदी, गाउँका मान्छेहरूले बोक्सी बोक्सी भन्थे, तपाईँलाई थाहा छँदैछ, खाली शरीरहरू सुनिन्थ्यो, गाउँका मान्छेहरूले पाप फर्किएको भन्थे, कति हेला गरे, कति दुःख सहनु पर्यो, पछि यहाँ ल्याउँदा आमाको दुवै मृगलाई फेल भएको रहेछ अनि उपचार गर्ने पैसा पनि भएन, आमालाई बचाउन सकिन दिदी। त्यसपछि गाउँ फर्किन पनि मन लागेन, त्यस्तो गाउँमा पनि के फर्किनु र दिदी, आमा नभएपछि त गाउँ जाने बाटो पनि हेर्न मन नलाग्ने रहेछ। पहिले पहिले गाउँ कहिले जाने होला भनेर सोच्थे, आजकल त कहिले जान नपरे हुन्थ्यो त्यो ठाउँ जस्तो लाग्छ। यति भन्दासम्म उसको आँखा भरि आँसु भएको थियो। मैले उसको आँसु पुस्तिदै भने, चिन्ता नगर भाइ, अब ढिलो चाँडो सबैलाई भगवान भएको ठाउँमा जानै पर्छ, आफूलाई सम्हाल्नु पर्छ। सम्हाल्नु त पर्छ नि दिदी, तर निकै गाह्रो हुने रहेछ भन्दै ऊ सुकसुक रह्यो अनि केही बेरमा मन बुझायो। मैले भने, खोइ कपडा ल्याऊ, म लगाउँछु अनि खाना पनि मै बनाउँछु भन्दै उसको आमाको कपडा लगाएर खाना बनाए।
ऊ भान्जासँग खेल्न थाल्यो। सायद धेरै पछि ऊ खुसी भएको थियो मनैदेखि। उमेर कच्चा भए पनि जिम्मेवारीले थिचेपछि कसको के नै लाग्छ र बिचारा। उसको उमेरको मान्छेहरू कति रमाइलो गर्दै हिँडिरहेको छन्, उसलाई पनि त कति रहर होला, कति सपना होला। सोच्दैमा खाना पाक्यो। अनि भाइ कोठा भाडा कति छ? उसले भन्यो, बत्ती पानी गरेर 5,500 छ दिदी। अनि कसरी पुर्याउँछौ खर्च? उसले भन्यो, पुग्छ दिदी, म अन्नपूर्ण लन्ड्रीमा लुगा धुने काम गर्छु उता मित्र नगरतिर, अनि महिनामा 15,000 आइहाल्छ। मलाई ठूलो घर गाडी चाहिएको छैन दिदी, खाना लाउन पुगेकी छ भइहाल्यो नि। बरु खाना पाकेको भए खाउँ है दिदी, भोक लागेको छ। मैले हुन्छ भन्दै खाना पस्केँ। उसले खाना खाँदै भन्यो, एउटा कुरा भनौँ दिदी। मैले भने, भन न। उसले भन्यो, आज धेरैपछि आमाको हातले पकाएको खाना खाए जस्तो भयो, आज धेरैपछि आमा मसँग भएको महसुस भयो भन्दै आँसु पो झार्न थाल्यो। मैले भने, अरे लाटा, खाना खाने बेला रुनु हुँदैन नि, पहिले खाना खवाई अनि बाँकी कुरा गरौंला भन्दै हामी खाना खान थाल्यौं। खाना खाने बेला रुनु हुँदैन भनेपछि भाइले आँसु पुस्दै खाना खायो अनि सुत्ने तर्खरमा लाग्यो। मेरो मोबाइलमा आमाको फोन आयो। मैले फोन उठाउनु अगाडि भने, बाबु सुन्न, आमाको फोन आएको छ, ज्वाइँलाई बोल्न दे भन्नुभयो भने तिमी यसो मिलाएर कुरा बोलिदेऊ न है। भाइले पनि हुन्छ भइहाल्छ नि भन्यो अनि आमाको फोन उठाए। हेलो नानी, कहाँ छेस? पुगे पनि छैन, अलिकति हुन्छ नि, यत्रो महिना बसेर उसको बुढाले के बोलाएको थियो हामीलाई, जान्छु भन्न समेत सकिनस है। आमा बाबाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भन्थ्यो हो रहेछ। मैले हतारिदे भने, त्यस्तो होइन क्या आमा, कुरा बुझ्नु न, यत्रो महिना भयो तपाईँहरूसँग बसेको अनि एक्कासी छोडेर आउन पर्ने त माया लाग्छ नि त, आउन मन लाग्दैन होला भनेर त्यसरी आएको हो, नरिसाउनुहोस् न। किन रिसाउनुहुन्छ? मन नदुखाउनुहोस् न। मेरो पनि हजुर बाहेक को छ र? अरू कसले बुझ्छ र मलाई पो? आखिर को छ र मेरो पो? जे भए पनि यति समयसम्म बसेर एक्कासी निस्किएर आउँदा तपाईँलाई पनि नरमाइलो त लाग्यो होला, के गर्नु आमा, यस्तै हो। आमाले भन्नुभयो, अनि ज्वाइँको खबर के छ त? फोन दिए त बोलौँ। मैले हुन्छ भन्दै भाइलाई फोन दिएँ। भाइले नम्र भएर भन्यो, मम्मी नमस्ते, सन्चै हुनुहुन्छ? फोन लाउड स्पिकरमा थियो। आमाले भन्नुभयो, नमस्कार बाबु, सन्चै हुनुहुन्छ? अनि एक्कासी यस्तो बदलाव कसरी आयो तपाईँमा? भाइले भन्यो, सन्चै छु मम्मी, के गर्नु, कहिले काहीँ बुद्धिले काम नगर्ने रहेछ, यस्तै भयो गल्ती भयो मबाट। मैले अलि बुझ्न सकिनँ उसको माया, सन्तान भएपछि बल्ल महसुस भयो माया भन्ने कुरा। आमाले भन्नुभयो, अब त धेरै दुःख नदिनु है बाबु। भाइले भन्यो, अब चिन्ता नगर्नुहोस् मामी, म उसलाई केही दुःख दिन्न, म सक्ने साथ दिन्छु, तपाईँ आँतिनु पर्दैन नि। अब त ऊ र छोराको जिम्मेवारी म आफै लिन्छु, तपाईँहरूलाई धेरै दुःख दिएँ मैले, अब दिदिन, चिन्ता नगर्नु। मम्मीले भन्नुभयो, ल ल बाबु, समाजले कुरा काट्ने बाटो नबनाउनु, अहिलेलाई राखिदिन्छु, पछि कुरा गर्दै गरौँला नि है भन्दै फोन काटिदिनु भयो। मन कस्तो भारी भयो, जन्मदिने आमा बाबालाई पनि यसरी झुट बोल्ने दिन आयो, कस्तो मेरो कर्म रहेछ भन्दै आँखाबाट बढेर आँसु झरिहाल्यो। भाइले भन्यो, दिदी नरुनुहोस् न दिदी, एक दिन खुसीको दिन पनि आउला नि त, पीड नगर्नु, बरु सुत्नु थकाइ लागेको होला। मैले भने, के सुत्नु र खै भाइ, थकाइ लागेर मात्र निन्द्रा लाग्ने होइन रहेछ, मनमा कति धेरै कुराहरू खेल्छन्, अब के गर्ने होला, कसो गर्ने होला, के काम गर्ने होला, के गर्नु, गाह्रो छ, छोरालाई हुर्काउनै पर्यो, बढाउनै पर्यो, भने यस्तो कहाँ हुन्छ र जिन्दगी। भाइले भन्यो, भयो दिदी, अहिले चिन्ता नगर्नु, भोलि सोचौंला नि, किन पीर मान्नुहुन्छ, जबसम्म तपाईँले सोचेको जस्तो हुँदैन तबसम्म मैसँग यहीँ बस्नु न, केही हुँदैन, मलाई केही समस्या पर्दैन। उसको हौसलाले नै मलाई बाँच्ने हिम्मत मिल्यो। अझै भाँडा माझेर हामी सुत्यौं। भोलि उज्यालो भयो, भाइ चिया खाएर काममा लाग्यो, म पनि कोठामा बस्नुभन्दा काम खोज्नतर्फ जान्छु भन्दै बाहिर निस्के। पोल्ने घाम अनि पिठुमा छोरा बोकेर पसल पसल काम पाइन्छ भन्दै

र भन्नुहोस् त, मैले बाटोमा हिँड्ने एउटा मान्छेलाई सोधे, दाई यो कुन ठाउँ हो? उसले भन्यो, बालाजु चोक हो। फोनको मान्छेले बुझिहाल्यो, हुन्छ त्यहीँ बस्नु म आउँछु भन्दै फोन राख्यो। म को मान्छे होला यस्तो इमान्दार, मलाई काम लगाइदिनको लागि यति मेहनत किन गर्दैछ जस्तो लाग्यो। म छोरालाई काखमा बोकेर टोलाउन थाले। थरी थरीका गाडी र थरी थरीका मान्छेहरू सबै आफ्नो आफ्नो सुरमा, कोही कारमा, कोही बाइकमा, अनि कोही लखर लखर हिँडेका, कोही बाटोमै सुतिरहेका, कोही बाटोमा नै मुतिरहेका। कसैलाई कसैको मतलब नै छैन, सबै आफ्नो सुरमा छन्। मान्छे मरे पनि कसैलाई कसैको वास्ता हुँदैन भनेर सोधे म टोलाउन थाले। त्यतिकैमा एउटा कालो बाइकमा मान्छे आएर मलाई बोलाउँदै भन्यो, अघि फोन गर्नुभएको तपाईँ नै हो? मैले मुन्टो हलाउँदै भने, हजुर मै हो त। उसले आउनुहोस् बस्नुहोस् भन्यो। म उसको बाइक चढेर चुपचाप अगाडि बढे। उसले एउटा सानो क्याफेमा बाइक रोक्यो अनि मलाई पनि लग्यो। के खानुहुन्छ भन्नुहोस् न भन्यो। आहा, कति मजाको मान्छे, कति धेरै मानवताले भरिएको मान्छे जस्तो लाग्यो। उसले फेरि भन्यो, के सोच्नु भएको, पैसाको चिन्ता नगर्नुहोस् न, पैसा म देउला। मैले भने, हजुरले जे भन्नुहुन्छ त्यही खान्छु नि। उसले भन्यो, हुन्छ खाना खाने बेला भयो, मैले पनि खाना खाएको छैन, खाना खाऊ अनि अफिस जाउँला नि त। मैले टाउको मात्र हल्लाएँ। केही बेरमा खाना आइपुग्यो। खाना खाँदै उसले मेरो बारेमा सबै कुराहरू सोध्यो। मैले पनि विस्तारमा भन्न मिल्ने कुराहरू सबै भनिदिएँ। सायद मन पनि हलुका भयो उसलाई आफ्नो मनको कुरा सुनाएर। अनि खाना खाएपछि उसले मलाई बाइकमा राखेर उसको अफिसमा पुर्याएर भन्यो, के काम गर्नुहुन्छ तपाईँ? सानो बच्चा रहेछ, कपडा पसलतिर राम्रो हुन्छ कि? मैले भने, हुन्छ नि, तपाईँलाई जेमा राम्रो लाग्छ त्यसैमा लगाइदिनुहोस् न, अलिअलि पढ्न लेख्न पनि आइहाल्छ, फाइनेन्सतिर लगाइदिनु भए पनि हुन्छ सर, तर मलाई जसरी हुन्छ काम चाहिँ लगाइदिनुहोस्, मलाई एकदम धेरै कामको जरुरी छ। उसले भन्यो, किन पिर मान्नुहुन्छ, सम्झनुहोस् तपाईँ पक्का भोलिदेखि काम गर्नुहुन्छ? एउटा कपडा पसलमा काम छ, तलब 12,000 छ, भोलिदेखि जान सक्नुहुन्छ। त्योभन्दा अगाडि एउटा फर्म भर्नुहोस् अनि म तपाईँलाई पसलमा लगिदिन्छु ठाउँ चिन्नको लागि। हुन्छ भन्दै फर्म भरे। ढुक्क भए, कस्तो इमान्दार मान्छेको हातमा परे, संसारमा यस्तो राम्रो मान्छे पनि छन् जस्तो लाग्यो, तर होइन रहेछ। फर्म भरेपछि उहाँले भन्नुभयो, 2500 लाग्छ नि म्याम। म छक्क परे, लौ के को 2500? उहाँले भन्नुभयो, तपाईँलाई लिन गएको, खाना खुवाएको अनि काम लगाइदिएको पैसा नि। हेर्नु, हामीलाई पनि खाना लाउन दौ नै छ, के गर्नु, यसै पनि तपाईँले काम पाउनु भइहाल्यो, भोलिदेखि काममा जानुहोस् न, भइहाल्छ नि। मनमनै सोचे, काम नै मिल्छ भने के भएर दिन्छु पैसा, तर कोठामा छ पैसा ल्याउँछु नि हुन्न। उसले भन्यो, हिँड्नुहोस् न जाउँ, म लैजान्छु बाइकमा अनि आउँ हुँदैन? मैले मनमनै सोचे, केटालाई कोठासम्म के लैजानु, भाइको कोठा फेरि ओल्लो पल्लो कोठाको मान्छेले गलत सोच्लान्, भाइले नै नराम्रो पुन्छ कि भन्ने सोच आयो। अनि भने, होइन म आइहाल्छु सर पक्का भनेर बाहिर निस्केँ। तर बाटो कता हो कता, म छल्लिए जस्तो छ, साथमा भाइको नम्बर पनि थिएन। बाटो पत्ता लगाउने कोसिसमा म अघि अघि बढेँ, तर यति हराएँ कि नफर्किने बाटो नै याद भयो, नजाने बाटो नै। अब के गर्नु, अब कहाँ जानु, म न मैले कसैलाई चिनेको नै छु, न ठाउँ सोधौं, भाइको कोठा कहाँ भनेर थाहा नै छैन। मनात्यो भारी भो, अब कहाँ जानु, जेसुकै होस् भन्दै बालाजु चोक कहाँ हो भन्दै सोध्दै आएँ। अनि त्यहाँ एकछिन बस्नु पर्यो भनेर थचक्कै एउटा छेउमा बसेँ। मन भारी भो, अब कसलाई के भनौँ, कसलाई के सुनाऊ, आफैदेखि आफै वक्क दिक्क भए। अनि छेउमा चटपट बेच्न बसेकी दिदीलाई भने, दिदी मलाई अलिकति पानी दिनुहोस् न। दिदीले पानी दिँदै भन्नुभयो, अरे तिमी सन्चै छौ, कहाँबाट यहाँ आइपुग्यौ? मैले छक्क पर्दै दिदीतिर फर्किएर हेरेँ, को रहेछ मलाई बोलाउने भनेर। गाउँकी दिदी हुनुहुँदो रहेछ, कस्तो खुसी लाग्यो। दिदीले भन्नुभयो, अनि नानी कता? मैले भने, खै दिदी कता भन्नु, भारी भएको जिन्दगी बोकेर हिँडिरहेको छु म त, के गर्नु, भाग्यले नमिठोसँग ठगिहाल्यो भन्दै सबै कुरा विस्तारमा सुनाए। दिदीले भन्नुभयो, त्यो तल गाउँको कालीबुढीको छोरासँग बसेको भयो तिमी, त्यसको कोठा त म चिन्छु नि बहिनी, भगवानले धेरै अन्याय गरेछन् तिमीलाई, के गर्नु, मलाई नै हेर न, बुढाले अर्को बिहे गरिहाले, वास्ता नै गरेनन्, म पनि तिमी जसरी नै काठमाडौँ छिरेको त हो नि, तिमीलाई थाहा छँदैछ त, अलिअलि दुःख त हुन्छ नि, के गर्नु, हाम्रो भाग्य नै यस्तै छ, अब जसो तसो मन बुझाउने परिहाल्छ, पीर नगर, जे हुन्छ राम्रोको लागि हुन्छ, मलाई त मोटी भइस तसँग फिलिङ्स आएन भनेर छोडेको बज्जाले, अहिले मैले पैसा कमाउन थालेपछि आइजन, तेरो साह्रै याद आउँछ, माया लाग्छ भन्ने बोलाउँछ, म त फर्किएर पनि हेर्दिन त्यसलाई। तिमी पीर नगर, तिम्रो अस्ति दुःख खपेर हुर्किएको म पनि, यहाँसम्म आएको म पनि, भाइकोमा बस्न गाह्रो नै हुन्छ, एक दुई दिन होइन आफूलाई नुहाई धुवाई गर्न पनि गाह्रो हुन्छ, उसलाई पनि कपडा फेर्न पनि लाज नै हुन्छ, मेरो कोठा नजिकै एउटा कोठा खाली छ, त्यहीँ बस।
अलिअलि दिदीबहिनी मिलेर सामान जोडजाम गरौँला अनि म काम पनि

बुझ्दिउँला, त्यही पनि मसँग यही बस्दा हुन्छ। अहिले सिजन पनि छ, म चटपटे बेच्छु, तिमी छेउमा बसेर मकै पोल्ने काम गर, राम्रो हुन्छ बाबै। काम ठूलो सानो भन्ने हुँदैन, लाज मान्नु भएन, अर्काको काम गरेपछि हेला हेपाई सहनु पर्छ भन्ने बित्तिकै जुरुक्क उठेर हिँड्न पनि पाइँदैन। त्यही माथि छोरा सानै छ, बेला बेला हेरचाह गर्नुपर्छ। यस्तो मान्छे आफ्नै सानो तिनो काम गर, सुरुमा 1000 को मकै ल्याएर बेच्ने, बरू दाउरा र पोल्ने भाँडोमा खोदौंला नि। दिदीको कुराले आँखाभरि आँसु भए, खुशीको सीमा नै भएन। अब भने अझै आड आए जस्तो भयो। अनि दिदीलाई भने, हुन्छ नि दिदी, आज चाहिँ भाइकोमा नै जान्छु, उसलाई पनि जान्छु भनेर आएपछि ढुक्क हुन्छ। फेरि दिदी कता गई भनेर पिर मानिएको हो कि? दिदीले भने, त्यो बाबु एकदम इमान्दार छ, मलाई पनि खुसी लाग्छ उसलाई भेट्दा। कहिले कहीँ आउँछ, कुरा गर्छ, मन हलुका हुन्छ। उमेरले सानो भए पनि धेरै कुरा बुझेको छ बिचारा। कोही छैनन् उसको पनि, ओल्लो पल्लो घरकाले पनि वास्ता गर्दैनन्। म त अलि राम्री दुःख पाएको केटी खोजेर बिहे गरिदिने सोचिरहेको पो छु त त्यो भाइको। एक्लै भन्दा अलि सजिलो पनि हुन्छ जिन्दगी कटाउनलाई। लन्ड्रीमा काम गर्दै पैसा जम्मा पारेको छु दिदी, एउटा सानो मोमो पसल खोल्ने सोच छ भन्दै थियो। दुःख बुझेकी केटी भयो भने त राम्रो हुन्थ्यो नि त। दिदी ठिकै छ, त्यो हामी सल्लाह गरौंला नि। बरु मलाई भाइको कोठासम्म पुर्याइदिनुहोस् न, भोलि बिहानै म यही आउँछु लुगाहरू लिएर। बरु दिदीले मलाई भाइको कोठासम्म लगिदिनु भयो। म कोठामा पुगेर लामो सास फेरे, आनन्द लाग्यो, मन खुशी पनि भयो। भोलिदेखि नयाँ जिन्दगीको शुरूआत होला जस्तो छ, खुसीले मन गदगद भएको छ। मनमा कुरा खेलाउँदै मोबाइल हेर्न थाले। कति बेला साँझ भयो पत्तो नै भएन। भाइ पनि आइपुग्यो, खाना बनायौं अनि खायौं। खाना खाएपछि भाइलाई भने, बाबु तलको जुना दिदीलाई चिन्छौ र? बालाजुमा चटपटे बेच्नु हुँदो रहेछ नि। चिन्छु दिदी, किन नचिन्नु र? खुबै माया गर्नुहुन्छ नि, कति प्यारो लाग्छ मलाई त्यो दिदी। किन नि, भेट्नु भएको थियो र? मैले भने, भेटेको थिए, मलाई कोठा पनि खोजिदिनुहुन्छ अरे, अनि मकै पोल्ने काम पनि मिलेर गरौं भन्दै हुनुहुन्छ, गर्छु है। भाइले मुसुक्क हाँस्दै भन्यो, भइहाल्छ नि दिदी, यसमा मलाई सोध्नु पर्ने कुरा नै के छ र? तपाईँको राम्रो भए कि त हेर्न चाहन्छु नि म, तपाईँले भान्जालाई ठूलो मान्छे बनाएको हेर्नु मन छ मलाई। कहिले बोलाउनु भएको छ दिदीले? उसले भन्यो। मैले भने, भोलि बिहानै जान्छु होला, उतै खाना खान्छु अनि काम शुरू गरिहाल्छु। भाइले भन्यो, हुन्छ दिदी, नयाँ कामको लागि शुभकामना। हामी गफ गफ गर्दै सुत्यौं, उज्यालो भयो, चिया खाएर म अब जाने तर्खरमा लागे। भाइले अलिकति पैसा निकालेर दिँदै भन्यो, दिदी लाउनु पैसा। मैले भने, अरे किन चाहियो मलाई पैसा? तिमी नै राख न, तिमीले पनि पसल खोल्ने सोचेको छौ रे, बरु छिट्टै खोला, मलाई पनि काममा राख, मलाई पैसा त जरुरी छैन नि। भाइले भन्यो, होइन, कोठामा सामान चाहिन्छ नि दिदी, सधैँ अरूकोमा खाएर बसेर पनि हुँदैन, फेरि अरू भन्दा पनि तपाईँ अहिले सुत्केरी नै त हो नि, एक किसिमले चिसो लाग्छ। अलि राम्रो सिरप दस्ना किन्नु, धेरै त दिन सकिन, एउटा खाट पनि किन्नु, भुइँमा चिसो लाग्छ, तपाईँलाई पनि भान्जालाई पनि। मैले फेरि भने, नै बाबु मलाई चाहिन्न, तिमी नै राख। उसले भन्यो, यो पैसा तपाईँको आफ्नै भाइले दिएको भए पनि यस्तै भन्नुहुन्थ्यो त, मलाई आफ्नै भाइ सम्झिनु हुन्न दिदी, म त तपाईँलाई एक दिनमै आफ्नै आमा जस्तो मान्न थालेको छु। ठिकै छ, तपाईँले मलाई आफ्नो सम्झिनु भएन भने के छ र? उसको कुराले मेरो आँखाबाट बढेर आँसु झर्यो। मैले उसलाई झ्याप्प अंगालो हाले र भने, त्यस्तो भन्छन् त लाटा, तिमीलाई पनि त पैसाको जरुरी छ नि त, त्यसैले पो मैले लिन्न भनेको, तिमी त मेरो लागि भगवान जस्तै छौ। आज म यहाँ छु तिम्रो कारणले, नत्र अस्ति मेरो के हाल हुन्थ्यो मलाई नै थाहा छैन। तिमी आफूलाई एक्लो नसम्झ, म सधैँ तिम्रो दिदीको ठाउँमा छु, म त्यहाँ गएर बसे पनि सधैँ तिमीलाई भेट्न आउँछु, बरु खाना यतै खाउँला दिदी भाइ। पछि सजिलो भएपछि कोठा उतै सरौलाई, ल अब म जान्छु भन्दै सामान बोकेर बाहिर निस्के। उसले भन्यो, दिदी। मैले फर्केर भने, भन। उसले भन्यो, आउँदै गर्नु है। कस्तो मान्छे यसो भयो, उसले मलाई एक दिन भने यति नजिकको सम्झ्यो, उसलाई म कसरी बिर्सन सक्छु र? मैले मुसुक्क हाँस्दै भने, आउँछु नि, अबबाट तिमी मेरो माइती भयो। भाइको कोठाबाट सामान लिएर दिदीको कोठामा पुगे। साँच्चै भनौँ भने मलाई त कोही माथि विश्वास बाँकी रहेको थिएन, दिदीले पनि धोका दिने पो हुन् कि जस्तो पो लाग्न थालेको थियो। के गर्नु, पापी मनले के सोच्न सक्छ के। दिदीले खाना बनाउँदै हुनुहुँदो रहेछ। दिदी अनि काममा जानु भएन? दिदीले हाँस्दै भन्नुभयो, के काम नानी, त्यही साँझ र बिहान एकछिन बेच्छु म त चटपट, बाँकी दिनभरि कोठामा धुप बनाउने पोते बुन्ने काम गर्छु, आनन्द छ, मनको खुसी नै सबै भन्दा ठूलो कुरा हो, के गर्नु यस्तै हो भो। कुरा गरी कुरैको दुःख हो के नानी, बरुला खाना खाऊ अनि तिम्रो लागि मकै खोज्न जाउँला नि। हामीले खाना खायौं, अरूले पकाएर दिएको खाना त साह्रै मिठो हुने नि। खाना खायौं, छोरालाई खाटमा सुताएर हामी मकै खोज्न तर्फ लाग्यौं।
यता उता चारेर बल्ल बल्ल सबै कुराको जोरजाम भयो। दिदीको छेउको कोठा पनि खाली रहेछ। भाइले दिएको पैसाले खाट र ओढ्ने ओछ्याउने नै किन्यौ अनि तयार भयो मेरो सानो सपनाको संसार। दिउँसोको करिब 3 बजेतिर म मकैको पोको बोकेर अनि थोरै दाउरा लिएर बालाजु चोकमा पुगे अनि दिदीको छेउमा बसेर मकै बेच्न थाले। पहिलो काम अनि पहिलो अनुभव दिदीको छेउमा भएर मलाई खासै डर लागेन, आत्मबल बढ्यो, मन हर्षित पनि थियो, खुसी पनि लाग्यो। एउटा अङ्कल आएर मकै किनिदिनु भयो, त्यो पनि 2 वटा, हातमा 50 को नोट, मेरो जिन्दगीको पहिलो कमाई, ढोगेर गुजीमा राखे। दिदीसँग कुराकानी गर्दै मकै पोल्न थाले। मकै खाना आउनेहरू चटपट खाना पनि जान्थे अनि दिदीकोमा आएकाहरूले मकै पनि खाएर जान्थे। तर गाह्रो रहेछ, घाम यस्तो अनि गर्मी पनि, शरीरबाट पसिना तुरतुर आउने। छोरालाई नजिकैको कुनामा एउटा छाताले ओत लगाएर राखिदिएको थिए, फेरि घामले असर गर्न पनि सक्थ्यो। सवारीको यति धेरै चाप अनि मान्छेहरूको भीड़भाड़ प्रदूषण त्यस्तै, तर के गर्नु, बस्नै पर्यो, काम गर्नै पर्यो। दिदीसँगको कुराकानी अनि मान्छेहरूको चहल पहलमा दिन गएको पत्तो नै भएन। कोही राम्रा मान्छे पनि आउँथे त कोही कुरा गर्न खोज्ने, नजिक बस्न खोज्ने मान्छे पनि आउँथे। सबैको आफ्नो आफ्नो हेराईको नजरको कुरा हो, आखिर व्यापार त गर्नै पर्यो। सबैको अगाडि खिस्सा हाँस्थिन्थे। ल्याएको मकै पनि सकियो, दाउरा पनि सकियो अनि हेर्दा हेर्दै घाम पनि लुक्यो। दिदी बहिनी पनि लाग्यो कोठामा। दिदीलाई कति काम लगाउनु भनेर खाना आफैले बनाए। खाना खाएपछि आफ्नै कोठामा सुत्न आए अनि गोजी भरिको पैसा निकालेर गन्न थाले। 500 को मकै अनि 400 को दाउरा अचारहरू बनाउन यताउता गर्दा जम्मा मेरो 1000 लगानी भएको थियो, तर पैसा भने 2000 आएछ। अझै 5-5 का केही नोटहरू पनि गनिन। थकाई लागेको थियो, शरीर भारी भएको थियो। छोरालाई काखमा च्यापेर सुते। यो मेरो बिहे पछिको त्यो पहिलो रात थियो जुन रात मैले मनमा कुरा नखेलाइ आनन्दसँग निदाएको थिएँ। अब कुनै चिन्ता थिएन आफ्नो, थियो त केवल छोराको। समय बित्दै गयो, उही दिन चर्या, काम गर्यो, पैसा ल्यायो, खायो, कोठाबाट बुझायो, अलिअलि पैसा पनि जम्मा गरे। आफ्नै कोठामा ग्यास चुलो राखेर रा आफैले खान थाले। बेला बेला दिदी बहिनी तरकारी साटासाट गरिन्थ्यो, बेला बेला चुलबुले भैँसाले अलि दुःख पनि दिन्थ्यो। कहिले काहीँ लाग्थ्यो कोही त उस बुझिदियोस्, यो अन्धकार रातलाई रंगीन बनाइदियोस्, उसको अंगालोमा बाँधिएर आफ्नो सबै पीड़ाहरू पोख्न सकौं, यो उम्लेको भैंसा उमाथि खन्याउन सकौं। एउटा उमेर हो, जे हुनु छ उमेरमा नै हुन्छ, यसलाई रोक्न पनि त सकिँदैन रहेछ। आखिर म पनि मान्छे नै त हो, बाध्यताले पो रहरहरू दबिएका हुन् त। तर कहिलेकाहीँको छटपटी अनि अरू दिन फेरि सामान्य दिन चर्या। कहिलेकाहीँ पल्लो कोठाको दिदीकोमा पनि एउटा केटा मान्छे आउँथ्यो, ऊ आएको बेला दिदीले हतपत्ता ढोका खोल्दिनथिन्। मैले त्यो मान्छे आएको बेला दिदीलाई बोलाउने, उसको बारेमा सोध्ने हिम्मत पनि गरिन। आखिर पानीको प्यास मोही खाएर कहाँ मेटिन्छ र, एउटा फिलिङ्स हो, सबैसँग सुत्दै पो हिँड्नु भएन त, आफूलाई बुझिदिने मन मिल्ने मान्छे भए त, यस्तो कुराहरू सामान्य नै हुन्। आखिर जवानी त खोली जस्तो हो, बगेर जान्छ, भोलि उमेर नागेपछि चाउरी परिजान्छ, छाला पनि, अनि कसले हेर्छ र, भैंस हुन्जेलो भमरा डुल्ने, पछि त कोही न कोही। यस्तै कुरा खेलाउँछु मनमा कहिले कहीँ। फेरि भयो, के कुरा खेलाउनु भन्दै मन बुझाएर अगाडि बढ्दा बढ्दै छोरो 6 महिनाको पुग्यो। अब छोराको भात खुवाइ गराइदिनुपर्छ राम्रो साइत हेरेर भनेर दिदीले भन्नुभयो, तर मन कस्तो अमिलो हुने। मेरो छोराले जन्मेदेखि आजसम्म बाबाको मुख देख्न पाएन, माइतीलाई ढाँटेको पनि 4-5 महिना भएछ, आँखाभरि आँसु हुने। फेरि दिदीले सम्हाल्दै भनिन्, चिन्ता नगर के हामी छौ नि, बरु जाउँ हिँड पण्डितकोमा शुभ साय जुराउन। दिदी बहिनी लाग्यो पण्डितकोमा, केही भेटी चढाएपछि भोलि नै गरिद्दा पनि उत्तम छ भन्नुभयो। कोठामा आउनु अगाडि बाटोमा दिदी बहिनी मिलेर केही सामानहरू किन्यौ भोलिको लागि। यताउता डुल्दा डुल्दा साँझको 6 बजिसकेको थियो अनि भाइको कोठातिर लाग्यौं। ऊ बल्ल कामबाट आएर बसिरहेको रहेछ, हामी जाने बित्तिकै ऊ पनि निकै खुसी भयो, उसको पनि कोनै छ र हामी बाहेकहरू, भोलिको निम्तो दिएर हामी फर्क्यौं। आजै सँगै जाउँ भनेको उसलाई अलि अप्ठ्यारो लागेछ क्यारे, भोलि नै आउँछ है दिदी भनेर टार्यो। कोठामा आयौं, खाना खायौं अनि आफ्नो आफ्नो कोठामा सुत्यौं। मन भारी भएर आयो, कुरा खेल्न थाल्यो। आमा बाबालाई बोलाउँ भने कसरी बोलाउँ, झुट बोलेको छु, उहाँहरूलाई नराम्रो लाग्छ, श्रीमानको त अत्तो पत्तो नै छैन, कसरी पो भन्नु। आखिर छोरा र आमा दुवै हामी टुहुरा जस्तै भयौं, दुवैको कोही छैनन्, भावनाको नाताले जोडिएकाहरू बरू यति धेरै छन्, तर रगतको नाता उनीहरू कोही आफ्ना भएनन्। मनमा अनेक कुरा खेलाउँदै मणिदाउन पुगे। समय बित्दै गएछ, छोरा पनि हुर्किएछ, तर मैले यति दुःख गरेर हुर्काएको बढाएको केही काम लागेनछ।
गाजा चुरोट खाने पो भएछ। वास्ता गर्दैन आमाको, मकै पोलेर जम्मा गरेको पैसा पनि सबै उसैले झिकेर चलाउँछ। यत्रो दुःख गरेर जन्माएको सन्तानले आमा खाना खायो भनेर सम्म नसोद्धा त साह्रै रुन मन लाग्ने रहेछ। तर मम गरेर बोल्छ, बोल्नेको ठेगान छैन, मुखमा जे आयो त्यही भन्छ। कसरी पो सम्झने होला, खाना खाने बेला सम्झन लाग्यो कि खाना फालेर हिँड्छ। भन्दै थियो, यस्तो कुकुरबाट जन्म लिनु भन्दा त मर्नु ठिक थियो नि, किन जन्माएको होला मलाई? न बाउको ठेगान छ, न जन्म दर्ता छ, न नागरिकता छ, म नेपाली हुँ भन्ने प्रमाणसम्म छैन। तिम्रो सन्तान भएर मलाई बस्नु छैन, म मरिदिन्छु झुन्डिएर, अनि आनन्द हुन्छ तिमीलाई, खाऊ ठुलो भा। मैले हात जोड्दै भन्दै थिए, त्यसो नभन्न बाबु, मेरो पनि त तँ बाहेक को छ यो दुनियाँमा, मलाई किन यस्तो बनाउँछ? तेरो लागि मैले कति कुरा सहेको छु मलाई थाहा छ, यस्तो नभन्न बाबु, बिन्ती छ बाबु, बिन्ती छ। उसले मलाई लछारेर ढोकाबाट बाहिर निस्क्यो। मजाले सब्युजे, ओहो कस्तो नराम्रो सपना देखेको, कतै पछि सपना साँचो हुने त होइन। उठेर पानी खाएँ अनि मनमा कुरा खेलाउँदै फेरि निदाएँ। मनमा कुरा खेलाउँदै निदाए, उज्यालो भयो, पण्डित पनि आउनुभयो अनि छोराको भात खुवाई सुरु गरियो। भाइ पनि आयो, भान्जाको लागि नयाँ कपडा ल्याइदिएको रहेछ। मामा घरको मान्छेले खाना खुवाइदिँदा शुभ हुन्छ भन्छन्, तर मेरो त कोही थिएन, त्यसैले भाइलाई नै माइती सम्झिएको थिए। उसले पनि माइतीले निभाउने सबै कर्तव्य निभायो। धन्य म भाग्यमानी छु, कमसेकम कोही त छ आफ्नो भन्ने। खाना खाइसकियो अनि दुई दिदी बहिनीको भाइसँग रमाइलो कुराकानी सँगै मैले भने, अनि भाइ एक्लै जिन्दगी कसरी गर्छ त बाबु, बिहे नगर्ने? भाइले रमाइलो तरिकाले जवाब दियो, अब दुई दुईवटा दिदी हुनुहुन्छ, दुःख बुझ्ने केटी खोजिदिए त नै भन्दिनँ के रे। साँच्ची बिहे गर्ने हो? दिदीले भन्नुभयो। भाइले भन्यो, हेर्नुहोस् दिदी, अब यो संसारमा मेरो तपाईँहरू बाहेक अरू कोही छैन। तपाईँहरूले के कस्तो सोच्नुहुन्छ मलाई थाहा भएन, तर म तपाईँहरूलाई आफ्नै आमाले पाएको दिदी बहिनी जस्तै सोच्छु। अनि अब बिहे त गर्नुपर्छ दिदी, फेरि डर पनि लाग्छ बिहे पछिको जिन्दगी कस्तो हुने हो। तर काठमाडौँको ठाउँमा एउटा दुःख बुझिदिने मान्छेको साथ पाइयो भने चाहिँ निकै आनन्द हुन्थ्यो। पाल्न त मै पालिहाल्थे, के भयो र? यसो थाकेर आउँदा खाना बनाएर राख्दिने मान्छे चाहिँ छैन रहेछ, तर जस्तो पाए त्यस्तै केटी बिहे गर्नुपर्ने हुँदैन नि त, गाह्रो छ है। मैले भने, मेरो नजरमा एउटी केटी छ है, अलि दुःख पाए कि नै केटी हो, मेरो घरपट्टिको हो। मेरो सासु बुढाले मलाई हेला गर्दा उसले निकै साथ दिएकी थिए, बिचराको आमा छैन, बाउले पनि अर्की बिहे गरेको छ। यस्तो गरौँ न, अब केही दिन पछि म माइती जाने सोचमा छु, त्यो बेला तिमी पनि हिँड जाउ, म त्यहाँ बोलाउँछु उसलाई, अनि मन मिल्यो भने बिहे गरौंला। केही बेरको कुराकानी पछि हामी छुट्यौं। आज त काम गर्न पनि मन लागेन, आरामसँग बस्यो। दिन बित्दै गयो, आज भन्यो भोलि भन्यो, समय जान कति नै पो समय लाग्छ र। भात खुवाई गरेको एक महिना पछि माइत जान साह्रै मन लाग्यो। आखिर छोरी नहौ, माइतीको याद नआउने कसलाई होला र, जान मन नलाग्ने कसलाई होला र। फेरि माइती नगएको पनि यतिका वर्ष भइसक्यो। दुःख सुख गरेर केही पैसा जम्मा गरेको थिएँ, आफ्नो कमाइले आमा बाबालाई सामान किनिदिने मेरो सानैदेखिको सपना। बाबालाई मोबाइल चलाउन धेरै रहर, त्यो पनि ठूलो आला जुन कहिले पूरा हुन सकेन। हामीलाई खुसी बाँड्दा बाँड्दै उहाँले आफूलाई नै बिर्सनु भएको थियो। त्यसपछि भाइलाई फोन गरेर बोलाए, आज यति बस्ने गरी आऊ, भोलि दिदी भाइसँगै जानुपर्छ है। भाई पनि खुसी हुँदै केही बेरमा नै आइपुगेछ टिक्क भनेर। दिदी भाइ लाग्यौं भिरकुटी मण्डपतिर, हामी गरीबहरूको लागि सपिङ मल नै त त्यही हो नि। छोरा दिदीले हेरिदिनु भयो, बालाजुबाट कति नै बेर लाग्छ र त्यहाँ जानको लागि। पुग्यौं, आमालाई पछ्यौरा फरिया किनिदिए, बाबालाई पनि केही किनिदिए। दिदीले पनि दुःखमा धेरै साथ दिनुभएको उहाँलाई पनि कुर्ता सुरुवाल किनिदिए, अनि भाइलाई त झन् कहाँ कसरी छुट्याउनु र। उसलाई पनि सर्ट किनिदिए, नै भन्दै थियो तै पनि किनिदिए। अनि बाहिर आएर न्यू रोडमा गएर बाबालाई फोन किनिदिए। बसन्तपुरमा गएर एउटा नेवारी खाजा घरमा छिरेर एमरी खायौं। त्यसपछि बस चढेर कोठामा फर्क्यौं। दिदीलाई कपडा दिएको रुन पो थाल्नुभयो, भन्दै हुनुहुन्थ्यो, यो मेरो जिन्दगीको पहिलो उपहार हो, कहिले पनि लाउँदिन, यसलाई त म सजाएर राख्ने छु रे। उता घरको साथीलाई पनि फोन गरेर भोलि मेरो माइतीमा आऊ है भनेर बोलाए। भाइ पनि खुसी थियो, खाना खायौ अनि सुत्नतर्फ लाग्यौं। भाइ मेरै कोठामा सुत्यो, म ओल्लो खाटमा अनि भाइ पल्लो खाटमा। मनमा कुरा खेल्न थाल्यो, यतिका महिनापछि माइती जान लाग्दा साँच्चै अघिल्लो रात त निन्द्र नपर्ने रहेछ। कहिले भोलि होला भन्ने छटपटी, कहिले बाबा आमालाई देख्न पाइएला भन्ने बेचैनी, कसरी सम्हाल्ने होला आफूलाई, कस्तो गाह्रो भएको सम्हाल्नलाई।
आमालाई देखेर कति रुन मन लाग्छ होला, बाबा कति रुनुहुन्छ होला, भाइले बिहे गर्यो भनेको सुनेको, बुहारी कस्ती छ होला, घर कस्तो भयो होला, यस्तै यस्तै कुरा खेल्न थाल्यो मनभरि। अनि भाइलाई पनि छटपटी भइराखेको होला, के रे यता उता फर्किरहेको थियो, सायद उमेर नै यस्तै त हो, कति बेला देखौं कति बेला भेटौं भएको होला उसलाई पनि, केटी कस्ती छ होला भन्ने लागेर छटपटी भएको होला, के गर्नु यस्तै त हो नि, जसले भोगेको हुन्छ उसलाई नै थाहा हुन्छ यस्तो कुरा। मलाई पनि बिहेको अगाडि यस्तै त खुल्दुली भएर निन्द्रा लागेको थिएन, तर बिहे यस्तो मान्छेसँग भयो कि उसले मेरो पुरा जिन्दगीभरिको निन्द्रा उडाइदियो। मनमा अनेक कुरा खेल्ने, त्यो पनि सुत्ने बेला नै, किन होला, किन यस्तो हुन्छ किन, तर जे होस् म एकदम खुसी थिएँ, आफ्नै पैसाले आमा बाबाको लागि केही गर्दिन लाग्दै थिएँ, अंगालोमा छोरा निदाइराखेको थियो, मनमा हिम्मत पनि थियो, यो पल्ट त जसरी भए पनि छोराको जन्म दर्ता पनि गराउनु छ, मिलेसम्म घरमा गएर आफ्नो अंश पनि माग्छु, आखिर बदला त लिनुपर्छ मैले भन्ने हिम्मत पनि आएको थियो। मलाई फेरि मनमा के कुरा खेल्छन् खेल्छन्, सोचे यस्तो कहाँ हुन्छ र है जिन्दगी, जे भए पनि पहिले माइती जाउँ अनि बाँकी कुरा सोचौंला भन्दै निदाउन खोजे। तर खै त निन्द्रा कस्तो बेचैन हो यस्तो, भाइलाई हेर्छु सायद ऊ पनि निदाएको नाटक गरिरहेको छ, उसलाई पनि निन्द्रा त कहाँ लागेको छ र खासमा त, तर मेरो डरले पनि होला, सायद ऊ चुपचाप छ। मनमा कुरा खेलाउँदै खेलाउँदै कति बेला निदाउन पुगे थाहा नै भएन, बिहान भयो उठ्यौं, अनि भाइ त म भन्दा अगाडि उठेर नुहाइसकेछ, कस्तो अचम्म, मलाई भन्दा उसलाई पो हतार थियो त, मैले पनि सामानहरू प्याक गरे अनि पल्लो कोठाको दिदीलाई भने, दिदी ल हामी निस्किन लागेको, दिदीले मलिनो अनुहार बनाउँदै भन्नुभयो, छिटै आऊ है नानी, कस्तो कहाँ जान लागेको कहाँ जस्तो महसुस पो भयो मलाई त, ठिक छ राम्रोसँग जाऊ आफ्नो ख्याल गर, तिम्रो मनको इच्छा छिट्टै पूरा होस्। दिदीको आँखाभरि आँसु देखेर मलाई पनि रुन पो मन लाग्यो, छिट्टै भेट्ने बाचासहित हामी निस्क्यौं, बस चढ्यौं अनि लाग्यौं माइतीतिर। गल्छीमा पुग्नै लाग्दा जाम पर्यो, पारीको केरागाडी देखे अनि त्यो डाँडाको मन्दिर पनि, मन जसन्न भयो, त्यो अलिअलि पहिरो खसेको भित्ता पनि, मन कस्तो कस्तो भयो, भगवानलाई ढोगे मन माने अनि भने मलाई माफ गरिदेऊ है भगवान भन्दै बसे। केही बेरमा बस अगाडि बढ्यो, तर खै के भयो मनमा कस्तो डर पो लाग्यो। एक महिना भइसकेको थियो आमा बाबासँग फोनमा पनि कुरा नभएको, मनात्यो केही भएको पो छ कि घरमा लाग्न थाल्यो, कतै म घरमा पुग्दा घर रित्तै त हुने होइन, कस्तो एक्कासी मनमा अनेक कुरा खेलेको होला।

भर्खर तपाईहरूले सुन्नुभयो कथा बिहे पछिको जिन्दगीको यो तेस्रो भाग। तपाईलाई कथा यहाँसम्म आइपुग्दा कस्तो लागिरहेको छ? जस्तो लागेको छ त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ट चरीकोट चरीघ्याङ दोलख। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो radiosailung@gmail.com। वाचन भइरहेको कथा बिहे पछिको जिन्दगीको यो तेस्रो भाग रहेको थियो। आगामी भागमा के हुन्छ भनेर थाप्न तपाईँले कथाको अर्को चौथो भाग अर्को साता पनि नछुटाइकन सुन्नुपर्ने हुन्छ। सुन्न नभुल्नुहोला। यति राम्रो कथाको लागि लेखक रञ्जन परियारलाई धन्यवाद। कथा रेडियो मार्फत सुन्न भ्याउनु भएको छैन, छुटाउनु भएको छ भने युट्युबमा गएर पनि तपाईँले यस कथा सुन्न सक्नुहुन्छ। त्यसको लागि युट्युबमा जानुहोला, प्रदीप सेन्चुरी अफिसियल सर्च गर्नुहोला। त्यहाँ गएर बिहे पछिको जिन्दगी शीर्षकको कथा खोज्नु भयो भने भेट्न सक्नुहुन्छ र पाएक पर्ने समयमा सुन्न सक्नुहुन्छ। सुन्ने कोसिस गर्दै गर्नुहोला। कथा सुन्नुहुने तपाईँ सम्पूर्णमा धन्यवाद। अर्को साता यही कथाको चौथो भाग लिएर आउने वाचा गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: एबीज दिवस 2083 को अवसर में कृषि तथा पशुपंछी विकास कार्यालय दोलखा को अनुरोध। रेबीज रोग जनावर को टुकाई मानस में सर्ने प्राण घातक जेनेटिक रोग हो। यो संक्रमित कुकुर जंगली जनावर जस्ते स्याल फ्याउरोले टोके चिथुरे वा संपर्क में आउदा तिनीहरूको रियल सर्द मुख्यतया यो भाइरसले मस्तिष्क में असर पुर्याउँछ र लक्षण देखिएपछि रेबीज घातक हुन्छ। नेपालले सन् 2030 सम्म रेबीज रोगलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। त्यसैले कुकुर बिरालोलाई पहिलो पटक 12 हप्तामा र त्यसपछि प्रत्येक वर्ष रेबीज विरूद्धको खोप लगाऊ। रेबीज रोग 99% ज्यान लिने घातक र 100% रोकथाम गर्न सकिने रोग हो। यही मिति 2083 साल असोज 6 गतेदेखि 12 गतेसम्म निशुल्क कुकुर र बिरालोलाई खोप लगाउने कार्यक्रम भएकाले आफ्नो घरपालुवा तथा वरपरका सामुदायिक कुकुर बिरालोलाई कार्यालयमा ल्याई खोप लगाउनु हुन अनुरोध गरिन्छ। थप जानकारी का लागि सम्पर्क नम्बर 049-421-115 र 98-57-045-114 कृषि तथा पशुपंछी विकास कार्यालय चरीकोट दोलखा।
1: सुवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26औं वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गते शनिबार समय बिहान ठिक 10 बजे स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
0: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
0: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: जस्तै जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
1: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ तथा तीनधाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुन पुन मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, बाइस कुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर श्री एम्बकेश्वर श्रीडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान ओमकारेश्वर, ममलेश्वर उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर अम्बा देवी दर्शन, वृन्दावन मथुरा गोकुल रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्ड दान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुंगा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ 7 दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी।

0: कपिल वस्तु सेजी सातसो धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाण्डू भारत तर्फ हरिहर क्षेत्र तर्पण पटना मातृ मोक्ष पिण्डदान पुनः पुनः मा श्रद्धा स्थल गयाजी विष्णुपद दर्शन बैतरणी नदी स्नान तर्पण वैद्यनाथ धाम शिव सागर पंच स्नान गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी श्री रंगम कावेरी रामेश्वरम दर्शन बाइसकुंड स्नान कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मंदिर दर्शन भीमा शंकर श्री अम्बकेश्वर श्रीडी साई बाबा ग्रीष्मेश्वर दर्शन नर्मदा नदी स्नान ओमकारेश्वर ममलेश्वर उज्जैन महाकालेश्वर दर्शन चोटिला चामुंडा भगवती द्वारिका पुरी द्वारिका दिश दर्शन गोमती गंगा स्नान तथा पिण्डदान नागेश्वर गोपी तलाव भेट द्वारका बिन्दु सरोवर मातृ गया पिण्डदान पुष्कर क्षेत्र ब्रह्म मंदिर ब्रह्म सरोवर अम्बा देवी दर्शन वृंदावन मथुरा गोकुल रमन रेती काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान चौरासी घाट दर्शन प्रयागराज अंतिम गंगा स्नान श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश खाना बस्न अटो रिक्सा डुंगा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793 9841870793 सादो बाटो चरीकोट दोलखा। त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण सेट सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 11 गते। स्थान भीमेश्वर नगरपालिका 2 चम्पूजा पार्क दोलाखा। समय बिहान 10 बजेदेखि 5 बजेसम्म।
1: साधारण सभामा प्रस्तुत हुने विषयहरू आर्थिक वर्ष 2082-83 कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रम र आय व्यय प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 2083-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने विनियम तथा कार्यविधि संशोधन गर्ने सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट सम्बन्धमा
0: 70 वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ शिर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। 2082 एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लब्धाङ्ग पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
1: व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेर सदस्यहरूले एक प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो दुई प्रति अनिवार्य बुझाउनु पर्नेछ। भीमेश्वर नगरपालिका वडा नम्बर 5 का शेर सदस्यको लागि यही मिति 2083 साल असोज 7 गते भीमेश्वर नगरपालिका 5 भस्मे सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म साधारण सभामा उपस्थित हुने शेर सदस्यहरूले 2083 असारसम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क 0494902 र 9844404060। सृजना खड्का सचिव त्रिपुरा महिला सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 2 दोलखा। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हातगोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ।

0: लाग्छ। कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
0: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नौ ग्रह शान्ति गर्नु परेमा र जार रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: उमेर मंदिर को दर्शन गरौं पुण्य कमाऊं। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906486। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दोलाखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पाटी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी डुबाटे पाटी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम संचालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शीर्ष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्सरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिङचो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरावती गाविसका सदस्यहरू। असोज 24 गते कालिङचो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिङचो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाका नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा

0: सीई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देशीय सहकारी संस्था लिमिटेड कालिंचो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलाखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा

0: यी जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
1: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङचो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा।
2: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
0: शैक्षिक सत्र 2082 कालिङचो गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
2: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष, सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234161, 9844321164, गणेश आले मगर अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 9864002392, सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ, राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 9141853949, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888, विद्यालयको फोन नम्बर 0494101132, इमेल sheesaraewotiengliss@gmail.com।

0: सधैँको सपनीमा जस्तै विपनीमा पनि तिमी मेरो भइदिए सोची जस्तै सुन्दर जीवन हुन्थ्यो होला, तर आज तिम्रो यादमा रुनु सिवाय मेरो जीवनमा केही भएन।
1: नेपाली सुगम संगीत पारखी श्रोताहरूका लागि रामेछाप म्युजिक प्रणालीको प्रस्तुति नवस्रष्टा कुमार तामाङको आधुनिक गीत एल्बम सपनीमा। यहाँ बिटी 6054-94-94 कुमार तामाङको शब्द रचना, जनक विवश न्यौपानेको संगीत भित्र जनक विवश न्यौपानेको सुमधुर आवाज, कुमार तामाङको आधुनिक गीत एल्बम सपनीमा अब बजारमा। सल्लाह र सुझावका लागि कुमार तामाङ, मोबाइल नम्बर 9823-5716-65।
2: नेपाली गीत संगीत र स्रष्टा अनि ती भित्रका अनेकौं नाली बेली अब एकै ठाउँमा अनलाइन sangeetsarovar.com। एकचोटि त हेर्नुहोस् sangeetsarovar.com।
3: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 मागपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
4: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
3: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844-46-81-88। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बेलुकीको 10 बजेको छ।

नारायण नारायणम। अब यो बताए नहीं भाई को यो वैशाख महात्म्य। अब हामीहरु जो अब वैशाख महात्म्य शुरू गर्यौं, अब आजबाट वैशाख महात्म्य, वैशाख जो आषाढको वैशाख व्रतको जो शुरू भयो भइसकेपछि उपरान्त यो वैशाख महात्म्य अब कति छ भन्ने विषयलाई भन्ने यो 25 अध्याय मात्रै छ। अनि फेरि यसमा श्लोक कति छ भन्ने विषयलाई भने 1593 हजार भनेछु मैले, माफ राख्नुहोला, 1593 श्लोकहरू छ। त्यसै त्यसले गर्दाखेरिमा अब यो वैशाख महात्म्यहरू जो हामीहरूले सुनौ महाराज हेर्नुहोस्, जस्तै सबैभन्दा पहिला जो सिद्धिदाता गुरु गणेशजीलाई नमस्कार छ प्रभु। अब हामीहरूले यो वैशाख महात्म्य शुरू गर्न लाग्यौं, अब यस समय अब कुनै कुराको जो विघ्न बाधा नपरोस्, अधिकारी एकदम सिद्धले जो विघ्न बाधालाई जो हरण गरिदिए बसोस्, अनि फेरि सम्पूर्ण राम्रो गरिदिए बसोस्, सम्पूर्ण हाम्रो श्रोता महानुभावहरूमा अनि फेरि कल्याण गरिदिए बसोस्, मंगल गरिदिए बसोस्, अनि फेरि राम्रो गरिदिए बसोस्। ए प्रभु सिद्धिदाता गुरु गणेशजी हजुरलाई हाम्रो बारम्बार नमस्कार छ भनेर त्यहाँबाट पहिला सबैभन्दा पहिला सिद्धिदाता जो गुरु गणेशजीको जो प्रार्थना गरेर त्यहाँबाट अनिखेरि नारायणलाई पनि जो नमस्कारहरू भयो, अनिखेरि उतापट्टि जो नारायणलाई पनि जो नमस्कारहरू भयो, अनिखेरि देवी जगतजननी भगवतीलाई पनि जो नमस्कार गरेर सरस्वती मातालाई पनि जो नमस्कार छ महाराज। जस्तै जो शास्त्रका जो ज्ञाता अब त्यस्ता किसिमको जुन व्यास ऋषिलाई पनि जो नमस्कार गरेर अनिखेरि अब यो धर्मको जो जय होस् प्रभु, धर्मको जय होस्, अनि धर्मको धर्म भन्ने कुरा यो त ठूलो कुरा पो छ त, हेर्नु त धर्म भन्ने कुरा सानो तिनो छैन, अनि असाध्य ठूलो हुन्छ। जसले जो धर्म कर्महरू गरिन्छ भनेदेखि त्यस्ता किसिमका मानिसहरूलाई कहिल्यै पनि राम्रो हुन्छ, सदा सर्वदा राम्रो हुन्छ। अनिखेरि बाहिर जाउँ राम्रो, एकदम घरमा बसौं राम्रो, अनिखेरि जतासुकै पनि राम्रो, अनिखेरि जब त्यस्तो हुन्छ महाराज हेर्नुहोस्, अनिखेरि अब धर्म भन्ने कुरा त्यस्ता त्यस्ता किसिमको जुन ठूलो कुरा छ यो धर्म गर्नुपर्छ। अब यो वैशाख महिना भन्ने कुरो यो त असाध्य जो राम्रो कुरो छ हेर्नुहोस्। अब सबैभन्दा पहिला जो मेष राशिमा सूर्य त्यसरी गएको, आजबाट मेष राशिमा सूर्य जाने काम गर्नुभयो महाराज हेर्नुहोस्। जब त्यति भइसकेपछि उपरान्त अब 1 गतेबाटै जो मेष राशिमा सूर्य जाने काम गर्नुभयो महाराज हेर्नुहोस्। जब त्यो भइसकेपछि उपरान्त अब कथाहरू आरम्भ गर्नु छ, अनि अब सुतले जो सुत पौराणी नामरका जुन गुरुले सौनक आदि नामरका 88,000 ऋषिहरूलाई जब त्यस्ता किसिमले गरेको हुन्छ बताउन लाग्नु भइरहेको छ। र अब त्यस्तै नै जो ब्रह्मपुत्र नारदसँग अम्बरीष नामरका जो ऋषिले सबै कुरा सोध्न भनेर लाग्नुभयो, के सोध्नुहुन्छ वैशाख महात्म्यहरू, अनि वैशाख महात्म्य सुन्नका लागिमा अनिखेरि भन्नुभयो, अनि के भन्नुहुन्छ अम्बरीष नामरका राजा भनेदेखि प्रश्न गर्न भनेर लाग्नुभयो। अनि अम्बरीषले चाहिँ भन्न लाग्नु भइरहेको छ कि हे गुरु हेर्नुहोस्, यी सबै जो महिनाहरू मध्येमा जस्तै जो वैशाख उत्तम भनेको हुँदाखेरिमा अब यसको जो महात्म्य कस्ता किसिमको छ त, अनि अब यो हो मलाई साह्रै सुन्न इच्छा छ गुरु, यो मलाई बताइदिनुहोस् ल हेर्नुहोस् त। अरू सारा कुराहरू हजुरले जो बताउनु भयो, अब यता कार्तिक महात्म्यहरू बताउनु भयो, पुरुषोत्तम महात्म्य बताउनु भयो, माघ महात्म्य बताउनु भयो, अरू अरू किसिमका जो महात्म्यहरू सारे किसिमका जो महात्म्यहरू जो बताउनु भयो भनेदेखि अब यो जुन हो वैशाख महात्म्य यो कस्ता कस्ता किसिमको छ, अब यो कुरा जो ल्याएर बताइदिनुहोस् अनि यो सुन्न चाहन्छु भनेर अनिखेरि जस्तै त्यस्तो जो सुन्ने इच्छा गर्नुभयो महाराज कहले अम्बरीष नामरेका जुन हो राजाले। अब यतापट्टि जुन हो बताउनमा अनि जो हो नारद नामरेका गुरु ब्रह्माजीका छोरा नारद नामरेका गुरु तयार हुनु भइरहेको छ। अब यो वैशाख महिनामा अनि अब कुन कुन धर्महरू विष्णुलाई जो प्यारो लाग्दछ महाराज हेर्नुहोस्, अब के दान गर्नमा योग्य हुन्छ त र अनिखेरि अब त्यसको जो के फल छ, यो हो महिनामा अब कुन देवताको जुन आराधना गर्नुपर्दछ, यो गुरु नारद मलाई यो सारा कुराहरू ल्याएर चाहिँ बताइदिनुहोस् अनि भनेर भनिसकेपछि अब वैशाख महिनामा जस्तै अब उतापट्टि जो माधव भगवानको जो पूजा गर्नुपर्दछ अनिखेरि जब त्यस्तो भइसकेपछि अब केले गर्नुपर्दछ त अनिखेरि सबै चाहिँ बताउनुहोस् भनेर भनिसकेपछि उपरान्त राजा अम्बरीषले चाहिँ भनिसकेपछि उपरान्त अनिखेरि नारद नामरेका गुरु भन्न लाग्नु भइरहेकै छ। हेमी महाराज अम्बरीष हेर्नुहोस्, अब जस्तै जो अब कार्तिक महिनामा जो अब उतापट्टि जुन
माधव भगवानको जो पूजाहरू हुन्छ अनि भनेदेखि अब त्यस्तै किसिमले गरिकन जो माघ महिनामा के हुन्छ त कार्तिकमा जो दामोदर भगवानको जो पूजा गर्नुपर्दछ भनेदेखि माघ महिनामा कस्तो त मान्छेलाई भने स्वस्थानी देवीको जो पूजा गर्नुपर्दछ महाराज उतापट्टि अनि माधव भगवानको पूजा हुन्छ माघमा स्वस्थानी देवीको जो पूजा गर्नुपर्दछ अनि त्यस्तै किसिमले गरिकन वैशाखमा अनिखेरि एकदम सीतले गरिकन अब यतापट्टि जो हरेक किसिमले गरिकन यता अब यी तीन महिना कस्तो हुन्छन् त मानिसहरूलाई पनि व्रत गर्नका खातिरमा श्रेष्ठता हुन्छन् अनि यिनमा पनि अब जो बाह्र महिनाहरू मध्येमा अथवा जो कार्तिक माघ वैशाख अब तीन मध्येमा त फर्स्ट सेकेन्ड थर्ड भने जस्तै अनिखेरि अब यतापट्टि जो वैशाख महिना कस्तो हो त मानिसहरूलाई पनि यो पहिलो महिना अनिखेरि अब यो पहिलो महिना यो एकदम सिधैले गरिकन उत्तम ठानिएको छ महाराज अब कार्तिकको बेलामा कार्तिक उत्तम माघको बेलामा माघ उत्तम अनिखेरि अब वैशाखको बेलामा यो वैशाख उत्तम अनि यो पहिलो महिना भएको हुँदा र अनि सूर्यनारायण पनि मेष राशिमा जब त्यसरी जानुभएको हुँदाखेरिमा यो यति उत्तम भइराखेकै छ र अनिखेरि अब दानहरू भयो अनि अब यज्ञहरू भए जुन व्रतहरू र त्यहाँबाट यो स्नानले गरिकन सारा पापलाई नाश गर्दछन् जस्तो विद्यामा के कुन चाहिँ असल त भने यसलाई भने वेद अनि वेद जस्तो जो ठुलो केही पनि छैन महाराज हेर्नुहोस् अब वेद नभएदेखि केही चिजै हुँदैन विद्याको जुन हो शिर भन्ने नै जुन हो वेद हो जरो भन्ने नै जो वेद हो महाराज हेर्नुहोस् अनि अब विद्या जो उतापट्टि जो विद्यामा वेद हो अनि जस्तै अब मन्त्रहरूमा के हो त भने छ भने ओमकार ओमकार वाणी महा महर्षिहरूमा जान्ने भृगुमाई भनी भनेर परमात्मा प्रभु भगवानले भन्नुभइराखेकै छ महाराज हेर्नुहोस् जब त्यस्तो भइसकेपछि मन्त्रमा ओमकार त्यहाँबाट अब रुखमा के हो त भने सल्लाह भने कल्प वृक्ष अनि गाईमा के हो भने सल्लाह भने कामधेनु नागहरूमा के हो भने सल्लाह भने शेष नाग अनि पक्षीहरूमा के हो भने सल्लाह भने गरुड देवताहरूमा कुन भने सल्लाह भने विष्णु वर्णहरूमा कुन भन्ने सल्लाह भने ब्राह्मण अनि अब उतापट्टि जो प्रियमा अनिखेरि जो सबैभन्दाको जो प्यारो चिजमा के हो त भन्दा प्राण जानु त अब यो प्राणको कति जो लोभ छ हजुर हामीलाई मेरी हामी अलिकति के तलबितल पर्यो भनेदेखि उता डाक्टर हाटो जाइजाने जताउने हरेक ज्ञान विभिन्न किसिमले गरिकन उतापट्टि त्यसको जो चेकिन गर्नुपर्ने अनि औषधि उपचारहरू गर्नुपर्दछ महाराज हेर्नुहोस् प्यारो चिजहरू मध्येमा जो प्राण अनि अब उतापट्टि जो मित्रहरू मध्येमा को त भने यसलाई भनेदेखि श्रीमती श्रीमती श्रीमतीको खातिरमा जो श्रीमान ल अब श्रीमान श्रीमती जी यति असाध्य जो प्रति चिज हो र भन्दा अब नदीमा के हो भने सल्लाह भने गंगा अनि अब तेजिलो चिजहरू मध्येमा के त भने सल्लाह भने सूर्यनारायण सूर्यनारायण भन्दा तेजिलो चिज अरू केही पनि छैन अनि खेरि अब उतापट्टि अस्त्रहरू मध्येमा अनि के हो त भने सल्लाह भने सुदर्शन सुदर्शन चक्र जो तेजिलो हुन्छ अनि खेरि अब धातुहरू मध्येमा के हो त भने सल्लाह भने सुन हो अब त्यस्तै नै अब उतापट्टि जुन वर्णहरू मध्येमा के हो भने सल्लाह भने वैष्णव महाराज हेर्नुहोस् अनिखेरि अब त्यस्ता किसिमले वैष्णव वैष्णव भनेका महादेव अनिखेरि अब रत्नमा कौस्तुभमणि महाराज हेर्नुहोस् अब त्यस्तै नै पुराणमा के हो त भने सल्लाह भने महाभारत महाभारत जो 1,25,000 हुन्छ ठूलो पुराण महाराज हेर्नुहोस् अनिखेरि महाभारत पुराण असाध्य राम्रो हुन्छ र महाभारत हेर्ने बानी पनि गर्नुपर्दछ 18 पर्व महाभारतहरू हेर्नुपर्दछ अनिखेरि अब त्यो ज्यादै नै राम्रो हुन्छ अनिखेरि अब त्यस्तै नै जो महिनाहरू मध्येमा कुन त भने सल्लाह भनेदेखि पहिलो महिना वैशाख अनिखेरि अब यस्तै महिनामा उत्तम अब यो वैशाख हो र अब यो वैशाख महिनामा कस्तो त भने सल्लाह भनेदेखि एकदम सीतले गरिकन 5 घडी रात बाँकी छँदैखेरिमै अनिखेरि उठ्नुपर्छ के को लागिमा भने सल्लाह भने स्नान गर्नको खातिरमा उठ्नुपर्छ किन 5 घडी रात बाँकी छँदै उठ्ने भनिबक्सला भनेदेखि ओहो देवताहरू त अब मेरा भक्तहरू त जो स्नान गर्न आउने बेला भयो भनेदेखि मैले जो उतापट्टि उहाँहरूलाई जो मोक्षको आशीर्वादहरू दिनुपर्छ भनेदेखि ल जानुपर्छ भनेर देवताहरू आएर हामीहरूले स्नान गर्ने जो जलको समीपमा आएर बसिराख्नु भइराखेको हुन्छ त्यस कारणले गर्दाखेरिमा अनिखेरि हामीहरूले 5 घडी रात बाँकी छँदैखेरिमै गएर त्यहाँबाट अनिखेरि जो उतापट्टि स्नानमा तयारी हुनुपर्छ महाराज उठ्नुपर्छ उठिसकेपछि उपरान्त अनिखेरि अब पृथ्वीको जो ध्यान गर्ने त्यहाँबाट अनिखेरि पृथ्वीमा टेक्ने पृथ्वीमा टेक्दाखेरिमा पनि अनिखेरि हामीहरूले जो पृथ्वी माता
मातालाई जो ओछ्यानबाट उठेर जो पृथ्वीमा टेक्नु पर्दाखेरि पृथ्वी मातालाई चाहिँ ढोगेर अनिखेरि मात्र जो टेक्नु पर्छ। हे महाराज हेर्नुहोस् अब यस्तै किसिमले गरिकन अब उतापट्टि के हो त भनेदेखि त्यहाँबाट अनिखेरि जुन स्नान गर्न को खातिरमा हामीहरूले विचार गर्नुपर्दछ। जस्तै यो परस्त्री गमनम पुण्यम दर्शन पापनाशनम सुम्मनम हरते पाप मालिङ्गम मोक्षदायक भनेर भनिएको छ। परस्त्री भनेको को हुन्? गंगाजी हुन्। महाराज म आज गंगाजीमा गएर स्नान गर्छु भनेर एकदम सितरी गरिकन जो मनले चिताउनु पर्छ। मनले चिताउँदैखेरिमा पनि अनि यो पुण्य बढेर जान्छ। हे महाराज हेर्नुहोस् पापनाश हुन्छ, पुण्य बढेर जान्छ। परस्त्री गमनम पुण्यम दर्शनम पापनाशनम, ओहो त्यहाँबाट अनिखेरि हिँड्यो अब यस्तो टिलमा गएर गंगाजीलाई जो देखिने ठाउँमा गएर गंगाजीको दर्शन गर्दाखेरिमा त अनिखेरि हामीहरूको जो शरीरमा जे जति जो पापहरू छन् त्यो सम्पूर्ण पापहरू नाश भएर जाने काम गर्दछन्। दर्शनले गर्दाखेरि पाप नाश हुन्छन् रे भने अनि दर्शन पाप नाशन अनि जो मनम हरते पापम त्यहाँबाट गंगाजीमा पुगेर अनिखेरि हामीहरूले जो हात पाउहरू धोयौं वर्यौं त्यहाँबाट अनिखेरि जुन पानीहरू स्वरूप गऱ्यौं मुख खोकल्यौं वर्यौं अनिखेरि सो मनम हरते पाप बाँकी रहेका पापहरू त पानी जुन कुल लगाउनाले गरिकन त्यसरी जो हरण भएर जान्छौ। अनिखेरि हामीहरूले जो कपडा खोलेर अनि काइत साथसँगले त्यसरी जुन हो स्नान गर्दाखेरिमा त के हुन्छ मोक्ष गतिमै प्राप्ति भएर जान्छन्। हे महाराज यस्ता किसिमको जुन गंगाजी अनिखेरि हामीहरूले ओहो हामीहरूले गएर त्यसरी जो पानीमा धारा कुवा इनार पोखरी गंगाजीमा गएर स्नान गर्दाखेरिमा कस्तो त भने सबैले अनिखेरि जो भगवान असाध्य खुसी हुनुहुन्छ, हामीलाई वरदान दिनुहुन्छ। अनिखेरि त्यसरी जो वरदान दिनका खातिरमा उहाँहरूले जो समयमै आएर चाहिँ बस्नु भइराखेकै छ। अनिखेरि जहाँ हामीहरूले गएर त्यसरी जो अनिखेरि त्यो जलमा स्नान गर्दैन हामी गर्दाखेरिमा अनिखेरि भगवान खुसी भएर हामीहरूलाई एकदम तीर्थ देवता खुसी भएर हामीहरूलाई आशीर्वाद दिनुहुन्छ। हे महाराज हेर्नुहोस् अब गंगाजीमै तयार भगवान अनि देवताहरू अब यतापट्टि जुन धारा कुवा इनार पोखरी हामीले जहाँ गर्छौँ तिन जो तयार अब यदि सामान्य घरमै गर्छौँ भने घरमै तयार हुनुहुन्छ। अनिखेरि ओहो गंगाजीमा गएर मात्रै अनि नुहाउँदाखेरिमा मात्रै जो उतापट्टि भगवान्ले आशीर्वाद दिनुहुँदो रहेछ भन्ने नभनौँ। हामीहरूले घरमा अथवा आफ्नो शक्ति अनुसारले कहाँ पुग्न सकिन्छ अनुकूल अनुसार शक्ति अनुसारले बास अब त्यहीँ गरिन्छ स्नान, जहाँ स्नान गरिन्छ देवताहरू त्यहीँ नै जो खडा हुनुहुन्छ। त्यस कारणले गर्दाखेरिमा यथायथ किसिमले गरिकन उतापट्टि जो गर्नुपर्दछ। हे महाराज त्यसरी जो स्नान गर्नाले गर्दाखेरिमा सम्पूर्ण राम्रो हुन्छ, कल्याण हुन्छ। अनिखेरि यो तीर्थ देवताहरू अब भक्तहरू त्यसरी जो आउने बेला भयो भनेर त्यसरी जो पाँचवटी रात बाँकी छँदैखेरिमा त्यसरी आउनुहुन्छ जलाशयमा। हामीहरूले जो स्नान गरिदिँदाखेरिमा असाध्यै खुसी हुनुहुन्छ र त्यहाँबाट अनिखेरि हामीहरूलाई चाहिँ वरदान दिनुहुन्छ। हे महाराज अम्बरिषी भनेर त्यसरी जो स्नान गर्दाखेरिमा नुहाउँदाखेरिमा हामीहरूले त्यसरी जो पाँच घडी रात बाँकी छँदैखेरिमा त्यसरी जो नुहाउनु पर्दछ घरमा नुहाउँ अथवा धारा कुवा इनार पोखरीमा नुहाउँ गंगाजीमा गएर नुहाउँ जहाँ नुहाउँदा नि त्यसरी नुहाउनुपर्छ। महाराज अमरेश भनेर नारद नामरका गुरुले त्यहाँबाट अमरेश नामरका जुन राजाले जुन किसिमका जो प्रश्न सोध्नु भइरहेको थियो त्यो किसिमको जो उत्तर ल्याइकन सोध्नुभएको अमरेशीलाई नारद नामरका गुरुले ल्याएर बताउनु भयो। फेरि जुन हो सोइनी कथाहरू सौनक आदिलाई सुत पौराणले बताउनु भएको जुन किसिमका कथाहरू हुन् सोइनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गरियो। अब यो कथाले धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनिएर अढैया शनिश्वरहरू शान्ति हुन्, साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का बराबरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, कल्याण होस् यहाँहरूको यो वैशाख महात्म्य सुन्नाले गरिकन अनिखेरि उदय होस् कल्याण होस् मंगल होस् उदय होस् अनि विद्या बुद्धि पराक्रम पुरुषार्थ पढेर जाओस् राम्रो होस् अनिखेरि यहाँहरूको जो कल्याण र उदय होस् भनेर भन्ने यस्ता किसिमको शुभकामना शुभ आशीर्वादहरू गर्दै यो वैशाख महात्म्यको यो पहिलो अध्यायले गरिकन यथामति विस्तार गरियो। हे कृष्ण वृन्दावनको बिहारी हे सत्यको सुन्दर रूपधारी हे विश्वव्यापी त्रयता पारे उद्धार हाम्रो गरे मुरारे नारायण ओ श्री कृष्णार्पण।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कालिन्चोक गाउँपालिका सुन्द्रावती गाविस वार्ड नम्बर 9 देखि खड्का गाउँ पुमिसुवारा खड्का गाउँ बस्ने गोपी शिवाकोटीलाई मानव धर्म तर्फबाट यो आत्मज्ञानको तर्फबाट भजन आत्मज्ञानकै भजन राख्न रहर लागेको हुनाले मैले राख्न खोज्दैछु। सबैजना इष्ट मित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सच्चिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबैले पूजनीय महात्माको जय, भगवान र भक्तको जय।
2: हरिमाया शिवकोटी।

जन्म भयो बल्ल सत्सम गएन मनुष्य जन्म पाएको सफल हुनै पाएन मनुष्य जन्म सफल हुन त्यसै भएन कुसङ्गतको सङ्गतले गर्दा

आनन्द कन्द श्री सचिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय। प्रेम सित बोलिए श्री आनन्द कन्द सचिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय। सबै गुरु परिवारको जय, सबै सन्त महात्माको जय। सपना